0: कि काठमाडौँ नौबिसे सड़क खण्डको यात्रा थप सुरक्षित सहज र छिटो हुने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमाथि शंका नगर्न आग्रह गर्नुभएको छ। रौतहटमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै उहाँले सरकारका निर्णयमा कहिले काहीँ व्यावहारिक समस्या आउन सक्ने भए पनि आवश्यक परे त्यसलाई सच्याउन सरकार तयार रहेको बताउनुभयो। लामिछानेले खराब नियतका साथ गरिएका निर्णय सच्याउन कठिन हुने भए पनि असल उद्देश्यले गरिएका निर्णय कार्यान्वयनका क्रममा विवादमा पर्न सक्ने उल्लेख गर्नुभयो।
1: सरकारको नियतमा कुनै पनि शङ्का छैन। निर्णय योजना कहिले काहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्छ? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णय हजारौँ निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पनि आउन सक्छ मान्छे। असल त असल सोधेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देख्न सक्यो भने भोलि व्यावहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ।
0: किसानको हितका लागि गरिएका केही निर्णय व्यवहारमा जाँदा उल्टै किसानकै विपक्षमा देखिन सक्ने भन्दै त्यसबाट हानि पुगे निर्णय परिमार्जन गरिने लामिछानेको भनाइ छ। सरकारको उद्देश्य जनहितमा काम गर्नु रहेको दावी गर्दै लामिछानेले कार्यान्वयनका क्रममा देखिने चुनौतीका आधारमा सरकारको नियतमाथि प्रश्न उठाउन नहुने बताउनुभयो। उहाँले नेतृत्वले स्पष्ट उद्देश्य र दीर्घकालीन सोचका साथ नीति तथा योजना अघि बढ़ाउने भएकोले आवश्यक सुधारका लागि सरकारलाई केही समय दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। बुटोलको राजमार्ग चौराहामा शनिबार भएको सवारी दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका 5 बैंक रोड भैरहवाका 60 वर्षीय तारचन्द सुनार रहेका छन्। प्रहरीका अनुसार भैरहवाबाट बुटोलतर्फ जाँदै गरेको LU2-03002 नम्बरको टिप्परले सोही दिशातर्फ अघि बढ़िरहेको स्कूटरलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा स्कूटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै चौराहामा खटिएका ट्राफिक प्रहरी र स्थानीयवासीले घाइते सुनारको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। उपचारका क्रममा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटोलका प्रहरी निरीक्षक थमन जीसीका अनुसार मृतकको साथबाट 2,50,000 रूपियाँ नगद समेत फेला परेको छ। दुर्घटनामा संलग्न टिप्पर र चालकलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। चालकलाई इलाका प्रहरी कार्यालय बुटोलमा राखी घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नारायणगढ़ मोगलिन सड़क खण्डमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको छ। शनिबार राति 10 बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मलाई उक्त सड़क बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। धादिङ लगायत छिमेकी जिल्लाहरू तथा यस जिल्लाका विभिन्न स्थानहरूमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ़ने पूर्वानुमान रहेको छ। चितवन प्रशासनको सूचनामा भनिएको छ, रातको समयमा सवारी आवागमन सुचारू राखिरहँदा हुन सक्ने जोखिम समेतलाई मध्यनजर गरी साउन 2 राति 10 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ़ मोगलिन काठमाण्डु सड़क खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको बेहोरा सबैमा जानकारी गराइएको छ। विश्व हिन्दू परिषद नेपाल लुम्बिनी प्रदेशको समीक्षा बैठकले रूपन्देही जिल्लाको नयाँ कार्य समिति गठन गरेको छ। पैरहवामा सम्पन्न बैठकले खेम भूषालको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो। नवगठित समितिको कार्यकारी अध्यक्षमा सुधीर महासेठ, उपाध्यक्षमा दुर्गा प्रकाश गुप्ता, सचिवमा वीरेन्द्र गेवाली, सहसचिवमा सुनिल केवट र मोहन साहानी तथा कोषाध्यक्षमा गणेश गुप्ता चयन हुनुभएको छ। त्यसै गरी युवा प्रमुखमा सन्तोष भूषाल, गौरक्षा प्रमुखमा विष्णु रौनियार, धर्म प्रचार प्रमुखमा प्रेमलाल यादव, महिला प्रमुखमा आरती अग्रवरी र प्रचार प्रमुखमा रविन्द्र गुप्ता चयन हुनु भएको छ। बैठकले विभिन्न व्यक्तित्वहरूलाई सल्लाहकारमा समेत मनोनयन गरेको छ। त्यसै गरी सिद्धार्थनगर नगर समितिको अध्यक्षमा पवन बेरीवाल सहित नयाँ नगर कार्य समिति पनि गठन गरिएको छ। हिन्दू विश्व हिन्दू परिषद नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष त्रिभुवन दत्त मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महासचिव राजेन्द्र चौधरी प्रमुख अतिथि तथा राष्ट्रिय संगठन सचिव प्रहलाद रेग्मी विशिष्ट अतिथि प्रहलाद रेग्मीको विशिष्ट आतिथ्य रहेको थियो। भुटोल स्थित अक्सफोर्ड माभि कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कक्षा एघारका नव आगन्तुक विद्यार्थीहरूको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। कक्षा बाह्रका विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भूषाल, अक्सफोर्ड कलेजका अध्यक्ष डाक्टर अजित नाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भूषाल लगायत संचालक समिति, विभागीय प्रमुख, प्राध्यापक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि भण्डारीले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई आत्मसात गर्दै विद्यार्थीले मेहनत र सकारात्मक सोचका साथ आफ्नो भविष्य निर्माण गर्नुपर्ने बताउनुभयो। प्राचार्य भूषालले अक्सफोर्डले आधुनिक व्यावहारिक र नतिजामुखी शिक्षा मार्फत सक्षम, अनुशासित र सामाजिक उत्तरदायी नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षण सिकाई गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने 40 विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। साथै अतिथिहरूलाई टीका तथा खादा लगाई सम्मान गरिएको। कार्यक्रममा लोक दोहोरी गायिका तथा पूर्व विद्यार्थी ऋतु थापाले सांगीतिक प्रस्तुति दिनुभएको थियो। विवेचना प्रसाई र श्रीसा नेउपानेले संयुक्त रूपमा सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन प्राध्यापक झविन्द्र मरासिनी र कपिल ठकालले गर्नुभएको थियो। रूपन्देहीको तिलोत्तमा नगरपालिका पाँच मणिग्राम स्थित गिरवाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विशेष कार्यक्रमका बीच प्रधान अध्यापकको जिम्मेवारी हस्तान्तरण गरिएको छ। विद्यालयका प्रधान अध्यापक केदार चन्द्र पराजुलीको अध्यक्षता तथा तिनपा पाँचका वडाध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षक अभिभावक संघका पदाधिकारी, सरस्वती पञ्चायत यतन मन्दिरका अध्यक्ष, विद्यालयका अक्षय कोषदाता, शुभेच्छुक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान प्रधानाध्यापक केदार चन्द्र पराजुलीले विद्यालयका वरिष्ठ शिक्षक दिल्लीराज भण्डारीलाई औपचारिक रूपमा प्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण गर्नुभयो। नवनियुक्त प्रधानाध्यापक दिल्लीराज भण्डारीले सबै पक्षको साथ, सहयोग र विश्वासलाई आत्मसात गर्दै विद्यालयको शैक्षिक गुणस्तर, अभिवृद्धि तथा समग्र हितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि एवं वडा नम्बर पाँचका वडाध्यक्ष रमेश डुम्रेले समयको आवश्यकता अनुरूप योजना निर्माण गरी विद्यालयको चौतर्फी विकासमा अग्रसर हुन आग्रह गर्दै स्थानीय सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले निवर्तमान प्रधानाध्यापक केदार चन्द्र पराजुलीको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गर्नुभयो भने नवनियुक्त प्रधानाध्यापक दिल्लीराज भण्डारीलाई सफल कार्यकालको शुभकामना दिनुभयो। कार्यक्रमका अध्यक्ष तथा निवर्तमान प्रधानाध्यापक केदार चन्द्र पराजुलीले आफ्नो कार्यकालमा विद्यालयको विकासमा सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, अभिभावक, शुभेच्छुक तथा सरकारवालाप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँले नवनियुक्त प्रधानाध्यापक दिल्लीराज भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। विश्व फुटबलका करोड़ौं समर्थकको प्रतीक्षा अब अन्त्य हुँदैछ। आइतबार मध्यराति 1 बजे अमेरिकाको मेट लाइफ स्टेडियममा साबिक विजेता अर्जेन्टिना र स्पेन विश्वकप 2026 उपाधिका लागि आम्ने सामने हुँदैछ। यो फाइनल केवल दुई राष्ट्रबीचको प्रतिस्पर्धा मात्रै होइन, दुई पुस्तका सुपरस्टार लियोनल मेसी र लामिन यामाल बीचको पहिलो प्रतिस्पर्धात्मक भिडन्त पनि हो। फिनालिसीमामा हुन नसकेको बहुप्रतीक्षित भेट अब विश्व फुटबलकै सबैभन्दा ठूलो मंचमा साकार हुँदैछ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छ भने स्पेन 16 वर्षपछि पुनः विश्व विजेता बन्ने लक्ष्यमा मैदान उत्रनेछ। अनुभवी कप्तान मेसी उत्कृष्ट लयमा छन् भने 19 वर्षीय यमालले आफ्नो गतिशील खेलबाट स्पेनलाई फाइनलसम्म डोर्याएका छन्। 19 वर्ष अघि मेसीले शिशु यमाललाई नुहाइदिएको दुर्लभ तस्विर अहिले फेरि चर्चामा रहेको छ। अब त्यही दुई पात्र विश्व फुटबलको सर्वोच्च ट्रफीका लागि आम्ने सामने हुनेछन्। अनुभव र युवा शक्तिको यो ऐतिहासिक भिडन्तमा अन्तिम मुस्कान कसको हुनेछ भन्ने निर्णय आइतबार मध्यराती मेटलाइफ स्टेडियमले गर्नेछ। तेस्रो स्थानका आइतबार बिहान भने फ्रान्स र इंग्ल्याण्डको भिडन्त हुनेछ। हामी हाल खबरको अन्त्यमा आइसकेका छौं। हाल खबरको अन्त्यमा प्रमुख शीर्षकहरू पुनः एकपटक। अविरल वर्षाका कारण बाढ़ी पहिरोले 6 राजमार्ग अवरूद्ध। लुम्बिनी सहित कतिपय स्थानमा भारी वर्षाको सम्भावना। आइतबार उच्च सतर्कता अपनाउन आग्रह। नागडुङ्गा सुरुङ मार्ग साउन 11 उद्घाटन हुँदै 3 महिना परीक्षणकालपछि मात्रै पूर्ण सञ्चालनमा आउने। सरकारको नियतमाथि शंका नगर्न राष्ट्रपति सभापति रवि लामिछानेको आग्रह। गल्ती भए सच्याइने। भुटोलको राजमार्ग 4 टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु। विश्व हिन्दू परिषद रूपन्देहीमा खेम भूषालको नेतृत्वमा नयाँ कार्य समिति गठन। अक्सफोर्ड माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत। उत्कृष्ट विद्यार्थी सम्मानित। गिरबाड माविमा प्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण। नारायणगढ मुगलिन सड़क गरियो बन्द। र विश्वकप फुटबलको फाइनल दौड़मा आइतबार मध्यराती मेसी र एमाल बीच ऐतिहासिक भिडन्त हुँदै। बिहान 5:40 हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला लुम्बिनी एफएम। नमस्कार।

0: शांति समृद्धि र रूपांतरण का लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 3 गते आइतबार जुलाई 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशका विभिन्न 10 वटा सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 वटा सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
1: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 वटा सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रे प्लान्चोको सिन्धुली खुरकोट नेपाल थोक कटुन्जे वेशी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बारीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजावत रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवाजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुखोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आज समय मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अप्नाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने।
3: न्यूनचापी रेखा नेपाल नदी का आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाड़ी आसपासको क्षेत्रहरूबाट चाहिँ विस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने नै पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरूमा अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
1: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
4: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 वटा हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर, एसीटीयू सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
1: मुख्य गरी वर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएमसँग भन्नुभयो,
5: यात्रा गर्दा सबै तयारी गर्दा गर्दै पनि कहिले कहीँ दुई तीन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यसकारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइभरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्साङ्कन छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्धबुझाइ हुन्छ।
0: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजरी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वास्थ्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
0: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाई छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालन आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको को पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
6: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ। मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ।
1: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
11: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएमसँग भन्नुभयो,
12: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षकारहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढाएको छ।
1: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
13: इतर समूहहरूलाई पनि चेता गराउँदाखेरि कति लत्रेर जाने कति भुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोको हेरलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्छ त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ दिग विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
0: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि एक वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 पालिकाका प्रमुख तथा अध्यक्ष 4 उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
1: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
0: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
14: हालसम्म समग्र देशको सबै सातै प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ, करिब अनुमानित 13 लाख समथिङ छ।
0: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 को तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार 2 टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 12:15 शुरू हुनेछ। र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।

0: सेवा दिस होम देश हो खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइ नभ्याइ छ।
2: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री,
3: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानीको यसको छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
2: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर,
4: सके चैते धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
5: यो खेती गर्दा सजिलो के भएको छ, मैले अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
2: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री,
6: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो, त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदैछ, यहाँ खै किन कसरी चासो गर्नु छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ, अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
2: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली,
7: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्मपर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
2: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 को तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गजब छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन।
8: जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्र तत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।
10: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
11: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
12: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
10: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
13: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-597-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेप्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3711 र 98

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
4: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
5: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
4: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
7: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
7: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।

0: आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखेलसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयमा सरोकारवाला र विज्ञहरूसँग कुराकानी र छलफल गर्छौ। पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि प्लस टू पछि विद्यार्थीहरू विदेश जाने क्रम वात्तै बढेको छ। यतिसम्म कि कतिपय क्याम्पसहरू त विद्यार्थी अभावका कारण बन्द भएका छन्। धेरै क्याम्पसहरूले आफ्ना फ्याकल्टीहरू घटाइरहेका छन्। विद्यार्थीहरू यसरी किन विदेश गइरहेका छन्? उनीहरूलाई रोक्न कसले के गर्नुपर्छ? यही सन्दर्भमा आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ झन्डै 2.5 दशकदेखि प्राध्यापन पेसामा आबद्ध बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका सह प्राध्यापक मधुकर शर्मा।
2: मधुकर सर, यहाँलाई स्वागत छ।
3: नमस्कार, धन्यवाद।
2: मैले अलिकति पृष्ठभूमिमा पनि भने, अहिले प्लस टू पछि स्नातक तहका लागि भर्ना

0: कार्यक्रम चलिरहेको पनि छ। यस सन्दर्भमा यो पछिल्लो समय पछिल्ला वर्षहरूमा विद्यार्थीको संख्या घटिरहेको र कतिपय क्याम्पसहरू त बन्द पनि भइरहेको भन्ने समाचारहरू आइरहेका छन्। तपाईँ यो लामो अनुभवको तपाईँको अनुभवले के भन्छ, यसप्रति तपाईँको धारणा के छ?
1: धन्यवाद। अवश्य पनि बिपीजी, यो हाम्रो देशको एउटा राष्ट्रिय समस्या नै हो। विद्यार्थीहरू स्कूल तहको शिक्षा लिइसकेपछि, बाह्रको इक्जाम दिइसकेपछि ब्याचलर्स डिग्री र त्यसपछि मास्टर्स डिग्रीको लागि धेरै विद्यार्थीहरू चाहिँ विदेश जाने क्रम छ। अब यसका पछाडि थुप्रै कारणहरू छन्। यसको पछाडिका कारणहरूमा मलाई लाग्छ एक नम्बर कारण भनेको यो देशको राज्यको एउटा एकीकृत शैक्षिक नीति नभएर हो। दोस्रो भनेको विद्यार्थीहरू यहाँ उच्च शिक्षा लिइरहँदाखेरि मैले यहाँको डिग्री प्राप्त गरिसकेपछि मेरो यहाँ रोजगारी या पेसा व्यवसाय ग्यारेन्टी हुन्छ कि हुँदैन भन्ने विद्यार्थी आश्वस्त हुन सकेको अवस्था छैन। र तेस्रो भनेको यहाँको शिक्षाप्रति त्यति धेरै विश्वास पनि देखिँदैन। क्वालिटी एजुकेसन कुरा मैले गरिरहेको छु, किनभने अहिलेको शिक्षाले विद्यार्थीलाई उसलाई इन्डिपेन्डेन्ट स्वतन्त्र बनाउन सक्नुपर्छ, उसलाई परिवारसँग जोड्न सक्नुपर्छ, समाजसँग जोड्न सक्नुपर्छ र राष्ट्र र अन्तर्राष्ट्रिय त्यो कम्युनिटीलाई पनि जोड्न सक्ने शिक्षा हुनुपर्छ। र हाम्रो शिक्षा कता कता समय सापेक्ष नभएको पनि हो। र अहिलेको खास गरिकन यो जेन्जीको कुरा हामीले गरिरहँदाखेरि जेन्जी विद्यार्थी भाइ बहिनीहरूको जुन एक्सपेक्टेसन छ, जुन डिमान्ड छ, त्यो एकातिर छ भने हाम्रो विश्वविद्यालयको शिक्षाको नीति र त्यस अन्तर्गत रहेका चाहिने क्याम्पसहरू जुन आङ्गिक भनौँ, सामुदायिक भनौँ, प्राइभेट भनौँ, तिनी संस्थाहरूको त्यो करिकुलम र शिक्षण सिकाएको जो त्यो म्याचिङ खासै भएको पाइँदैन। र त्यसले गर्दाखेरि विद्यार्थीहरू विदेश गइयो भने कम्तीमा त्यहाँ सङ्घर्ष गरे पनि, दुःख गरे पनि त्यहाँ आफ्नो पढाइ पनि त दिन सकिन्छ, केही जागिर पनि गर्न सकिन्छ, पैसा पनि कमाउन सकिन्छ र अन्ततगत सम्भव भने उहीँ गएर सेटल हुन सकिन्छ भन्ने त्यो अपेक्षा, त्यो फ्युचरिस्टिक त्यो पोजिटिभिजमले गर्दा, त्यो भविष्यप्रतिको दिएको सकारात्मक आशाले गर्दा विद्यार्थीहरू त्यता गएको देखिन्छ। बिपीजी,
0: तपाईँ 2 दशकदेखि यही पेसामा, जुन शिक्षण पेसामै हुनुहुन्छ, पहिलाको अवस्था र अहिलेको अवस्थामा विद्यार्थीहरूको मनोविज्ञान यो परिवर्तन हुनुको पछाडि के कारण जिम्मेवार हो जस्तो लाग्छ?
1: अवश्य पनि यो अलि जटिल कुरा पनि छ। हेर्नुहोस्, यो कसरी छ भने हामीले एउटा टर्म छ, त्यो साइकोमिटर भन्छ त्यसलाई, अथवा साइकोमेट्रिक तपाईँको एटिट्युडको कुरा गर्छ। विद्यार्थीको त्यो मनोविज्ञान कसरी विकास भएको छ भने खास गरिकन सोसल मिडिया र त्यसपछि तपाईँको एआई र जेनेरेटिभ एआई र एआईले गर्दाखेरि संसारको जुन प्रगति छ, जुन विकास छ, ऱ्यापिड वेमा त्यो भइरहेको छ। र अनि समाज अनि एकदम छिटो छिटो प्रतिनित भइरहेको छ। र त्यो समाजको प्रतिनित सँगसँगै त्यो टेक्नोलोजीको प्रविधिको विकास सँगसँगै त्यो विद्यार्थी आफूलाई चाहिँ एडप्ट गर्न खोजिरहेको छ। र त्यो एडप्टेसनको लागि हाम्रो शिक्षा नीतिले, हाम्रो करिकुलमले त्यहाँ जोड्न सकेको देखिँदैन। त्यहाँ कहीँ न कहीँ रिसर्च ग्याप, त्यहाँ ग्याप देखिन्छ। र त्यसले गर्दाखेरि विद्यार्थीहरूले के फिल गरेको छ भने मैले सोचेको जस्तो करिकुलम छैन, मैले लिएको करिकुलमले मेरो भविष्य र मेरो आउने भनौँ न पुस्ताको लागि, सन्ततिको लागि पनि यसले केही गर्न सक्दैन र मैले पनि पुराको लागि केही गर्न सक्दैन भन्ने खालको त्यो एउटा अभाव फिल गरेको कारणले गर्दाखेरि विद्यार्थीको मनोविज्ञान चेन्ज भएको हो जस्तो मलाई लाग्छ।
0: अब तपाईँले जान्दाखेरि पनि क्लासमा त धेरै विद्यार्थी थिए, अहिले घटे होला,
1: हजुर,
0: त्यो घटाई सँगसँगै अबको शिक्षालाई कसरी अघि बढाउनु पर्ला के लाग्छ?
1: धन्यवाद। अब मैले अहिले म लुम्बिनीबाडी क्याम्पसमा प्रधानमन्त्री भइरहँदाखेरि अब फर्चुनेटली भाग्यवश भन्नुपर्छ म त्यहाँ विगत 15 वर्ष 16 वर्षदेखि आबद्ध छु, त्यो क्याम्पसमा विद्यार्थीको संख्या घटेभन्दा पनि बढेको नै छ, त्यो हाम्रो लागि एउटा सुखद समाचार पनि हो। त्यो किन पनि होला भने हाम्रो क्याम्पस आफैमा पनि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्राप्त गरेको, 3-3 पल्ट एउटा गुणस्तर प्राप्त ऐन प्राप्त गरेको एउटा संस्था भएको हिसाबले विद्यार्थी अभिभावकको र समुदायको ठूलो विश्वास देखिन्छ। तथापि समग्रमा हेर्ने भने, राष्ट्रको माहौल हेर्ने भने विद्यार्थीको संख्या घट्दो क्रममै छ। तथापि फेरि विद्यार्थीको संख्या उच्च शिक्षामा पढ्नेको संख्या नेपालमा खास गरिकन सामुदायिक क्याम्पसहरूमा र केही कमजोर शैक्षिक संस्थामा होइन भने विद्यार्थीको पासको संख्याको हिसाबले कुरा गर्ने भने 12 पास गर्ने विद्यार्थीको संख्या बढेको अवस्था छ। गत वर्षभन्दा अहिलेको नि तपाईँको डाटा पेस हेर्नुभयो भने 6-7% 12 पास गरेको विद्यार्थीको रेसियो बढेको देखिन्छ। यसको विभिन्न कारणहरू छ, विद्यार्थी अलिकति आधुनिकतर्फ गएको अनि सहर केन्द्रित भएको अनि सहरमा आइसकेपछि विदेशतिर जान खोजेको, त्यसले गर्दाखेरि खास गरिकन दुर्गम सेक्टरमा भएका कलेजहरूमा अलिकति एउटा समस्या देखिन्छ र अर्को भनेको विद्यार्थीहरू अलिकति सेवा सुविधा पनि बढी खोज्न थाल्यो, अलिकति बरु पैसा खर्च गर्न तयार छ र त्यो शैक्षिक संस्थाको भौतिक संरचना कस्तो छ, त्यहाँको पठन पाठनको विधि कस्तो छ, रिसर्च अनुसन्धानको बाटोहरू कस्तो छ, त्यहाँको शिक्षा लिइसकेपछि विद्यार्थीको तीनटा कुराहरू भन्छौँ हामीले मैले पढेको, एउटा स्किल भन्छ सिपको उसले कतिको प्राप्त गरेको छ, त्यो खालको ज्ञान कतिको प्राप्त गरेको छ र त्यो शिक्षाले विद्यार्थीको त्यो एटिट्युड त सकारात्मक सोचको विकास कति गराएको छ, त्यो तीनटा कुराले साँच्चै विद्यार्थीलाई गराउन सकेको अट्र्याक्सन गर्न सकेको छ भने विद्यार्थी त्यहाँ बस्थ्यो, होइन भने त्योभन्दा बेटर उसले ठाउँ खोजिरहँदाखेरि विद्यार्थी अन्तर्सिट भएको अवस्था पाइन्छ।
0: सरले अघि भनिहाल्नुभयो लुम्बिनी ब्यानर्जी क्याम्पसको सन्दर्भमा त फरक छ, अब एउटा मैले सुरुमा पनि भनेको थिएँ अलिक एउटा चाहिँ रेपुटेड शैक्षिक संस्था, त्यहाँ विद्यार्थीहरूको चाहिँ चाप नै बढी छ, तर समग्रमा चाहिँ क्याम्पसहरूमा विद्यार्थीको संख्या त कम भएको हो नि त समग्रमा कुरा गर्दाखेरि।
1: हजुर, त्यो चाहिँ कम भएको छ।
0: अब विद्यार्थीहरू तपाईँले बुझ्दाखेरि चाहिँ विद्यार्थीहरू पढ्नका लागि बाहिर जान्छन् या कमाउनका लागि?
1: अब यसलाई मैले त्यति धेरै ठूलो सर्वे त गरेको छैन बिपीजी, तर समग्रमा मैले जति विद्यार्थीहरूको स्याम्पलिङ लिएर मैले अनुसन्धान गरेको छु, मुख्यतया हिडन उद्देश्य भनेको कमन नै देखिन्छ। त्यो पढ्ने उद्देश्यले त्यो एउटा माध्यमको रूपमा विद्यार्थी विदेश जाने र पढाइ पनि गर्ने र अनि साथसाथै त्यहाँ गएर कमाउने, पैसा कमाउने र आफ्नो भविष्य बनाउन लागि त्यहाँ गइरहेको छ। अब हेर्दाखेरि दुइटै काम गर्न गएको देखिन्छ, तर मुख्य उद्देश्य कता न कता उसले त्यहाँ गएर पैसा कमाउने, आफू सेटल हुने, आफू विस्तृत हुने र पछि चाहिँ आफ्नो परिवारलाई पनि एउटा खालको स्थिति दिने भन्ने उद्देश्य नै देखिन्छ। र साथसाथै यो पनि हो, कतिपय विद्यार्थीहरू साँच्चै राम्रो एजुकेसनलाई पनि बाहिर गएको देखिन्छ। जस्तै जो विद्यार्थी आईटी रिलेटेड कोर्स लिन चाहनुहुन्छ, जो विद्यार्थी अलिकति एआईसँग सम्बन्धित कोर्स लिन चाहनुहुन्छ, त्यस्तो खालको एक्सपोजर लिनको लागि त्यो खालको प्लेटफर्म नेपालमा त्यति पाइँदैन, त्यस्तो खालको सोफिस्टिकेटेड इन्फ्रास्ट्रक्चर हुँदैन। जुन कुरा बाहिर विदेशमा जस्तै अस्ट्रेलिया भन्नुहोला अथवा युके भन्नुहोला अथवा जापान भन्नुहोला कोरिया भन्नुहोला, त्यो असर भएको हुनाले विद्यार्थी यता गएको पनि देखिन्छ।
0: अब यो प्लस टू पछि पढ्दै कमाउँदै भनेर नेपाल सरकारले पाइलट प्रोजेक्ट रूपमा कतिपय पालिकाहरू पनि त्यो सुरु
1: गरेको छ,
0: बुटोलमै पनि त्यो हालको देखियो गत आर्थिक वर्षमा। नेपालमा पनि अब पढ्दै कमाउँदै गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ कि पर्दिन तपाईँलाई के लाग्छ? र हाम्रोमा चाहिँ बढी चाहिँ यो पढ्नलाई मात्रै जोड दियो, वास्तवमा प्लस टू पढिसकेपछि पनि फेरि पढ्नकै लागि खर्च चाहिँ परिवारले दिनुपर्ने अवस्था, त्यो अवस्थाबाट माथि उठ्नका लागि कतै विद्यार्थीहरू विदेशतिर गइरहेका पो छैनन् कि के लाग्छ?
1: एकदमै यो बडा राम्रो प्रश्न पनि गर्नुभयो। यो कस्तो छ भने म आफै पनि 12 पास गरिसकेपछि मैले पढाउँदै पढ्दै गरेको अवस्था हो, र मलाई के लाग्छ भने मैले आफूले कमाएर पढ्दाखेरिको त्यो जुन सेटिस्फेक्सन मलाई छ, जुन खालको मैले एउटा खालको अनुभव लिएँ, त्यसले मलाई थुप्रै कुरा सिकाएको छ। र अहिलेको बच्चाको मानसिकता पनि के रहेछ भने 12 उसले घरबाट एउटा खालको आर्थिक सपोर्टले काम पढिरहेको हुन्छ, त्यसपछि चाहिँ आफैले मैले केही गर्नुपर्छ र प्यारेन्ट्स र अभिभावकलाई मैले त्यति आर्थिक बढन दिनु हुन्न भन्ने खालको बच्चाको मानसिकता जुन छ, त्यो मानसिकतालाई छिर्नको लागि र प्यारेन्ट्सलाई धेरै आर्थिक बोझ दिनु हुन्न भन्नको लागि चाहिँ नि पढ्दै र कमाउँदै भन्ने जुन छ एउटा यो स्लोगन छ, यसलाई यो चाहिँ लागू गर्नुपर्छ जस्तो मलाई लाग्छ। र त्यसो गर्यो भने बच्चाले आफूले अलिकति कमाउने पनि अलिकति त्यो कमाइबाट आफ्नो शिक्षा पनि को लागि पनि उसले फिर्पिन तिर्न सक्ने स्थिति बन्छ। र अलिकति मलाई के लाग्छ भने अबको उच्च शिक्षाको यो करिकुलममा प्याराडाइम सिफ्ट गर्नुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले विदेशको शिक्षा नीति र हाम्रो हेर्ने भने त्यहाँ अलिकति कहाँनिर ग्याप देखिन्छ भने त्यहाँनिर तपाईँको हप्तामा एक दिन या दुई दिन क्याम्पस गएर कलेज गएर पनि उसले घरमै बसेर पनि असाइनमेन्टको बेसिसमा पनि उसको ग्रेडिङ हुन्छ, उसले उसको तपाईँको अब रिजल्ट प्राप्त गर्छ। तर हाम्रोमा के छ भने प्रत्येक दिन क्लासमा जानुपर्ने, हाजिरी गर्नुपर्ने, अनि त्यो झन्झटिलो प्रक्रियाले गर्दा पनि विद्यार्थीहरू अलिकति क्लासमा जान नखोज्ने, अलिकति अर्को बाटो अप्नाएको देखिन्छ। कम्तीमा एउटा उच्च शिक्षाले हप्तामा दुई दिन गएर हुन्छ कि, अथवा चार वर्ष कार्यक्रममा दुई वर्ष क्याम्पस पढ्ने, दुई वर्ष चाहिँ इन्डस्ट्रीमा पठाइदिने, इन्डस्ट्रीमा पठाइदिने अथवा फ्याक्ट्रीमा पठाइदिने, अरेस्टमा पठाइदिने गर्यो भने त्यो दुई वर्ष जुन विद्यार्थी जुन काम गर्छ, काम गर्दाखेरिको त्यो काम गरेको अनुभवलाई पनि यता मूल्याङ्कन पद्धतिमा राखेर गर्यो भने दुई वर्ष उसले काम पनि गर्छ, अनुभव पनि प्राप्त गर्छ, स्किल पनि प्राप्त गर्छ, नलेज पनि प्राप्त गर्छ, उसको कामप्रतिको, समाजप्रतिको, देशप्रतिको उसको एटिट्युडको पनि पोजिटिभ विकास पनि हुन्छ, र उसले त्यो दुई वर्षमा उसले केही पैसा कमाउन पनि सक्छ, र त्यसो गर्यो भने आर्थिक बोझ फेरि कम हुन्छ। त्यसै लागि राष्ट्रिय नीति नै त्यस्तो खालको हुनुपर्छ।
0: अब यो त्यसका लागि जुन कुरा तपाईँले गर्नुभयो, यसरी गर्न सकिन्छ भनेर एउटा उपाय अवलम्बन गर्नुभयो, त्यसका लागि चाहिँ अब कुन सरकारले, कुन विश्वविद्यालयले, कुन क्याम्पसले अथवा कसले सुरुवात गर्ने भन्ने होला, अथवा त्यो खालको राष्ट्रिय नीतिको कुराहरू होला, यसलाई कसरी कार्यान्वयन लान सकिएला तपाईँलाई के लाग्छ? तपाईँको विचारमा
1: यो
0: के गर्नु पर्ला? स्थानीय सरकारहरू छन्, यिनीहरूले के गर्नु पर्ला? विश्वविद्यालयले के गर्नु पर्ला? स्वयं क्याम्पसहरूले पनि त पहल गर्न सक्छन् नि।
1: एकदमै एकदमै यो कस्तो भने यसलाई हामीले होलिस्टिकली हेर्नुपर्छ बिपीजी, यसलाई इन्टिग्रेटेड वेमा हेर्नुपर्छ। भनेको यो समस्यालाई समाधान गर्नको लागि एउटा मात्रै निकायको भूमिकाले प्राप्त हुन सक्दैन। यसको लागि स्थानीय सरकार भनौँ, जस्तै गाउँपालिका भनौँ, होइन नगरपालिका भनौँ, त्यसपछि प्रदेश सरकार भनौँ, संघीय सरकार भनौँ, त्यसपछि विश्वविद्यालय आफैमा भनौँ, होइन, अनि विश्वविद्यालय अन्तर्गत क्याम्पसहरू, कलेजहरूको एउटा संयुक्त डायलग गरेर, कम्युनिकेसन गरेर एउटा खालको इन्टिग्रेटेड पोलिसी बनाएर एउटा खालको माहौल बनाएर गइयो भने यो कारण गर्न सकिन्छ। उदाहरणको लागि के अरे, एउटा विश्वविद्यालयले विभिन्न इन्डस्ट्रीहरूसँग कोलाबोरेसन गर्यो भने त्यो विश्वविद्यालय अन्तर्गत पढ्ने विद्यार्थीहरू ब्याङ्किङ सेक्टरमा कति पर्सेन्ट, अथवा इन्फ्रास्ट्रक्चरमा कति पर्सेन्ट, हाइटोमा कति पर्सेन्ट, अथवा चाहिने अब उत्पादन क्षेत्रमा कति पर्सेन्ट, होइन, अथवा मिडियामा कति पर्सेन्ट, अथवा आइटी सेक्टरमा कति पर्सेन्ट भन्ने खालको तपाईँको त्यो एउटा एग्रिमेन्ट गर्यो, एमए गर्यो भने विद्यार्थी पढ्दै गर्दाखेरि अथवा पढिसकेपछि पनि एउटा प्लेसमेन्टको पनि वातावरण छ। यहाँ विद्यार्थीले के भएको छ भने मैले ब्याचलर डिग्री गरिसकेपछि, मास्टर डिग्री पढिसकेपछि मैले रोजगारी पाउँछु कि पाउँदैन भन्ने ऊ ढुक्क हुन सकेको अवस्था छैन। किन पढ्ने त उसले भन्छ, वाइ सुड आई पर्स्यु ब्याचलर डिग्री, मास्टर डिग्री? त्यो ग्यारेन्टी नै छैन यहाँनिर, आश्वस्त हुन सकिरहेको छैन। पैसाको खर्च गर्ने हो, पैसाको लगानी गर्ने हो, समयको लगानी गर्ने हो, होइन, उसले भन्छ त्यो समयमा त बरु मैले केही गर्न सकेँ भने, कम्तीमा विदेशै गएँ भने, होइन, कम्तीमा मेरो पढाइ पनि हुन्छ, साथसाथै पैसा कमाइ पनि हुन्छ भन्ने खालको माहौल बनिरहेको छ। त्यसै लागि त मैले फेरि भन्न चाहन्छु, तिनटै सरकार र अरू सम्बन्धित स्टेक होल्डरहरू निजी क्षेत्रसँग पनि सहकार्य गरेर एउटा इन्टिग्रेटेड पोलिसी बनाएर, होइन, योजना बनाएर, कारणको एउटा योजना बनाएर अनि जानुपर्छ। एउटा मात्रै पक्षले चाहेर मात्रै यो सफलता प्राप्त गर्न सकिन्छ जस्तो मलाई लाग्दैन।
0: सरले अघि पनि एउटा प्रसङ्ग निकाल्नु भएको थियो विद्यार्थी मूल्याङ्कनको, कि अहिलेकै विद्यार्थीको मूल्याङ्कन गर्ने जुन परिपाटी छ, यो परिपाटीलाई नै यथावत राखियो भने यसले त हामीलाई सही दिशामा लान सक्दैन, हामीले खोजेको जस्तो यो परिवर्तन आउन सक्दैन। विद्यार्थीको मूल्याङ्कन गर्ने सिस्टम कतै बदल्नु पर्छ कि?
1: पर्छ बिपीजी, यो मूल्याङ्कनको पद्धति, यो मूल्याङ्कनलाई मात्रै छुट्टै राखेर हेर्न मिल्दैन बिपीजी। यो किनभने यो उच्च शिक्षा भनेको कस्तो हुन्छ भने यसमा राज्यको एउटा पोलिसी, राज्यले त्यो उच्च शिक्षामा विद्यार्थीहरू किन पढ्न खोजिरहेको छ उसको उद्देश्य, त्यसपछि त्यस अनुसारको त्यो पाठ्यक्रम, त्यसअनुसारको टेक्स्ट बुक, त्यस अनुसारको शिक्षक सिकाइ प्रक्रिया, र शिक्षक सिकाइ प्रक्रियापछि बल्ल मूल्याङ्कनको पद्धति यहाँनिर जोडिन्छ। पक्कै पनि त्यो मूल्याङ्कनको पद्धति पनि त्यो नीतिदेखि, शिक्षक सिकाइ प्रक्रियादेखि, अनुसन्धानदेखि सबै कुरालाई राखेर हामीले गर्नुपर्छ, र मूल्याङ्कन पद्धतिलाई समय सापेक्ष बनाउनै पर्छ। हाम्रो धेरै करिकुलमहरूमा अहिले पनि पुरानो परम्परागत शैली नै छ। उदाहरणको लागि एउटा विद्यार्थीले वर्षभरि पढेर, वर्षभरि पढेको उसको ज्ञान, उसको सिप, उसको त्यो एटिट्युडलाई तीनदेखि चार घण्टाको परीक्षा मूल्याङ्कन गरिन्छ कि त्यो साँच्चै व्यावहारिक छ त? उदाहरणको लागि त्यो विद्यार्थी तीन घण्टा चार घण्टामा लेख्न नसक्ने पनि हुनसक्छ, बोल्न नसक्ने हुन पनि सक्छ, त्यही दिन बिरामी भएको हुन पनि सक्छ। त्यसको अलावा यदि विद्यार्थीले सुरुबाट नै मूल्याङ्कन पद्धति गर्दै जाने भने त 3 घण्टा परीक्षा दिनुपर्छ भन्ने त छैन नि। त्यो मूल्याङ्कन किन गरिन्छ भन्दाखेरि त्यो विद्यार्थीलाई जुन सिकाएको कुरा कति सिक्यो अथवा उसले लिनुपर्ने ज्ञान कति प्राप्त गर्यो अथवा उद्देश्य अनुसारको उसमा चेन्ज आयो कि आएन, उसमा सकारात्मक चेन्ज आयो कि आएन भन्ने कुरा मापन गर्ने माध्यम नै हो होइन। त्यो माध्यमलाई हामीले यति प्राविधिक बनायो कि त्यसलाई साँच्चै विद्यार्थीको होलिस्टिक त्यो चेन्जको उसले खासै प्रतिनिधित्व गर्न सकेको छैन। यसलाई चेन्ज चाहिँ गर्नैपर्छ र यो भनेको जहिले पनि स्टुडेन्ट सेन्टर अप्रोच नै अप्नाएर अलिकति के भनौँ यो निड बेस्ड असेसमेन्ट गर्न आवश्यक छ।
0: अब यसरी यो पढ्दै कमाउँदैको कुरा आयो, कतिपय कलेजहरूले त यो अलिकति अभ्यास पनि सुरु गरेका छन्, विद्यार्थीलाई श्रमप्रति जोड्नका लागि अथवा काम्पसँग जोड्नका लागि चाहिँ एउटा क्याम्पसको म्यानेजमेन्टले के भूमिका निर्वाह गर्न सक्छ, केही उपायहरू देख्नुहुन्छ?
1: छ, एकदमै छ। यसको लागि अब क्याम्पस प्रशासनले अथवा क्याम्पस सञ्चालक समितिले अथवा सम्पूर्ण परिवारले त्यति धेरै गर्न सके पनि उसले सबभन्दा पहिला के गर्न सक्छ भने पहिला विद्यार्थीहरूलाई कामप्रति एउटा खालको सकारात्मक सोचको विकास पनि गर्नुपर्नेछ। हाम्रो नेपालमा के छ भने विदेश गर्नु जतिसुकै काम गर्नु तयार हुन्छ तर हे नेपालमा सुरुमा 10,000, 15,000, 20,000 तलबमा उसले काम गर्न खोज्दैन, धेरै पैसा चाहेको हुन्छ। किनभने उसले चाहिँ पैसा भन्दा नि कामप्रति त्यो सम्मान उसलाई लागेको हुँदैन, उसले अलिकति अलि टाई सुट लगाएको त्यस्तो खालको जारी खोजिरहेको हुन्छ। त्यसको लागि सबभन्दा पहिला विद्यार्थीलाई कामप्रति सकारात्मक सन्देश दिने खालको एउटा खालको ट्रेनिङ वर्कसप चलाउनु पर्यो भन्यो। अर्को विद्यार्थीलाई त्यो काममा पढ्दै गर्दाखेरि पढिसकेपछि काम खोज्ने वातावरण बनाइदिनु पर्यो। जस्तै के गर्न सकिन्छ भने क्याम्पसले अथवा त्यो कलेजले जब फेयर राख्न सक्छ भनेको विभिन्न संस्थाहरूसँग सहकार्य गरेर होटल सेक्टरबाट, बेकरी सेक्टरबाट अथवा तपाईँको भनौँ न अब यी तपाईँको अब यी ड्राइभदेखि लिएर थुप्रै खालको कम्पनी सहकार्य गरेर अनि जब फेयर राख्ने, त्यहाँ रोजगार मेला राख्ने। त्यो रोजगार मेला राखिसकेपछि विद्यार्थीहरू आफ्नो एजुकेसन स्किल इन्ट्रेस्ट अनुसारको त्यहाँ खोजी गर्छ, अप्लाई गर्छ र जाहिर गर्न पनि सक्छ। उदाहरणको लागि हाम्रो लुम्बिनीबाडी क्याम्पसले करिब करिब 3-4 महिना अगाडि जब फेयर गरेको थियो र म तपाईँलाई भन्न चाहन्छु हाम्रो क्याम्पसमा अहिले धनी धनी 4,000 विद्यार्थी अध्ययनरत हुनुहुन्छ, ब्याचलर डिग्री मास्टर डिग्री गरेर। त्यसबाट त्यो जब फेयरबाट 225 विद्यार्थीले जागिर पाउनु भएको थियो, त्यहाँ 15,000 देखि 60,000 तलबमा काम गर्नु भएको छ। तथापि त्यो 50,000 तलब पाउँदा पनि कतिपय विद्यार्थीहरू सन्तुष्ट भएको देखिँदैन त्यो हेर्दाखेरि, त्यसरी जान सकिन्छ। र त्यसको लागि अलिकति त्यो क्याम्पसले उद्योगहरूसँग, विभिन्न एन्टरप्रेनर्सहरूसँग अथवा सरकारहरूसँग सहकार्य गरेर एउटा पोलिसी बनाएर नीति बनाएर काम गर्यो भने टु सम एक्सटेन्ट त्यो खालको समस्याको समाधान गर्न सकिन्छ होला जस्तो लाग्छ।
0: जस्तो नेपालको सन्दर्भमा एकातिर श्रम शक्तिको अभाव देखिन्छ, अर्कोतिर चाहिँ अब हामीले जुन चर्चा गरिरहेका छौँ विद्यार्थीहरू प्लस टू पछि अब कमाउन सक्ने अवस्थामा छैनन्। यसलाई सामूहिक अब काम गर्ने, सिपको विकास गराउने, मनोविज्ञानको त्यस्तो खालको तयार गर्ने, त्यो खालको पनि एउटा सामूहिक रूपमा काम गर्ने, सामूहिक रूपमा श्रमको भावना जागृत गर्ने, यस्ता गरेर अब चाहिँ पार्ट टाइम जबको रूपमा चाहिँ कलेजहरूले पनि दिलाउने होइन। अब दिनभरि 8 घण्टै काम गर्न नसक्ला विद्यार्थीले, दिनको चाहिँ तपाईँको 4 घण्टा अथवा 3 घण्टा जब दिने तरिकाले पनि त्यस्तो खालको पहलकर्मीहरू पनि क्याम्पसहरूले अथवा चाहिँ यस्ता सम्बन्धित निकायहरूले गर्न सक्छन् नि त?
1: सक्छन्। यसमा के छ भने बिपीजी, यो काम गर्नको लागि काम गर्ने ठाउँ हुनु पर्दैछ। फर इक्जाम्पल, म पिएचडी गर्दैछु, मैले पढाउन खोजिरहेको छु भने मैले पढाउने भनेको त क्याम्पसमा, स्कुलमा, कलेजमा हो। अब त्यो स्कुल र कलेजको संख्या नै यति लिमिटेड छ कि त्यहाँ अनि म पढाउने थुप्रै हुनुहुन्छ, मैले कहाँ गएर पढाउने भने। जस्तै अब विद्यार्थीहरूको संख्या धेरै छ, काम गर्न चाहने संख्या धेरै छ, तर बजारमा त्यो रोजगारी छैन। त्यो रोजगारी किन छैन भने त्यहाँनिर पर्याप्त मात्रामा कल कारखाना, उद्योगहरू छैन, अनि विभिन्न खालको संस्थाहरू छैन। त्यो बजारमा जब तपाईँको त्यो रोजगारी नै सर्भिसेज नै नभइसकेपछि कहाँनिर काम गर्ने? हामीसँग रोजगारीको त्यो चाहिँ अवसर एकदम लिमिटेड भइदियो, डिमान्ड बढी भइदियो। त्यसले गर्दाखेरि यसको लागि त सबभन्दा पहिलो काम त के गर्नुपर्छ, राज्यले अथवा त्यो विभिन्न निकायले त्यो बजारमा त्यो रोजगारीको अवसरको सृजना गर्नुपर्छ। होइन भने त उसले कहाँ काम गर्ने कहाँ, जस्तै मेरो एउटा विद्यार्थी छ उसले एमबीए पास गरेको छ, एमबीए पास गरेको छ, उसले चाहिँ दुई तिन लाख तलब उसले चाहिँ कमाउन सक्ने मान्छे हो, उसँग योग्यता छ, क्षमता छ, नलेज छ, सबै छ, एक्सिलेन्ट छ ऊ, तर ठाउँ छैन, जाब्स कहाँ। अनि कुनै तपाईँको एउटा विज्ञापन खुल्छ एउटा पदको लागि हजारौँको भ्याकेन्सी, त्यसमा पनि तपाईँलाई थाहा छ यहाँ नेपोटिजमको कुरा छ, नातावाद, कृपावाद, के थुप्रै खालको कुरा छ, यो अवस्थाले गर्दाखेरि पनि त्यो हुन सकेको छैन। अब यसको लागि क्याम्पस आफैले, विश्वविद्यालय आफैले रोजगार सृजना गर्न सक्यो नसक्ने, मलाई के लाग्दैन भने यो विश्वविद्यालयले अथवा क्याम्पसले रोजगारी सृजना गर्ने होइन कि उसले त्यो ह्युमन रिसोर्सेस, ह्युमन क्यापिटल, त्यो मानव जुन पुँजी छ नि, मानव पुँजीलाई तयार गरिदिने हो। हेर है, राज्यको लागि, समाजको लागि, उद्योगको लागि चाहिने हामीसँग त्यो खालको ह्युमन रिसोर्स हामी तयार पारेका छौँ। तपाईँलाई ब्याङ्किङ सेक्टरमा चाहिने हो कि स्वास्थ्य क्षेत्रमा चाहिने हो कि अनुसन्धान सेक्टरमा चाहिने हो कि हाइड्रो सेक्टरमा चाहिने हो कि होइन, अथवा कृषिमा चाहिने हो कि अथवा कहाँ तपाईँलाई चाहिने हो, अथवा एआईमा चाहिने हो कि, त्यो ह्युमन रिसोर्स हामी तयार पारेका छौँ, प्लेसमेन्ट गर्ने काम त राज्यको हो नि। अब भइदियो के भने, अब क्याम्पसले के गर्ने, क्याम्पसले उद्योग स्थापना गर्न सक्दैन, यहाँ अलिकति यो कुरा मिलेर आएको छैन। तथापि विदेशमा थुप्रै युनिभर्सिटीहरूले आफ्नै खालको उद्योगहरू स्थापना गरेको पनि हामी सुन्छौँ, त्यो क्यापेसिटीमा लाग्छ नेपालको विश्वविद्यालयहरूमा त्यो जस्तो लाग्दैन, राज्यले चाहे पनि गर्न सक्ला, यो अलिकति पेचिलो नै छ।
0: अब विद्यार्थीहरूको विदेश पलायन रोक्ने सन्दर्भमा क्याम्पसको अथवा स्थानीय तह, प्रदेश तह, संघीय तहको बारेमा त कुरा भयो, यसमा परिवारले, समाजले चाहिँ के योगदान दिन सक्छन्, उनीहरूको पनि त भूमिका, उनीहरू पनि त स्टेक होल्डर हुन् नि त।
1: अहिलेको यो प्यारेन्ट्स र यो बच्चा बच्चीको बीचको एउटा ग्याप मैले देख्छु, मेरो पनि बाबु र नानी छन् होइन, ग्याप के देखिन्छ भने अहिलेको प्यारेन्ट्सले भनेको बच्चा बच्चीले कतिको मान्छ भन्ने कुरा हो, अनुरोध त गर्न सक्छन्, रिक्वेस्ट गर्न सक्छन्, तर मलाई के लाग्दैन भने प्यारेन्ट्सले ए बाबु तिमी यहाँ बस्नै पर्छ, यहाँ पढ्नै पर्छ, आफ्नो देश छोड्न हुन्न भनेर मात्रै त्यो बच्चा बस्छ जस्तो मलाई लाग्दैन। किनभने मैले मेरो अध्ययनले के देखाएको छ भने अहिलेको बच्चा बच्ची साँच्चै धेरै कुरामा स्मार्ट छ, फरवार छ। मेरो बाबु क्लास नाइनमा पढ्नुहुन्छ, म अहिले पेटे गर्दैछु, आइटीको सेक्टरमा कुरा गर्ने भने ऊ मभन्दा धेरै कुरा अगाडि छ, र कतिपय कुरा त मलाई थाहा छैन, उसले मलाई सेयरिङ गरिरहेको हुन्छ। र मैले चाहिँ के भन्नु हुँदैन भने मेरो बाबु नौमा पढ्छ, जम्मा 14 वर्षको भयो, म चाहिँ नि अब यत्रो पेटे गर्दैछु, लामो 20-22 वर्ष पढिरहेको छु, म ऊभन्दा धेरै कुरामा स्मार्ट छु भन्न मैले मिल्दैन। यसको अर्थ के भने त्यो बच्चाले हामीभन्दा धेरै कुराहरू प्राप्त गरिसकेको हुन्छ, उसले कम्पेयर गरिसकेका हुन्छ। हेर्नुहोस्, उसलाई के थाहा छ भने नेपालको अवस्था के छ, अमेरिकाको अवस्था के छ, इन्डियाको अवस्था के छ, यहाँ बसेर मैले के गर्न सक्छु, कति असर प्राप्त गर्छु भनेको उसले बुझिसकेको छ। त्यसले गर्दाखेरि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्न सक्नुहुन्छ, गर्न पनि पर्छ, तर सबै कुराहरू काउन्सिलिङ गरेर बच्चा रोकिन्छ भन्ने छैन। र मलाई अलिकति के लाग्छ भने यो उच्च शिक्षा प्राप्तिको लागि विदेश जानै हुन्न, सबै रोक्नुपर्छ भन्ने पनि होइन, किनभने यो एउटा रोक्ने कुरा मात्रै होइन, तपाईँले चाहेर कसरी रोक्न सक्नुहुन्न नि। बरु के पोलिसी ल्याउनु पर्यो भने उच्च शिक्षाको लागि बाहिर गइसकेपछि आउने माहौल राज्यले बनाउन सक्छ कि सक्दैन, त्यो बढी महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। अब मेरो पनि मैले सोचिरहेको छु, म पनि आफूलाई अलिकति राष्ट्र भक्ति नै मान्छु, म आफू पनि विदेश गइनँ। तपाईँको 68 सालमा नर्वेमा मेरो नर्वेजियन इन्स्टिच्युट लाइफ साइन्सेसमा एमफिलमा मेरो 50% स्कलरसिपमा नाम निस्क्यो, र त्यही क्रममा लुम्बिनीबाट क्याम्पसमा थाइमा नाम निस्किँदाखेरि होइन म चाहिँ विदेश जान हुन्न, देशमै बसेर केही गर्नुपर्छ भन्ने मलाई लाग्यो। र तपाईँलाई मलाई अनेस्टली भनौँ, कहिले काहीँ कस्तो लाग्दो रहेछ भने मैले नडाइ भन्दाखेरि कास म विदेश गएको भए भन्ने आउँदो रहेछ भने, अबको मेरो छोरो मैले त्यसो गर्छु, तर मलाई के लाग्दैन भने मैले भन्दा अब छोरो यहाँ बस्ने हाल्छ भने छैन। यदि छोराले आफूले बुझ्दै जाँदा, अध्ययन गर्दै जाँदाखेरि मैले देशमा बसेर केही गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ भन्ने हिसाबले उसको मेन्डेटरी बन्यो भने बस्ने चान्स सम्मान हुन्छ, होइन भने होइन बाबा अथवा मम्मी म त विदेशै जान्छु, पढेर भए पनि आउँछु भन्यो भने मलाई लाग्छ मैले रोक्न सक्नु जस्तो मलाई लाग्दैन। हेर्नुहोस्,
0: अब निचोडमा चाहिँ विद्यार्थीको विदेश पलायन रोक्नको लागि तत्कालै गर्नुपर्ने काम चाहिँ तपाईँलाई के जस्तो लाग्छ?
1: अब यसका दुई तिनवटा कुराहरू हुन सक्छ। हेर्नुहोस्, एउटा प्राविधिक हिसाबले राज्यले नीतिगत एउटा निर्णय के गर्न सक्छ भने कम्तीमा ब्याचलर्स डिग्री पास गरिसकेपछि मात्र उच्च शिक्षाको लागि विदेश जान दिने नीति ल्याउन सक्छ। तर त्यसो भनिरहँदाखेरि अर्को प्रश्न आउन सक्छ, यो संविधानले पनि गालिएको छ राइट टु एजुकेसन भन्छ, शिक्षा लिने जुन अधिकार छ त्यो अधिकार छ यदि मैले मेरो छोराछोरीलाई संसारको जुनसुकै विश्वविद्यालयमा पढाउन सक्ने मसँग हैसियत छ भने राज्य लोक मिल्ने कि नमिल्ने एउटा प्रश्न त हुन सक्छ एउटा देशको प्राविधिक हिसाबले त्यति हिसाबले त्यो गर्यो भने कम्तीमा चार वर्ष जति त्यो बच्चा यहाँ बस्यो भने त ठूलो संख्यामा विद्यार्थीको संख्या यहाँ रहने र अनि त्यो आर्थिक पाटो जुन छ त्यो इकोनोमी पनि चलामान हुने र देशको एउटा खालको आर्थिक गतिविधि हुने हुन्छ एउटा यो हुनसक्छ दोस्रो भनेको शिक्षालाई अनुसन्धानसँग जोड्ने खालको हुनु पर्यो तेस्रो भनेको क्वालिटी एजुकेसन हुनु पर्यो चौथो भनेको अबको शिक्षालाई अनि टेक्नोलोजी र एआईसँग जोड्ने खालको नीति हुनु पर्यो र अबको फ्याकल्टी भनेको हेर्नुहोस् एकदम स्ट्रङ फ्याकल्टी चाहिन्छ अब भनेको पुरानो शैलीले पुरानो फ्याकल्टीबाट अब संस्था चल्दैन र भौतिक संरचना पनि बलियो हुनुपर्छ र अलिकति शिक्षालाई जब क्रिएटर्स के अरे जब सिकर्स हुँदा पनि जब क्रिएटर्स भनेको त्यो परिस्थिति जागिर गर्ने होइन कि मैले जागिर दिन सक्ने म बन्नुपर्छ भन्ने खालको त्यो एन्टरप्रेनरसिप भन्छ त्यसलाई उद्यमशीलता भन्छ क्या नेपालीमा त्यो खालको माहौल गर्न सक्ने शिक्षा नीति बन्यो भने टु लार्ज एक्सटेन्ट केही हदसम्म मलाई लाग्छ विद्यार्थी रोकिन सक्ला जस्तो लाग्छ तथापि रोकिने हालसम्म ग्यारेन्टी भन्न सक्ने अवस्था छैन मैले अघि नै भने यो भनेको त्यो एउटा व्यक्तिको मानसिकता उसको इच्छा चाहना क्षमता होइन उसको लक्ष्यमा पनि धेरै कुरा निर्धार गर्छ जस्तो मलाई लाग्छ
0: मधुकर सर यहाँलाई यो महत्वपूर्ण विचार र समयका लागि धेरै धेरै धन्यवाद
1: धन्यवाद बिपीजी
2: उहाँ हुनुहुन्थ्यो बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका सह प्राध्यापक मधुकर शर्मा उहाँसँगको यही कुराकानी सँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउने नै छौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला नमस्ते
3: आजको सन्दर्भ
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
3: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
5: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
6: सम्पर्क 98570-24344 98570-35227 र 98570-73220
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन
8: स्त्री तथा प्रसुति
7: बाल रोग
8: छाला तथा यौन रोग
7: हार जोड्ने नसा तथा बाथ रोग
8: टाउको तथा मनोरोग
7: नाक कान घाँटी
8: जनरल सर्जरी
7: भिडियो एक्सरे
8: डिजिटल एक्सरे
7: ईसीजी
8: डेन्टल तथा प्याथोलोजी
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
9: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
12: 98570-21-835
13: भर्ना खुल्यो
14: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
13: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
14: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
13: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोवा बोहिया रूपन्देही।
12: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कहिल जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
12: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
16: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
12: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए,
12: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
12: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
17: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
18: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
17: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ,
21: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि?
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
23: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: स्नातकतः भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: स्वास्थ्यमा बटवल।
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षीघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
3: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
3: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
10: रक्त अल्पताको उपचार गराउनु पर्छ।
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
3: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
3: सिकलसेल रोगको रोकथाम।
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
19: विश्व शान्तिको मुहान।

0: आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगार

0: बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9850505934।
7: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: को हो बाहिर?
9: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
8: के भयो यति राति, किन रुदिराखे?
9: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
8: ल भन के भयो।
9: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
8: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? त्यो गर्नु
10: ए ल ल, हामी जान्छौँ।
8: ल ल, अब धेरै नरौ, कानुनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
11: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124।

0: आजको कार्यक्रममा नेपाली जड़ीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जड़ीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचे भनेको छ नि। म
4: सुमाया सुधार रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्का हानी र नि पटाउनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9850505934।
6: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे में हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसे होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात जाए।
7: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
9: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँछु
8: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
16: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
17: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
16: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
18: शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: फेरि सबैको मन जित्नु भएको छ, अब फाइनल जित्नु त
1: हामीले फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भयो।

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त किन भनौँ नाइ? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो। ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निदान हस्पिटल आजै जाम।
3: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
4: ओमिन भाइ कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा, मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
10: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ
10: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
12: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
13: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
14: सिकल सेल रोगको एक जानकारी
15: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
14: सिकल सेल रोगका लक्षणहरू
16: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
15: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
16: जन्डिस हुने
15: आँखाका समस्याहरू देखा पर्ने
16: संक्रमणहरू भइरहने
15: पक्षघात समेत हुने
16: ज्वरो आउने वाकक लाग्ने बान्ता हुने खोकी लाग्ने
15: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
16: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
15: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
16: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
15: आँखाको नियमित परीक्षण गर्नुपर्छ
16: रक्त अल्पताको उपचार गराउनु पर्छ
15: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
16: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
15: धेरै तनाव लिनु हुँदैन
16: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
15: सिकलसेल रोगको रोकथाम
16: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
15: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
16: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
15: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
16: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
17: स्वास्थ्यमा बटवल
18: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
17: असल अभ्यासदेखि नीतिका कुरा,
18: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
17: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
18: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
17: कार्यक्रम स्वास्थ्यमा बुटवल।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
20: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: पीछो संग

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाइसी क्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
20: बाहिर बस्छ, भित्र छिर्नु पर्दैन।

सकिदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को देख्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा खिचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु भयो तपाईँले।

ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गर्नेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको पुछ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु हिन्दी नै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन

सक्यो होस् बेगर बरानी बेगन तब्यको बाटोमा केही बोल्न सकेको छैन होइन मूर्ख लाटोमा हेर्न सक्दिनँ आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हुँ म लुटेराको जमातोमा।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 किताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेछ नि।
6: रामराजीपुर कलिपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लायन्स चोक नारायणगढ़ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बर्जर घर रंग रौनक घर रमन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद न पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरु लागू हुने छन्
1: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
2: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
1: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
2: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ
1: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
2: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
4: कहाँ हुनुहुने उहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी
3: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
4: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ
4: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
3: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
5: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉटमा पाउनुहोस् 100 स्क्वायर फीटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
6: होइन खुर्के बा किन के भएर
7: बाह्र चौर घुमे
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
6: होइन पुर्खे बा फेरि दौडिँदै कता हो
7: ए किरिमझनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
8: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
9: यति बेला बिहानको 9 बज्यो
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पटक पटक अवरूद्ध भएको नारायणगढ़ मोगलिन सड़क सञ्चालनमा बिहान 2 बस ठोकिँदा 26 यात्रु घाइते।
0: देशका अधिकांश भूभागमा आज पनि भारी वर्षाको सम्भावना। विपद जोखिम न्यूनीकरण प्राधिकरणद्वारा 23 जिल्लामा रेड अलर्ट जारी।
1: एमाले आज आफ्ना सांसदसँग संसदीय भूमिका बारे अन्तर्क्रिया गर्दै प्रतिनिधि सभा अन्तर्गतका 2 समितिको बैठक पनि आज।
0: इरानको आक्रमणमा जोर्डनमा 2 अमेरिकी सैनिक मारिए, एक बेपत्ता, कहिले बिर्सन नसक्ने क्षति गराइदिने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ 47-81-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नारायणगढ़ मुगलिन सड़क खण्डको जलबिरेमा 2 बस एकाबसमा ठक्कर खाँदा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको सड़क अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि सञ्चालनमा आएको सड़क सवारी दुर्घटनाका कारण पुनः अवरूद्ध भएकोमा दुर्घटनामा परेका सवारी व्यवस्थापनपछि केही बेर अघि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरीकारीले चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार बस दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। बिहान करिब 7:10 बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 03-001-05-05 नम्बरको बस सर्लाईबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश 03-002-03-002 नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बागमती प्रदेश 03-001-1671 नम्बरको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरूद्ध भएको सड़क खण्ड सवारी साधन हटाई दुवैतर्फ नै सुचारू भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी 10 बजेदेखि उक्त सड़क खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सड़क सुचारू गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बीच बाटोमै रोकिएकामा अहिले गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्। सड़कमा सवारीको चाप रहेको भन्दै सड़क डिभिजन कार्यालय भरतपुरले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ। मोगलिन काठमाडौँ सड़क खण्ड अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिका 10 जवाङ खोलामा गैराती खसेको पहिरो हटाएको छ। यस्तै विभिन्न ठाउँमा खसेको पहिरो र बाढ़ीका कारण अवरूद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान 7:45 बजेबाट राजमार्ग सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गको काभ्रे खण्डको घुमाउने 400 बेसी गिम्दी 3 थली लगायतका ठाउँमा पहिरो खस्दा सड़क अवरूद्ध भएको थियो। पहिरो पछ्याएर यातायात सञ्चालनमा ल्याइएको हो। मनसून अवधिभर बीपी राजमार्गमा रातमा गाड़ी चलाउन यसअघि नै रोक लगाइएको छ। कान्ति लोकपथ भने अवरूद्ध नै छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 भालु खोलामा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। यस्तै मकवानपुरको हेटोड़ा ठिंगन बागमती ललितपुर खण्डमा सम्भावित बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4-0 किलो तातो पानी जाने बाटो र ओडा नम्बर 2 कोदारीमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ।
1: सुनसरी स्थित सप्तकोशी नदीमा पानीको बहाव बढ़ेपछि 25 ढोका खोलिएको छ। पानीको सतह 1,87,210 क्युसेक पुगेपछि 56 मध्ये 25 ढोका खोलिएको हो। पानीको बहाव बढ़न थालेपछि कोशी ब्यारेजमा गैरातीदेखि नै खतराको साइरन बजाइएको छ। पानीको बहाव बढ़ेर अझ जोखिमको अवस्था आएमा कोशी ब्यारेजका थप ढोकाहरू क्रमशः खोलिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
0: आज केही प्रदेशमा मुसलधारे वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको र केही प्रदेशमा धेरै वर्षा हुने अनुमान गरेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली भई हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गिग्रान, बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले आज र भोलि अति भारी र भारी वर्षाको सम्भावना रहेका 23 जिल्लामा रेड अलर्ट जारी गरेको छ। प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रेड अलर्ट जारी गरेको हो। प्राधिकरणले निर्देशनमा अति भारी र भारी वर्षाको सम्भावना रहेका 23 जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
1: नेकपा एमाले आज आफ्ना सांसदहरूसँग अन्तर्क्रिया गर्दैछ। संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन भन्दै पार्टीको संसदीय विभागको आयोजनामा बिहान 11 बजे पार्टी केन्द्र कार्यालयमा सांसदहरूसँग अन्तर्क्रिया गर्न लागि हो। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मार्ग निर्देशन गर्ने बताइएको छ। यस्तै महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्ने र संसद सचिवालयका पूर्व सचिव भर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले जनाएको छ। कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहनेछ। प्रतिनिधि सभामा एमालेका 25 सांसद छन् भने राष्ट्रिय सभामा 10 सांसद छन्।
0: आज प्रतिनिधि सभाका दुईवटा समितिका बैठक बस्दैछन्। अर्थ समितिको बैठक अहिले 9:30 बस्ने तय भएको छ। बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरकारवाला संस्थाहरूसँग छलफल गर्ने कार्यसूची छ। बैठकमा नेपाल ब्याङ्कर्स संघ र ब्याङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ। त्यसअघि कानून, न्याय तथा मानवाधिकार समितिको बैठक अहिले 9 बजे बस्दैछ। बैठकमा बाल सुधार गृहका बालबालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शक।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सरसफाई अभियान शुरू गरेको हो। सरसफाईको दोस्रो साता हिजो पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सरसफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभएको छ। शनिबारको सरसफाईको क्रममा दर्शनको लागि भक्तजन लाम लाग्ने चारै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा सरसफाई गरिएको उहाँले बताउनुभयो। दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिल गंगा र वनकाली क्षेत्रमा पनि सरसफाई गरिएको छ। भोलि पहिलो साउने सोमबार परेको छ। साउन महिनाका हरेक सोमबार हिन्दू महिलाहरू व्रत बसी पशुपतिनाथ लगायत देशभरका शिवालयमा गएर भगवान शिवको पूजा अर्चना गर्ने गर्छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डनमा गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन्। चारजना घाइते भएको र एकजना बेपत्ता भएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ। चार अमेरिकी सैनिकलाई जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले गए राति फेरि एकपटक इरानमाथि हवाई आक्रमण गरेको छ। सेन्टकमको विज्ञप्ति अनुसार लगातार आठौं रात गरिएको यी आक्रमणहरूको उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको दावी गरिएको छ। यो घटनाक्रम अमेरिका र इरानबीच पछिल्लो एक सातदेखि तनाव फेरि बढ़िरहेका बेला सार्वजनिक भएको हो। यसैबीच इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा प्रस्तुताले सर्वोच्च नेता मोस्तफा खामेनेईसँग सम्बन्धित नयाँ लिखित सन्देश पढ़ेर सुनाएका छन्, जसमा अमेरिकालाई कहिले नबिर्सने पाठ सिकाइने चेतावनी दिइएको छ। खामेनेईको सन्देशमा सम्झौताको उल्लंघनले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको उल्लेख छ। खामेनेईको सन्देशमा अमेरिकाले युद्ध भड़काउने प्रयास गरेमा अहिलेसम्मकै ठूलो क्षति बेहोर्ने चेतावनी समेत दिइएको बीबीसीले जनाएको छ।
1: र अब खेल समाचार। बोकायो साकाको ह्याट्रिक मद्दतमा फ्रान्सलाई पराजित गर्दै इंल्याण्डले फिफा विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ। आज बिहान मियामी स्टेडियममा भएको सनसनीपूर्ण खेलमा इंल्याण्डले 6-4 गोलको जीत हासिल गरेको हो। मिडफिल्डर डेक्लान राइसको गोलमा इंल्याण्डले तेस्रो मिनटमा अग्रता लिएको थियो। त्यसपछि 18 मिनटमा आजरी कोन्सले गोल गर्दै अग्रता दोब्बर बनाए। फरवार्ड बोकायो साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गरेपछि इंल्याण्ड हाफ टाइम अघि नै 4-0 विशाल स्थितिमा पुग्यो। तर फ्रान्सले दोस्रो हाफमा अनपेक्षित पुनरागमन गर्यो। कप्तान किलियन एम्बापेले 48 मिनटमा पहिलो गोल गरे। त्यसको 6 मिनटमा ब्रायन्डोली बाराकोलाले गोल गरेपछि खेल 4-2 स्थितिमा आयो। 66 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई 4-3 स्थितिमा पुर्याए। खेल सकिन 3 मिनट बाँकी छँदा इंल्याण्डले पेनाल्टी पायो। बुकायो साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई 5-3 अग्रता दिलाए। इन्जुरी समयको 6 मिनटमा फ्रान्सका ओस्माने डेम्बेले गोल गरेपछि खेल फेरि 5-4 स्थितिमा पुग्यो। तर त्यसको 2 मिनटपछि जुड बलिङघमले गोल गर्दै इंल्याण्डलाई 6-4 ऐतिहासिक जीत पक्का गरे। यो नतिजासँगै जारी विश्वकपमा फ्रान्सका कप्तान एम्बापेले कुल 10 गोल गरेका छन्। यससँगै विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि रोचक बनेको छ। यसैबीच आज राति विश्वकप फुटबलको उपाधिको लागि साबिक विजेता अर्जेन्टिना र पूर्व विश्व विजेता स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। न्यूयर्क स्थित न्यूजर्सी स्टेडियममा नेपाली समय अनुसार राति 12:15 खेल शुरू हुनेछ। शैली र रणनीतिका हिसाबले भिन्न मानेका यी दुई फुटबल महाशक्ति बीचको फाइनललाई यस दशकै प्रतिष्ठित खेलका रूपमा हेरिएको छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पटक पटक अवरूद्ध भएको नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा बिहान 2 बस र ट्रक ठोकिँदा 26 यात्रु घाइते।
0: देशका अधिकांश भूभागमा आज भारी वर्षाको सम्भावना। विपद जोखिम न्यूनीकरण प्राधिकरणद्वारा 23 जिल्लामा रेड अलर्ट जारी।
1: एमाले आज आफ्ना सांसदसँग संसदीय भूमिका बारे अन्तर्क्रिया गर्दै प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक पनि आज।
0: इरानको आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिक मारिए। एक बेपत्ता कहिले बिर्सन नसक्ने क्षति गराउने इरानको चेतावनी।
1: र फ्रान्सलाई पराजित गर्दै इंल्याण्ड विश्वकप फुटबलमा तेस्रो उपाधिको लागि आज राति अर्जेन्टिना र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
17: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
16: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
18: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
21: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
20: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
22: बर्जर घर रङ,
2: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
4: शान्तिको आवाज रेडियो

0: आउनु भो काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857 21 757 र 9842 96 228।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरा घुमे खै गरेर
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल, त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
6: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
9: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
10: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
12: ए जान्त जान्त
13: होइन, के भयो बाबु?
14: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
13: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
11: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: साउजी क्यूआर भयो है
15: ए भगनुस् त मेसेज आएको छैन
16: घरी एसएमएस आएन

0: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूवासँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
1: फोन नम्बर 071-560-205।
4: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
5: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
4: के तपाईँको बगैँचामा फल लागेको छैन?
5: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
4: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
5: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
4: सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि।
5: त्यसो भए त म अहिल्यै गइहाल्छु हजुर गुप्ता नर्सरी।
6: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
6: फोन नम्बर 560-205।
7: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित।

0: फर्को 071590719 र 98672906018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071531641 535641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
17: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
5: मणिमुकुन्द क्याम्पस, योगीकुटी।

0: 11 रूपन्देही फोन 071-420-117 मोबाइल 9807-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
1: शान्तिको

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
3: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट
2: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाँझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
6: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
5: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
7: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
5: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
8: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: आहा, अनि हुलाकमा पो जानु?
14: हो नि हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र?
14: हैट तिमी पनि कुन जमानाको कुरा गरिराछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
13: ए शहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नमस्कार सेनसेविका दिदी।
16: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
15: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
16: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
16: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
17: खै जन्म दर्ता दिनुहोस् त।
18: जन्म दर्ता गरेको छैन नि म्याडम।
17: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
18: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
18: पहिला कसैले भनेनन्?
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मध्यपान र धूम्रपान सेवन नगरौं।
16: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
20: सपोर्टेड बाई प्रभु डिजिटल, इन्टरनेट पनि टिभी पनि।
21: अबको समय सेन्चुरी मसलाको समय।
22: हेलो पालजी, तपाईँको रिपोर्ट चाहिँ नेगेटिभ आयो, तर तपाईँको वाइफको सेकेन्ड रिपोर्ट चाहिँ पर्खिन पर्ने भयो है त?
23: अनि मेरो वाइफ
22: उहाँ चाहिँ माथि सेकेन्ड फ्लोरमा हुनुहुन्छ।
23: हस्, थ्याङ्क यू।

पलजी ल बधाई छ तपाईलाई, तपाईको वाइफको सेकेन्ड रिपोर्ट पनि नेगेटिभ आएको छ, अब भेट्न सक्नुहुन्छ है त।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरण रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570 59934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 98550 5094।

0: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको घर नम्बर 10 हितौजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले त
4: अब त म त बच्यो भनेको छ नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
1: बीस विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570569934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98472-82 र 98470-24870।

0: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: आज पनि रिसे दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: सौजी क्यूआर भयो है?
6: ए बकुलस्ता मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स्ड प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाघ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: Thank you.

0: काप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग निर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 9806637111 र 9806621354
2: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
3: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
4: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
5: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
4: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
7: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
7: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
8: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
7: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-420-117 मोबाइल 9807-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ सुरक्षित भविष्य निर्माण गरौँ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
10: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
11: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
10: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 9857-34-520
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
13: हाम्रा सेवाहरू
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
15: सम्पर्क 9857-24-344 9857-35-227 र 9857-73-220
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
7: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन
7: स्त्री तथा प्रसुति
16: बाल रोग
7: छाला तथा

0: यौ रोग,
1: हार जोड़नी, नसा तथा बात रोग,
0: टाउको तथा मरो रोग,
1: नाक कान घाटी,
0: जनरल सर्जरी,
1: वीडियो एक्सरे,
0: डिजिटल एक्सरे,
1: ईसीजी,
0: डेंटल तथा पैथोलॉजी,
1: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मरिग्राम रूपन्देही,
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071-562-832, मोबाइल
6: 98-570-21-835।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: हेलो
4: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
4: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा पो जानु
4: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमस्कार स्वयंसेविका दिदी
10: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
10: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
10: हो त
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
10: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
12: खै जन्म दर्ता दिनुहोस् त
13: जन्म दर्ता गरेको छैन नि म्याडम
12: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
13: हो र मलाई त थाहा नै थिएन म्याडम
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
13: पहिला कसैले भनेन
14: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
15: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब सुन्नुहोस्
15: पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
15: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
1: स्वास्थ्यमा बुटवल।
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। सिकल सेल रोगको एक जानकारी।
2: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य गर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
4: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
6: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लायन्स चोक नारायणगढ़ चितवन। मोबाइल 9855050934।
10: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़। मोबाइल 9855050934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ, हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने, हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
0: बिनिसरा मसरङ्गी गाइडको घर नम्बर 10 सिताउजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
12: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
0: अब त म त बच्यो भनेको छ नि। म
12: रामराजीपुर कलिम्पुर भन्छ न, पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: होइन हौ श्याम, कता हिँड्यौ, निकै हतारमा पो देखिन्छौ त।
17: कहाँ हुनु नि, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतैजना लागेको नि दिदी।
16: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
17: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
16: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु दिनु पर्यो र भाइ?
17: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
16: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
18: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्याबाट बच्ने उपायहरू।
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
20: असल साथीहरूसँग मात्रै संगत गरौं।
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
20: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: किन झोक्राउनु भन्छ काका?
23: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
22: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
23: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
24: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9742796228।
25: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
28: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
26: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
29: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
30: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
31: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
32: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
33: ए जान्त जान्त
27: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
31: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
0: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी 071-535-8823।
1: साउजी क्यूआर भयो है?
2: ए, भन्नुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
9: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
8: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लिड टुमोरो।
7: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
7: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको त

0: प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
0: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
0: सम्पर्क 9857016604, 9847078505 र 071450029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।
2: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाइ खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226।

0: सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुक नारायणगढ चितवन मोबाइल 9855050934
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
5: कहाँ हुनुहुने म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
4: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त हृष्टपुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
5: हो नि दिदी म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ
5: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षण सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
4: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
6: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
4: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
7: मानसिक समस्याबाट बच्ने उपायहरू
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
8: असल साथीहरूसँग मात्रै संगत गरौं
7: मादक पदार्थ र लागु औषध सेवन नगरौं
8: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: किन झोक्राउनु भन्छ काका
10: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
9: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुहोस् बुद्ध फाइबरमा
10: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 9857021757 र 9742796228
12: हाय दैव फेरि

0: श्रीघाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले मध्याह्नको 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट फाइटिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील परेरा प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा ठप्प, मेसिन मरम्मत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डिमेन्सिया, मुटु रोग र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभ। आज राति अर्जेन्टिना र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोला नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, टिग्रान, त्यसै गरी नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा बाढ़ी आउने सम्भावना छ। बाढ़ीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका वासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, काशी, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, बेटी, डरलदुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन्। नारायणगढ मुगलिङ र दुई राजमार्गमा अवरोध छैन। कान्तिलोक पथ भने बन्द छ। लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको प्रहरीले जनाएको छ। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बालबालिका, सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फ्रागिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मसौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिहाई भागलाई घटाएर 16-देखि 18 वर्षका बाल बालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसैगरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बाल बालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बाल बालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ। मन्त्रालयका अनुसार अहिले देशभर 10 बाल सुधार गृहको कुल 1085 जना भए पनि क्षमता अनुसार नभई 1195 जना बाल बालिका आश्रित छन्। पछिल्लो आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ। बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियर एक्सलेटर मेसिन बन्द हुँदा रेडियो थेरापी सेवा ठप्प छ। सेवा बन्द हुँदा दैनिक उपचारका लागि पुग्ने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन्। रेडियो थेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढ़ी प्रभावित भएका छन्। अस्पतालमा दैनिक 25 भन्दा धेरै बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए, तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच, लखनऊ, दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोरेला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राविधिक अस्पतालमा छैनन्। मेसिन आपूर्ति जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रदेशमा 3 दलीय सरकार बनाउने प्रस्तावमा कांग्रेस सभापति थापाको विमति, कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधागुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले आज पनि मुसलधारे पानी पर्ने सम्भावना, काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनको सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावमा विमति जनाउनु भएको छ। आज बिहान ललितपुरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको विपरीत रहेको बताउनुभयो। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु रहेको टिप्पणी गर्नुभयो। कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उहाँको भनाई छ। विगतमा कांग्रेसले सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। अब विदेशको खबर। रातको समयमा काम गर्ने जीवनशैलीले केवल थकान मात्र नभई दीर्घकालीन रूपमा स्मरण शक्ति, मुटुको स्वास्थ्य, मानसिक स्वास्थ्य र क्यान्सरको जोखिम समेत बढ़ाउन सक्ने अध्ययनले देखाएको छ। बीबीसीका अनुसार मानिसको शरीरको जैविक घड़ी दिनमा सक्रिय र रातमा विश्राम गर्ने गरी विकास भएको हुनाले रातभर काम गरेर बिहान र घर फर्किएपछि धेरैजसो रातमा काम गर्ने व्यक्तिलाई निदाउन कठिन हुने गर्छ। अक्सफोर्ड विश्वविद्यालयका निद्रा वैज्ञानिक प्रोफेसर रसेल फोस्टरका अनुसार निद्रा स्वास्थ्यको आधारभूत चीज हो। निद्राका क्रममा मस्तिष्कले दिनभरका स्मृतिलाई व्यवस्थित गर्ने, भावनालाई सन्तुलित बनाउने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने तथा मांसपेशीको मरम्मत गर्ने काम गर्छ। निद्राका बेला मस्तिष्कभित्र रहेको एउटा प्रणाली सक्रिय भएर दिनभर जम्मा भएका हानिकारक फोहोर पदार्थ बाहिर निकाल्ने काम गर्छ। पर्याप्त निद्रा नहुँदा यही प्रक्रिया प्रभावित हुने र मस्तिष्कमा अल्जाइमर रोगसँग सम्बन्धित एमाइलोइड र टाउ नामक प्रोटीनहरू जम्मा हुने सक्ने वैज्ञानिकहरूको भनाइ छ। क्याम्ब्रिज विश्वविद्यालयका न्यूरोलजिस्ट प्रोफेसर ह्यु मार्कस नेतृत्वको टोलीले यूके बायोबैंकमा 40,000 भन्दा बढ़ी व्यक्तिको मस्तिष्क स्क्यान अध्ययन गर्दा यसको सफाई प्रणाली कमजोर भएका व्यक्तिमा भविष्यमा डिमेन्सिया हुने सम्भावना उल्लेखनीय रूपमा बढ़ी देखिएको जनाएको छ। डिमेन्सियाको जोखिममा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता अन्य कारण पनि उत्तिकै महत्वपूर्ण हुने गर्छन्। यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले रातको शिफ्टमा काम गर्ने अवस्थालाई मानिसका लागि सम्भावित क्यान्सर जन्ने समूहमा वर्गीकरण गरेको छ। विशेषज्ञका अनुसार रातको शिफ्टमा काम गर्ने व्यक्तिले सकेसम्म नियमित निन्द्राको तालिका बनाउने, पर्याप्त अध्ययारो र शान्त वातावरणमा सुत्ने, आवश्यक परे छोटो झप्की लिने, स्वस्थ आहार अपनाउने तथा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता जोखिम कारक नियन्त्रणमा राख्न विशेष ध्यान दिनु आवश्यक रहेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका केलेन एम्बाबे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाण्डु उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा बन्द, मेसिन मर्मत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डिमेन्सिया, मुटु रोग र क्यान्सरको जोखिम बढ़न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ़ेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
2: आज पनि रिखे दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
3: ए धन्त धन्त
4: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
7: होइन, के खुसीको खबर हो दाजु?
6: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशेष स्वीकृति सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
7: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
7: सौजी क्युआर भयो है?
8: ए बगुनुस् त, मेसेज आएको छैन। घरी एसएम

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाउ, बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
3: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8, करैया 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
14: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
13: पशुपति कलेज तिलोत्तमा 16, कोटीहोबा, बोहिया, रूपन्देही।
15: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
15: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
15: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
18: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
23: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएडको लागि 98-471-29-657
24: स्वास्थ्यमा बुटवल
25: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
24: असल अभ्यासदेखि नीतिका कुरा
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
24: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
25: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
24: कार्यक्रम स्वास्थ्यमा बुटवल
26: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
27: ए ल ल लिनुहोस् भाइ
26: अनि दाई कति भयो पैसा
27: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
28: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
29: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
10: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अव्वल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स।

0: हाय कैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि ऋषि दाईले रिता भाउजूलाई रक्सी खाएर
5: बिकेछन्
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: सौजी क्यूआर भयो
7: ए बगनुस् त मेसेज आएको छैन घरी एसएमएस आएन

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
14: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
15: फोन नम्बर 071-531-641, 535-641।
16: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
17: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
17: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
14: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
20: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
19: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
20: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
21: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
22: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
22: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
13: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुसेलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुन्न सकिन्छ। यति बेला आइतबार व्यवसायमा फेसबुक पेजबाट हामी लाइभमा जोड़िरहेका छौं। तपाईहरूसँग जोड़िनका लागि हामी यति बेला प्रविधिमा सविता ढकाल र क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसेयात्री प्रकाश नेउपाने। यति बेला चाहिँ आइतबार व्यवसायलाई रमाइलो गराउनका लागि आज बाहिर निकै घमाइलो छ अथवा रमाइलो छ, बादल मुडारिएर आएको छ, विभिन्न ठाउँहरूमा पानी पर्ला जस्तो अथवा झरी लाग्ला जस्तो मौसम चाहिँ बाहिर छ, शीतलता छ। साउन असार पठाएर हामीले साउनको आज 3 गते आइसकेका छौं। यो साउनको महिना त्यसै पनि रमाइलो महिना हो, सबैले हरियो चुरा लाउने, हरियो साड़ी लाउने अनि जय भोले शंकर बाबा भन्ने अथवा शिवजीका भजनहरू गाउने, भोले बाबाको भजन गाउने महिना पनि हो, त्यसैले रमाइलो गर्नुपर्छ। रमाइलो गर्नका लागि यति बेला आइतबार व्यवसायमा हामी जुटिसकेका छौं। यति बेला रेडियो खोलिसक्नु भएको छ होला, पक्कै पनि रेडियो खोल्नु भएको छ भने फेसबुक पनि खोलेर हामीसँग साथी बन्नका लागि म अनुरोध गरिरहेको छु, अनुरोध पनि गर्न चाहन्छु। रेडियो लुम्बिनी मणिग्राम भनेर हामीसँग साथी बन्नुहोला, सर्च गर्नुहोला फेसबुकमा अनि हामीसँग प्रत्यक्ष लाइभमा जोड़िन सक्नुहुन्छ। लाइभमा जोड़िसकेपछि तपाईँले म्यासेज गर्न सक्नुहुन्छ, म्यासेजमा तपाईँले आफ्ना आफन्तजनलाई सन्देश पठाउन सक्नुहुन्छ भने आफूहरूलाई मनपर्ने लोक तथा दोहरी भाकाहरू पनि तपाईँले अथवा रोज्न सक्नुहुन्छ, समर्पण गर्न सक्नुहुन्छ। त्यसैले आइतबार व्यवसाय हो, आइतबार व्यवसायमा जोड़िनका लागि सबैलाई आग्रह गर्न चाहन्छु। देश विदेश अथवा नेपालमा मात्र नभएर विदेशमा रहने सम्पूर्ण साथीहरूलाई पनि सम्झन चाहन्छु। रेडियो लुम्बिनीको यति बेला कार्यक्रम फेसबुक पेजबाट तपाईँहरूसँग जोड़िसकेको छ, कतै नजानुहोला। आज आइतबार व्यवसाय सँगै रमाइलो गर्नुपर्छ, नयाँ तथा पुराना लोक तथा दोहरी भाकाले हामी सँगै नाच्नुपर्छ, रमाउनुपर्छ, झुम्नुपर्छ। त्यसैले पनि आइतबार व्यवसायलाई समय परिवेश हेरेर पनि हाम्रा प्राविधिक मित्र क्यामेरा प्रशान्तले यति बेला मुसलधारे पानी परिया छ भन्ने गीत रोज्नु भएको छ प्रशान्तजी, सविताजीले। पक्कै पनि यो समय अनुसार बाहिर बादल देखेर पनि होला होइन प्रशान्तजी। विमला छेत्री र राजेन्द्र लम्साल विष्णु छेत्रीको आवाजमा रहेको यो रमाइलो भाकाले आइतबार व्यवसायको दैलो गाउन चाहन्छौ, स्वीकार्नुहोला।

0: आहा, मुसल धारे पानी पर्या छ। पानी पर्दा उसैलाई सम्झने बानी पर्या छ। विमला छेत्री र राजेन्द्र लम्साल विष्णु छेत्रीको आवाजले दैलो आइतबार यो दैलो ओगारिसकेका छौ। रमाइलो गीत संगीत सँगै यो गीत सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आएको जानकारी सविता ढकालले जनाउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ, ढिला नगरीकन स्वागत गरौं। कहाँदेखिबाट को बोल्दै हुनुहुन्छ?
1: पक्कै पनि हेलो हजुर, नमस्ते।
2: हजुर नमस्कार, हजुर नमस्कार।
1: ढालानन्द चालिसीजी
2: धन्यवाद हजुर बोली किन्नु भएकोमा। हो म प्रदीप नगरबाट, ढालानन्द चालिसे।
1: ढालानन्दजी हामी एकचोटि तपाईँ बोल्नुभयो भने फेरि तपाईँ एक महिना पछि फोन गरे पनि लगभग चिन्ने प्रयास गर्छौँ।
2: यो चाहिँ हजुरको त्यो स्मरण शक्तिलाई धन्यवाद।
1: ढालानन्द चालिसीजी तिलोत्तमा 8 प्रदीप नगरबाट आउनु भएको छ, आरामै हुनुहुन्छ?
2: एकदम ठिक छ हजुर।
1: के गर्दै हुनुहुन्छ यति बेला?
2: म भर्खर बुटोल गएको थिएँ अनि कार्यक्रम छोडिसक्यो भने हतार हतार आएर भर्खर चाहिँ चट्ट रेडियो खोलेको, भर्खर सुरु भएको रहेछ, आज सहभागी हुन रहर लाग्यो
1: हजुर।
2: अनि सधैँभरि भइराख्दाखेरि पनि उही मान्छे सधैँभरि दोहोरिँदाखेरि पनि अलिक खुल्लो लाग्छ, त्यो भन्दा अहिले अहिलेभन्दा केही दिन अगाडि एकचोटि आउनु पाएको थिएँ।
1: दिनदिनै आउनुहोस् न, दिनदिनै रमाइलो गर्ने त हो यो, मरिलानु केही छैन ढालानन्द चालिसीजी। यो जिन्दगीमा हाँसो मजा रमाइलो भेटघाट यो नै हामीले राखेर जाने, अरू केही लानु छैन होइन। त्यसरी पनि दैनिकी आउनुहोस्, दैनिकी हाम्रा गण्डकी प्रदेशदेखि दैनिकी आउनुहुन्छ टेकु छेत्रीजी, एउटा तपाईँ आउनुहुन्छ लगभग होइन, धेरै चाहिँ हामीले सम्झिराखेका हुन्छौँ ल, धेरै आउनुहुन्छ। ढालानन्द चालिसीजी पनि एउटा प्रतिभा भएको मान्छे हो, निकै राम्रो लेखहरू लेख्नुहुन्छ, कविताहरू लेख्नुहुन्छ, गजल मुक्तकहरू लेख्नुहुन्छ होइन। अब ढालानन्द चालिसीजीले फोन गर्नुभयो भनेपछि पक्कै पनि एउटा केही नयाँ ल्याउनु भएको छ भनेर रेडियो लुम्बिनी सुनेर बस्ने सम्पूर्णले चाहिँ एउटा चाहिँ कान ठाडो बनाएर बस्नुहुन्छ कि ढालानन्द चालिसीजी।
2: हजुर हजुर, एउटा यो असार सिद्धिए पनि साउनको रोपाईँको चाहिँ माटो छ, सुनसुन पानी परिराखेको छ है यो बेलामा, अनि त्यही रोपाईँलाई सम्झेर एउटा चाहिँ मुक्त गरेँ है त मैले।
1: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
2: सुरु गर्छु है त,
1: सुरु गर्नुहोस्।
2: ल, गहिरी खेतमा रोपाई आज खेल्नुपर्छ हिलो, गहिरी खेतमा रोपाई आज खेल्नुपर्छ हिलो, कोरी बाटी लगाई टिपी सुन्ने ओडे निलो। हजुर कटे
1: कटे छैन, भन्नुहोस् भन्नुहोस्, कटेको छैन ढालानन्दजी?
2: हजुर किन कट्यो कि के भयो?
1: कटेको छैन, भन्नुहोस् भन्नुहोस्।
2: ल ल, गहिरी खेतमा रोपाई आज खेल्नुपर्छ हिलो, कोरी बाटी लगाई टिका चुन्नी ओढे निलो, मन परेको मान्छे आज बाउसे बन्ने अरे, मन परेको मान्छे आज बाउसे बन्ने अरे, नरिसाए आमा साँझ घर आउँदा ढिलो, नरिसाए आमा साँझ घर आउँदा ढिलो। त्यति नै,
1: नरिसाए आमा साँझ
2: घर आउँदा ढिलो।
1: निकै राम्रो, कति राम्रो। गहिरी खेतमा रोपाई आज खेल्नुपर्छ
2: हिलो, कोरी बाटी लगाई टिका चुन्नी ओढे निलो, मन परेको मान्छे आज बाउसे बन्ने अरे, नरिसाए आमा साँझ घर आउँदा ढिलो।
1: अह, कति यथार्थ। साउन महिनाको निलो पनि मिसाउनु, हरियो पनि मिसाउनु भएको छ, यो रोपाईको बेलाको हिलो पनि मिसाउनु भएको छ, हेर्नु त कति रमाइलो कोर्नु भएको छ मुक्तक, अथवा यति राम्रो रचनाहरू गर्नुहुन्छ ढालानन्द चालिसीजी। दैनिकी आउनुहोस्, दैनिकी अब आइतबार बुधबार र शुक्रबार विशेष गरेर कार्यक्रम सुसेले आउने गर्छ, तपाईँहरू जस्तै प्रतिभाहरू हामीले पनि सुनाउन पाए, रेडियो लुम्बिनीले पनि यो धेरै टाढा टाढासम्म पुर्याउन पाए, ढालानन्द चालिसीजी जस्ता प्रतिभालाई अन्त पनि सुनाउन पाएको भए भनेर हामीले यति बेला कार्यक्रम ल्याएको। तपाईँहरूकै कार्यक्रम हो, त्यसैले तपाईँहरूकै रेडियो हो, तपाईँहरूकै टेलिभिजन हो, त्यसैले हामी फेसबुक पेजमा प्रत्यक्ष लाइभ पनि तपाईँले हेर्नु भएको छ होला पक्कै पनि, यति बेला लाइभमै टेलिभिजनमा जस्तै तपाईँसँग जोडिएका छौँ हामी, जोडिनु होला ढालानन्द चालिसीजी। अब पनि हो प्रकाश प्राजुली र रिना केसीको आवाजमा रहेको एउटा रमाइलो भाका आउँदैछ, केही समय पछाडि हामी तीजका गीत पनि बजाउनेछौँ दुई चार दिन पछाडि, यति बेला भने प्रकाश प्राजुली र रिना केसीको आवाज बज्दैछ, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
2: मानु खाएर मुरी उब्जाउनलाई खेतको हिलोमा काम गरिरहेका हाम्रा प्यारा दाजुभाइ दिदी बहिनीहरूलाई समर्पण गर्न चाहन्छु है त,
1: सम्पूर्णलाई सुनाउन चाहनुहुन्छ। ढालानन्द चालिसीजी भनेर चिन्ने नचिन्ने देश विदेशबाट पनि हेर्नु भएको छ, हाम्रो ढालानन्द चालिसीजीलाई पनि निकै राम्रो प्रतिभा सुनाउनु भएको छ, कमेन्ट गरिदिनु हुनेछ रेडियोमा, फेरि फेरि पनि कार्यक्रममा जोडिनु होला ढालानन्द चालिसीजी, अहिले पनि कार्यक्रमबाट विदा गर्छु, नमस्ते।
0: ढालानन्द चालिसीजी आउनु भएको थियो प्रदीप नगर तिलोत्तमा आठ नम्बरबाट हामीलाई सम्झाउनु भएको थियो, निकै रमाइलो मान्छे, प्रतिभा निकै राम्रा राम्रा कोर्नुहुन्छ, सम्मान छ उहाँलाई, उहाँको अझै पनि कोर्ने त्यो प्रतिभा चाहिँ लेखनलाई अझै निखारता हुँदै जाओस्, हामी शुभकामना व्यक्त गर्न चाहन्छौ। निखारतापन आओस् उहाँलाई चाहिँ हामी शुभकामना दिन चाहन्छौ। रेडियो लुम्बिनीले यति बेला आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म प्रत्यक्ष तपाईसँग लाइभमा कार्यक्रम सुसिरी ल्याएको छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त र म तपाईँको सहयात्री प्रकाश नेउपाने यति बेला तपाईसँग जुटिरहेका छौं। यो रमाइलो महिना हो, साउनको महिना हो, त्यसैले पनि साउनमा धेरै प्रतिभा सुनाउन सकियो भने यो गर्मीको महिना अथवा साउनको महिनामा रमाइलो महिनामा चाहिँ धेरै रमाइलो गर्न सक्नुभयो भने वर्षभरि चाहिँ निकै रमाइलो हुन्छ अरे, होइन? हाम्रो प्रशान्तजी क्यामेराबाट मुस्कुराउनु भएको छ, क्यामेरा हामीलाई तपाईसँग देखाउनु भएको छ, यो कार्यक्रमलाई तपाईँ सामु पुर्याउनु भएको छ। प्रशान्तजी मुस्कुराउनु भएको छ, पक्कै पनि यो साउनको महिना रमाइलो महिना हो, त्यसैले पनि रमाइलो गर्नुभयो भने वर्षभरि नै रमाइलो गर्न मिल्छ, वर्षभरि नै नाच्न मिल्छ, वर्षभरि नै गाउन मिल्छ। त्यसैले रोपाई गर्दै हुनुहुन्छ, कतै रोपाई गरिसकेका रोपाहरू हरिया भइसकेका छन्, बह खेलेका छन्, ती रोपाहरूले एउटा संकेत गरिरहेका छन्, यो रमाइलो महिना हो। हरिया चुरा हरिया साडीहरू लाएर महिलाहरूले अब तीजलाई भित्र्याउँदैछन्, अब तीज महिना भित्र्याउँदैछन्, अथवा यो साउन महिनाको चाहिँ रमाइलोपन धार्मिक क्षेत्रहरूमा चाहिँ विशेष गरेर शिवजीका मन्दिरहरूमा भजन कीर्तनहरू चलाउने महिना। त्यसैले पनि 0175625012 को बाटो भएर यो साउनको महिनाभरि तपाईँले भजन पनि गाउन सक्नुहुन्छ। यो चाहिँ हामी तपाईँलाई एउटा लोकदोहरी भाका मात्रै गाउनुपर्छ भन्ने चाहिँ साउन महिनामा हामीले राखेका छैनौं। यो साउनको महिनामा भजन गाउने महिना हो, त्यसैले 0175625012 को बाटो भएर तपाईँको प्रतिभा भजन छ भने पनि भजन पस्कन सक्नुहुन्छ, हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट गरेर आफ्ना आफन्तजनलाई सन्देश पठाउन सक्नुहुन्छ, रमाइला रमाइला गीत संगीतहरू रोज्न सक्नुहुन्छ, लोकदोहरी भाकाहरू रोज्न सक्नुहुन्छ, हामीसँग सँगै भलाकुसारी गर्न सक्नुहुन्छ। त्यसैले आइतबारी बसाईलाई रमाइलो गर्नका लागि मेसेज गर्दै गर्नुहोला, फोन गर्दै गर्नुहोला। फोन खुल्ला राखेका छौं, स्टुडियोको टेलिफोन नम्बर 0175625012 भएर आउनका लागि आग्रह गर्दै फेरि पनि प्रकाश प्राजुली र रिना केसीको हो र हो भन्ने यो भाका निकै रमाइलो छ, सिकार्नुहोला।

0: आहा हो र हो आउने थिन मायालु रोएर हो यो रमाइलो भाका प्रकाश प्राजुली र रिना केसीको आवाजमा रहेको यो रमाइलो लोक दोहोरी भाकाबाट पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला सुशीलीसँगै आइतबारी बसाईमा रमाइलो गराउनका लागि रमाइलो गर्नका लागि तपाईँसँग जोडिनका लागि तपाईँका सन्देशहरू पढ्नका लागि म्यासेजहरू पढ्नका लागि तपाईँका प्रतिभाहरू पस्कनका लागि हामी यति बेला जुटिसकेका छौं। तपाईँहरू के गर्दै हुनुहुन्छ आज पक्कै पनि फोन गर्नका लागि हामी टेलिफोन खुल्ला राखेका छौं। म्यासेज गर्नका लागि हामी रेडियो लुम्बिनी सँग फेसबुकमा जोडिनुहोस्। रेडियो लुम्बिनी नेपालीमा लेखेर हामीसँग साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि तपाईँले म्यासेज गर्न सक्नुहुन्छ, म्यासेज पठाउन सक्नुहुन्छ। म्यासेज पठाउनका लागि पनि अनुरोध गरेका छौं। तपाईँलाई मनपर्ने भाका दोहोरी भाका कुनै छ भने पनि लेखेर पठाउन सक्नुहुन्छ। तपाईँलाई मनपर्छ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। त्यसैले सौरभ केसीले हामीलाई भारतको पक्कै पनि गुजरातदेखि म्यासेज गर्नुभएको छ। हेलो दादा, गुड आफ्टरनुन, म बागचौर नगरपालिकाको मान्छे, बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई विशेष गरेर सुनाउन चाहन्छु अब बज्ने गीत, र म भारतको गुजरातमा आरामै रहेको जानकारी पनि गराउन चाहन्छु। र अब बज्ने गीत छोरा बुढी लगायत मलाई सौरभ केसी भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भनेर म्यासेज गर्नुभएको छ सौरभ केसीले हामीलाई भारतको गुजरातदेखि। माया गर्नुहुन्छ सौरभजी, पक्कै पनि यति बेला आइतबारी बसाईमा तपाईँको म्यासेज हामी पढ़िसकेका छौं। तपाईँको घर परिवारलाई हाम्रो रेडियोसँग साथी बनाउनु भएको छ भने यति बेला तपाईँको म्यासेज सुनिसक्नु भएको छ, फेसबुकमा हेरिसक्नु भएको छ। पक्कै पनि धेरै साथीहरूलाई हामी म्यासेज गर्नका लागि अनुरोध गरिरहेका पनि छौं, र अनुरोध पनि किन गरेका छौं भने तपाईँ पक्कै पनि आरामै भएको जानकारी रेडियो मार्फत पनि सुनाउन सक्नुहुन्छ। प्रत्यक्ष रूपमा फोन गरेर पनि आफ्ना प्रतिभा सुनाउन सक्नुहुन्छ। सौरभ केसीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। सौरभ केसीको म्यासेज पढेर सक्दा नसक्दै कोही मित्र टेलिफोनमा आएको जानकारी गराउनु भएको छ। प्राविधिक मित्रले कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरिहालौं। हजुर नमस्ते।
1: हजुर सर, नमस्ते, नमस्कार। स्वस्थ व्यस्त एवं आरामको कामनाका साथ म हार्दिकको साथमा टेकु छेत्री तानाउबाट।
0: टेकु छेत्रीजी आरामै हुनुहुन्छ?
1: हजुर सर, आरामै। र हजुरलाई र रेडियो होल युनिटलाई पनि सन्चै र स्वस्थ व्यस्त भन्न चाहन्छु।
0: हामी पनि एकदमै आरामै छौं। तपाईँको आशीर्वाद लागिरहेको छ, हाम्रो आशीर्वाद पनि तपाईँलाई लागोस्। टेकु छेत्रीजी निकै राम्रो प्रतिभा सुनाउने मान्छे, कति खुसी लाग्छ त्यति टाढाबाट हामीलाई माया गरेर कहिले म्यासेज गर्नुहुन्छ, कहिले फोन गर्नुहुन्छ, राम्रो प्रतिभा सुनाउनुहुन्छ। जतिले पनि रेडियो लुम्बिनी सुन्नु भएको छ हाम्रो टेकु छेत्रीजीसँग साथी बन्नुहोला, निकै रमाइलो मान्छे हुनुहुन्छ। पक्कै पनि टेकुजी, तनहुँतिरको नयाँ खबर बताउनुहोस्।
1: अब नयाँ खबर भन्नु पर्दा त सर पानी परिरहेकै छ, पानीले निरन्तरता दिइरहेको छ। अब खेती रोप्नेको समय सुरु लगभग अन्त्य भइरहेको छ, र अहिले अवस्था भन्नुपर्दा घाम चर्किएको जानकारी गराउँछ हजुरलाई, र पानी पर्ने सम्भव पनि उत्तिकै छ।
0: टेकु छेत्रीजी आउनुभयो भनेपछि सबैले यति बेला जतिले रेडियो सुन्नु भएको छ र के ल्याउनु भएको छ भनेर खुल्दुली लाइरहेको छ क्या मनमा। त्यसैले आज जति पनि रेडियो सुन्नु भएको छ, प्रत्यक्ष लाइभ हेर्नु भएको छ, उहाँहरूलाई के कसरी ल्याउनु भएको छ आज?
1: न त तिम्रो जोबान मलाई भयो, न त मेरो जोबान तिमीलाई, छोटो प्रश्न है सर।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: मनको पुरो मनमै रहे भइँदैन सुरो, हाम्रोमा तिँदैमा निस्कँदैन जुरो, न त तिम्रो जोबन मलाई भयो, न त मेरो जोबन तिमलाई, मर्नु भयो शरम कि त मन्दिर गएर हो हामीले भकल गरम, मनको कुरो मनमै रहे भइँदैन सुरो, हामी गोरु माथिँदैमा निस्कँदैन जुरो, न त तिम्रो जोबन मलाई भयो, न त मेरो जोबन तिमलाई।

गरम अरुको त पुरै छोडौ मैले भन्छु हाम्री हिजो अस्ति भन्दा त आज भइछौ राम्री न त तिम्रो जोबन मलाई भयो न त मेरो जोबन तिमलाई मर्नु भयो शरम कि त मन्दिर गएर हामीले भकल गरम अरूको त कुरै छोडौ मैले भन्छु हाम्री हिजो अस्ति भन्दा त आज भइछौ राम्री न त तिम्रो जोबन मलाई भयो न त मेरो जोबन तिमलाई मर्नु

करम न जाऊ न हो सकी जन्ने एक्लो पारी छोरी कहिले बन्न सकौन खोइ परे बजाइ जोडी न त तिम्रो जोबन मलाई भयो न त मेरो जोबन तिमलाई मर्नु भयो शरम कि त मन्दिर गएर हो हामीले नकल गरम न जाऊ न सकी जानले एक्लो पारी छोरी कहिले बन्न सकौन खोइ परे बजाइ जोडी न त तिम्रो जोबन मलाई भयो न त मेरो जोबन तिमलाई मर्नु भयो शरम।

0: कति रमाइलो भाका, न त तिम्रो जवान मलाई भयो न त मेरो तिमीलाई। अब मन्दिरमा गएर भक्कल गरम होइन, अब कति रमाइलो भाका साँच्चीकै यथार्थमा त होइन नि टेकु छेत्रीजी।
1: हजुर, अब यथार्थ चाहिँ नभनौँ, अब गीतको माध्यमबाट रमाइलो गरेको भन्न चाहन्छु।
0: धेरै धेरै धेरैलाई चाहिँ पक्कै पनि धेरैलाई, कतिलाई चाहिँ यस्तो पनि भएको पनि होला कि, कतिले चाहेर पनि सम्बन्ध गाँस्न नसकिएर बसेको अवस्था पनि त छ नि त। त्यसैले टेकु छेत्रीजीले यो चाहिँ सबैलाई हुने खालको, एउटा टेकु छेत्रीजीको होइन कि, यो कसैले चाहेर पनि कसैलाई नपाएको अवस्थामा भक्कल गरेको भए पाइन्थ्यो कि भन्ने कुरा होइन। निकै राम्रो प्रस्तुति दिनुभएको छ टेकु छेत्रीजी। तनहुँबाट हामीलाई माया गर्नुहुन्छ, गण्डकी प्रदेशबाट आउनुहुन्छ, लुम्बिनी प्रदेशका सबै आम यो जति पनि रेडियो प्रत्यक्ष रूपमा सुन्नेले पनि टेकु छेत्रीजीको निकै राम्रो छ भनेर हामीलाई तपाईँको प्रशंसा गर्नुहुन्छ। त्यसैले पनि फेरि फेरि पनि अब कार्यक्रमहरूमा चाहिँ जोडिँदै जानुहोला। अहिले भने ढाड दुखेर मारो पशुपति शर्मा र जानकी मगरको आवाजमा रहेको रमाइलो भाका आउँदैछ, अथवा यो भाका कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ टेकुजी। धन्यवाद।
1: त्यसै गरी प्रशान्त ज्ञावले सरलाई, सविता ढकाल नानीलाई र रेडियो होलिनीलाई, भर्खर आउनुहुने ढाला नन्द चालिसे साथीलाई र सम्पूर्ण साथीहरूलाई सम्झाउँदै यस प्रोग्राम सुशैलीप्रति हार्दिक आभार प्रकट गर्दै जय गीत जय संगीत घस्त बाबाई गुड डे
2: नमस्ते। हा हा, कति रमाइलो मान्छे, यस्ता प्रतिभा लुकेका छन्। यस्ता प्रतिभा चाहिँ पक्कै पनि ठाउँ ठाउँमा धेरै प्रतिभाहरू छन्, धेरै कुम्सिएर बसेका छन्। यो कुम्सिएर बस्नु भनेको के हो भन्दा कोठामा मात्रै सीमित छन्। ती प्रतिभालाई अगाडि ल्याउनुपर्छ, ती प्रतिभालाई सबैको माझमा ल्याउनुपर्छ, सबैलाई चाहिँ प्रतिभा राख्ने अवसर दिनुपर्छ, नयाँ कलाकारहरू उत्पादन गर्नुपर्छ जसले नेपाली राष्ट्रिय लोकदोहोरी गीतलाई पक्कै पनि बचाउन सकिन्छ। यो दोहोरी भाकाले हाम्रो नेपाललाई, नेपालमा मात्र नभएर राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले विदेशमा पनि हाम्रो नेपाललाई गीतको मार्फत विभिन्न ठाउँ र विभिन्न जिल्ला अथवा विभिन्न राम्रा कुराहरूलाई चाहिँ दोहोरी मार्फत पनि चिनाउनु भएको छ, उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। पक्कै पनि आज प्रकाश नेउपानेले कार्यक्रम चलाउँदा किन कालो चस्मा लायो भनेर तपाईँलाई कौतूहलता पनि जागेको होला। यो आँखामा चाहिँ अलिकति सानो पिलो आएको कारणले पनि मैले चाहिँ आज कालो चस्मा तपाईँहरूको बीचमा लाउन बाध्य भएको छु। यसले कुनै नराम्रो देखाएको छ भने तपाईँहरूप्रति क्षमा प्रार्थी छु। यदि राम्रो देखिएको छ भने पनि कमेन्ट बक्समा भर्खरै तपाईँले भाका रोजेर प्रकाश सर राम्रो भएको छ भनेर कमेन्ट पनि गरिदिनु होला जतिले हेर्नु भएको छ। यो कारण मैले चाहिँ आज कालो चस्मा लाउनुको कारण मेरो आँखामा सानो बिबिरो आएको, आँखा सुन्निएको कारणले मैले चस्मा लगाएको छु। त्यसैले अन्यथा नसोचिदिनका लागि पनि जतिले लाइभ कार्यक्रम हेर्नु भएको छ सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले राम्रो मान्नु भएको छ कमेन्ट बक्समा पनि प्रकाश सर राम्रो छ भनेर रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजमा गएर तपाईँले आफ्नो आफन्तलाई सन्देश पठाउँदै यो चस्मा लाउँदा ठिक कि नलाउँदा ठिक यो पनि भनिदिनु होला। हाम्रो प्रशान्तजीले एकदम राम्रो भनेर हातले यस्तो गर्नुभएको छ, त्यसैले पनि हाम्रो प्राविधिक मित्रहरू पनि भन्नुभएको छ, प्रशंसा गर्नुभएको छ। त्यसैले राम्रो छ भने राम्रो भनिदिनु होला। पक्कै पनि प्रतिभा तपाईँसँग छन्, गला तपाईँसँग छ, कला तपाईँसँग छ। कला पस्कने वातावरण हामीले बनाएका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने। यति बेला ढालन चालिसेले पनि राम्रो आफ्नो लेख सुनाएर जानुभएको छ अथवा मुक्त पढेर रचना सुनाएर जानुभएको छ भने हामीलाई टेकु छेत्रीजीले गण्डकी प्रदेश तनहुँबाट फोन गरेर आफ्नो प्रतिभा सुनाएर जानुभएको छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जोसँग प्रतिभा छ, जोसँग गला छ, जोसँग कला छ, यो साउनको महिनामा जसले भजन गाउन सक्छ उहाँलाई चाहिँ पस्कनका लागि अनुरोध गर्दै फेरि पनि रमाइलो भाका तपाईँको माझमा पस्कन चाहन्छु। धार दुखेर मार्यो पशुपति शर्मा र जानकी मगरको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

आहा ढाड दुखेर मारो आइया ढाड दुखेर मारो हेर्न त कति दुख हो आहा क्यामेरा चलाएर खान पनि गाह्रो घरमा सुतेर खान पनि गाह्रो आरजी भएर खान पनि गाह्रो खेत रोप्न पनि गाह्रो नरोप्न पनि गाह्रो सुत्दा पनि गाह्रो उड्दा पनि गाह्रो कति गाह्रो यो संसार त्यसैले पनि गाह्रो छैन भनेर हामीले सोच्यौं भने पक्कै पनि गाह्रो हुने छैन कलाकार पशुपति शर्मा र जानकी मगरले यति बेला चाहिँ ढाड दुखेर मारो गीत चाहिँ बजारमा ल्याउनु भएको थियो त्यही गीतलाई हामीले पस्केका छौं हामीलाई जे गर्न पनि सुख छैन सुतेर खान्छु भने पनि एकैन तारै सुत्यौं भने पक्कै पनि ढाड दुखेर हामीलाई त्यो ढाड चलाउन मिल्दैन त्यसैले पनि साँच्चीकै राम्रो कुरा गर्नु भएको छ कलाकारहरूले यथार्थ पनि हो जे गर्न पनि गाह्रो छ गरेर खान दुःख मानिन्छ त्यसैले गरेर खानुपर्छ गरेर खानका लागि पनि म अनुरोध गर्न चाहन्छु धेरै साथीहरूले म्यासेज पठाउनुहुन्छ माया गर्नुहुन्छ फोन गर्नुहुन्छ आइतबारी बसाई हो यो आइतबारी बसाईमा सबैलाई हामीले मायालु रूपले रमाइला रमाइला लोक तथा दोहोरी बाकाहरू बजाउँदै आएका छौं त्यसैले पनि यो बसाईमा प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकयात्री प्रकाश नेउपाने यति बेला तपाईँहरू सँगै छौं तपाईँ हामी सँगै हुनुहुन्छ लाइभ कार्यक्रम हेरिरहनु भएको छ कमेन्ट गर्नु भएको छ आहा यो कालो चश्मा लाउँदा राम्रै भएको छ भनेर धेरै म्यासेज पनि गर्नु भएको छ सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु धर्मराज ढकालले हामीलाई दुबईबाट म्यासेज गर्नु भएको छ नमस्ते शुभ दिन म ढकाल धर्मराज वीरता मोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई शान्ता रानी परियार र विवेक खत्रीको त्यो केटी मिलाइदेन है बोलको गीत बजाई दिनुहोस् भन्नुभएको छ पक्कै पनि त्यो गीत हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सनले तयारी गरिसक्नु भएको छ होला जस्तो लाग्छ आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 3 गते जन्मदिन मनाउनु हुने रेडियो दोर बाराई तनहुकी पुरानो ब्युटीफुल आरजे ज्योति लामिछाने र रेडियो सुन छारी की रोल्पा की आरजे साथी नवराज राणा मगर र मोरङ इटहारा की साथी रक्षा केसीलाई जन्मदिन को लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नु हुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु कार्यक्रम सफलताको शुभकामना सँगै अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु भनेर धर्मराज ढकालजीले हामीलाई दुबईबाट मेसेज गर्नुभएको छ धर्मराजजी तपाईँलाई हार्दिक आभार दुबईमा रहने सम्पूर्ण नेपालीहरूप्रति हाम्रो पनि न्यानो माया सम्झना सुनाइदिनु होला यो पनि भन्न चाहन्छु पक्कै पनि यो बसाई रमाइलो बसाई हो

रमाइलो गर्नका लागि जो सुख हुनुहुन्छ उहाँले म्यासेज गर्नुहुन्छ, फोन गर्नुहुन्छ, म्यासेज पठाउनुहुन्छ, आफूलाई मनपर्ने भाका रोज्नुहुन्छ। त्यसैले पनि सम्पूर्ण साथीहरूलाई फेरि पनि शून्य 71-62-012 को बाटो भएर आउँदै गर्नुहोला। अहिले भने धर्मराज ढकालको रमाइलो भाका तपाईँका लागि हामी पस्कन्छौं। यो आइतबारी बसा यो त्यसैले रमाइलो गर्न चाहनुहुन्छ भने 71-65-62-012 को बाटो भएर आउनुहोला। टेलिफोन खुल्ला छ, अहिले भने स्विकार्नुहोस्। धर्मराज ढकालको रजाइमा रहेको त्यही केटी मिलाइदेन, कति रमाइलो भाका स्विकार्नुहोस्।

आहा, त्यो केटी मिलाइदेन है, अति मन पर्यो, त्यो केटी मिलाइदेन है। धर्मराज ढकालको रोजाईमा रहेको यो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला आइतबारी बसाईसँगै तपाईँका मेसेजहरू पढ्दै, तपाईँका फोन उठाउँदै, तपाईँसँग रमाइलो गर्दै बसिरहेका छौं हामी। पक्कै पनि अझै पनि रमाइलो गर्न चाहनुहुन्छ, फोन गर्न चाहनुहुन्छ भने तपाईँका लागि मात्र 10 मिनट बाँकी छ। त्यो 10 मिनटभित्र फोन गर्नुभयो भने हामीसँग तपाईँको प्रति वापस गर्न सक्नुहुन्छ। पक्कै पनि यदि 10 मिनटभित्र फोन गर्नु भएन भने तपाईँले फेरि हामीलाई कहिले फोन गर्ने भने बुधबार 1 बजेबाट 2 बजेसम्म, त्यो बुधबारभित्र चाहिँ तपाईँले पक्कै पनि कार्यक्रम सुशीली लिएर हामी आउने गर्छौं। 1 बजेबाट 2 बजेसम्म आउँछौं। आज फोन गर्नुभएन भने बुधबार 1 बजे फेरि टेलिफोन खुल्ला राख्नेछौं, होइन प्रशान्तजी? त्यसैले प्राविधिक मित्र सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, म तपाईँको लोकसयात्री प्रकाश नेपाली, यति बेला आइतबारी बसाईलाई रमाइलो गराउनका लागि हामी जुटिरहेका छौं। रमाइला रमाइला लोक तथा दोहोरी भाकाहरू तपाईँका माझमा पस्केका छौं। तपाईँकै भाकाहरू, तपाईँले रोज्नुभएका भाकाहरू र हामीले हाम्रो रोजाइमा राखेका भाकाहरू तपाईँको माझमा पस्किँदै आएका छौं। आगामी दिनमा यो भाका मलाई मनपर्छ भनेर तपाईँले पक्कै पनि रोज्न सक्नुहुनेछ। रोज्नका लागि रेडियो लुम्बिनी नेपालीमा सर्च गरेर हामीसँग साथी बन्नुहोला। साथी बनिसकेपछि कमेन्ट बक्समा गएर पक्कै पनि म्यासेज गर्न सक्नुहुन्छ। यति बेला दिवाकर आचार्य जुवाङले हामीलाई नयामिलबाट म्यासेज गर्नुभएको छ, तिलोत्तमा नगरपालिका 5 बाट। नमस्कार, म नयामिलदेखि कार्यक्रम सुशीली सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ। अब बज्ने गीत रेडियो लुम्बिनीका होल युनिट सँगै मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्ण लोकप्रेमी साथीहरूलाई समर्पण गर्न चाहन्छु। मिल्छ भने जाडे रुमाला भन्ने गीत, लोक तथा दोहोरी गीत बजाइदिनुहोला भन्नुभएको छ दिवाकरजी। पक्कै पनि 5 मिनटसम्म कसैले फोन गर्नुभएन भने यो गीतले आज पक्कै पनि कार्यक्रमको बीट मार्नेछ। यो गीत तयारी अवस्था गराउनु भएको छ प्राविधिक मित्र प्रशान्तजीले, होइन? यो तयारी छ, पक्कै पनि यो गीतले बीट मार्नेछौ। दिवाकर आचार्य जुवाङले हामीलाई नयाँ मेलदेखि म्यासेज गर्नुभएको छ, पक्कै पनि रमाइलो गीत बजाइदिनुहोला भन्नुभएको छ। तपाईँकै रोजाईको गीत हामी बजाउनेछौ। कार्यक्रमलाई छुट्टैको निर्धारित समय सकिएको जानकारी प्राविधिक मित्रले आइतबारी बसाईबाट तपाईँ हट्नुपर्छ भन्नुभएको छ। डिलु सानु याम्पुले मिस यु अल भनेर मात्रै लेख्नु भएको छ, कहाँदेखि हो त्यो ठेगाना पनि लेखिदिइहाल्नुहोस् न। भर्खरै ठेगाना लेख्नुभयो भने हामी भर्खरै पढ्छौं, सुनाउँछौं। पक्कै पनि कहाँदेखि यो म्यासेज गर्दै हुनुहुन्छ, यो म्यासेज यहाँबाट गरेकी छु भनेर हामीलाई तपाईँले ठेगाना पनि टिपाउनु भयो भने सजिलो हुन्छ। पक्कै पनि मिस यु अल मात्रै भन्नुभएको छ, हाम्रो तर्फबाट पनि तपाईँलाई न्यानो माया छ। यो शीतल शीतल मौसम छ यति बेला रूपन्देहीको हकमा, निकै रमाइलो छ। साउनको महिना बाहिर झरी पर्ला जस्तो छ, बादल मडारिएको छ, वन जंगलहरूमा चाहिँ हरियाली छ, गाउँघरमा चाहिँ धान रोपाई भइरहेको छ, त्यसैले पनि यो रमाइलो छ। पक्कै पनि कार्यक्रमलाई छुट्टैको निर्धारित समय सकिएको छ भन्नुभएको छ सविताजीले। पक्कै पनि म अब बीट मार्छु। मोरङबाट हो दाजु भन्नुभएको छ, आहा कति रमाइलो, मोरङको म पनि घुम्न आएको छु। पक्कै पनि मोरङको कुन ठाउँबाट हामीलाई माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, पक्कै पनि डिलो सानो याम्फोलाई फेरि फेरि पनि म्यासेज गर्नुहोला। आज पनि कार्यक्रमको लगभग अन्त्यमा छौं। 0175625012 बाटो भएर पनि फोन गरेर तपाईँको प्रतिभा अथवा आफ्ना आफन्तजनलाई पनि सन्देश पठाउन सक्नुहुन्छ। डिलो सानो याम्फोजी, पक्कै पनि फेरि फेरि तपाईँ सम्पर्कमा आउनुहोला। हाम्रो हरेक आइतबार, बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म आउँछ। यो फेसबुक पेजलाई सेयर गरेर मोरङका सम्पूर्ण साथीहरूसम्म पुर्याइदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। धेरै आभार प्रकट गर्दै कार्यक्रमलाई यतिन्जेल हेर्नुभयो तपाईँ सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले फोन गर्नुभयो तपाईँप्रति पनि धेरै धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि फोन गर्नका लागि तपाईँको फोनको प्रतीक्षा गरिरहनेछु। र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि 1 घण्टा खटिने प्राविधिक मित्र सविता ढकाललाई पनि धन्यवाद दिँदै, क्यामेरामा 1 घण्टा खटिने क्यामेरा पर्सन प्रशान्त गेवालीलाई विशेष विशेष धन्यवाद दिँदै, आइतबारको बसाईबाट म पनि बुधबारी बसाईको 1 बजे जोडिने गरी तपाईँसँग रमाइलो गर्न आउने गरी अहिले पनि बुधबारसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। पक्कै पनि विदा लिनुभन्दा पहिल्यै जाले रुमाला गीत पृष्ठभूमिमा छोड्दै, दिवाकर आचार्य जुवाङको रोजाईमा रहेको यो भाका छोड्दै, बुधबार 1 बजे तपाईँसँग फेरि पनि भेट हुने वाचा गर्दै म पनि विदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
13: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
12: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
14: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
3: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्नु त नानी
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: हेलो
22: हेलो बहिनी सन्चै छौ
21: हजुर सन्चै छु हजुरलाई कस्तो छ
22: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
21: अनि हुलाकमा पो जानु
22: हो नि हुलाकमा जाऊ न
21: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
22: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
21: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
22: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
21: ए सहरमा मात्र होला नि
22: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
21: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: नमस्कार स्वयंसेविका दिदी
25: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
25: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
25: हो त
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
25: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
23: नेपाल सरकार विज्ञापन बोर्ड
27: खै जन्मदाता दिनुहोस् त
28: जन्मदर्ता गरेको छैन नि म्याडम
27: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
28: हो र मलाई त थाहा नै थिएन म्याडम
27: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
28: पहिला कसैले भनेनन्
25: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
23: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
25: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
23: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
24: नेपाल सरकार विज्ञापन बोर्ड
23: अब सुन्नुहोस् पूरा समाचार।
25: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
23: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
25: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
23: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
25: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
23: मद्यपान र धूम्रपान सेवन नगरौं।
25: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
23: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
23: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
23: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
23: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
25: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
23: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
25: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
23: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
25: सचेत बनाऊ।
23: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए
1: भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस।
0: सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
2: साउजी गुड्का दिनु न।
10: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
25: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
7: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
8: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
7: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।

0: डॉक्टर घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364060।
1: म सायद तिमीले खोजेको जस्तो केटी होइन। मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ। मैले डिसिजन लिइसकेँ विक्रम।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98 579 34, लाइन सुक नारायणगढ चितवन, मोबाइल 98 550 50 934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौ। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने भछु सेवा अब म व्यस्तरी फुसि म त अहिले अब त म त बचे भनेछ नि म
6: सुमै सुझाले रामराजीपुर कलेपुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको चाहिँ खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: किन झोक्राउनु भछ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228।
4: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
6: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
6: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041 5356141।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

अनुहार मिल्दैमा एकछिन मेरी सपनाको झल्को त मेटिएला, तर मेरो खटी कर्ममा उनको जस्तो माया जिन्दगी भर पाउन लागेको छैन रहेछ।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
10: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 9857068-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देही में बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
14: इस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल इस कलेज में भर्ना भई आफ्नो सीट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौं।
13: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: Wherever you are, stay connected with the wider world with the BBC World Service. No streaming.
13: 98 570 16 604, 98 470 78 505 र 071 514 029.
14: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
16: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या?
16: आहा यो नि तरिका बच्चा बच्चेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ।
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: परकियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोल्सीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालय निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082-83 972,923 जना पर्यटक आएका छन्। आर्थिक वर्ष 2081-82 231,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एक सिंह गैंडा, पाटेबाग, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैर काष्ठ, वन पैदावार, बिक्री, जडीवाना लगायत शीर्षकमा भने 31,01,64,551 रूपियाँ राजस्व संकलन भएको छ। अब विदेशको खबर। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूको कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। ईरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर। स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोई ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनटभन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनट को हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमहरू अनुसार खेलाड़ीहरूले 15 मिनटभन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो। 24 घण्टा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए। सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: साली नदीको शिर,
2: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242
12: Come once, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको रुद्रमती नदी सफाई अभियान शुरू भएको 12 वर्ष पूरा भएको अवसरमा अभियानका अनुभव र उपलब्धि समेटिएको रुद्रमती स्मारिका प्रकाशन भएको छ। रुद्रमती सरकार समाजले आज आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, संवैधानिक कानूनका जानकार काशीराज दाहाल, मुख्य पूर्व मुख्य सचिव ल्यामणि पौडेल लगायतले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको हो। त्यस अवसरमा कार्यवाहक मेयर डंगोलले काठमाडौँ उपत्यका नदी सफा गर्न तीनै तहका सरकार बीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। रुद्रमती सफाई अभियानमा योगदान गरेका काठमाडौँ महानगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा नम्बर 30 का वडाध्यक्ष दलबहादुर कार्की, माथिल्लो बागमती सफाई अभियान तथा असहाय गाई बाछा संरक्षण अभियानका उत्तम पुडा सैनी बागमती सफाई अभियानका लक्ष्मी पौडेललाई सम्मान गरिएको थियो। कार्यक्रममा दिएको जानकारी अनुसार बुढानकण्ठदेखि बुद्धनगरसम्मको रुद्रमती क्षेत्रलाई 10 भागमा विभाजन गरी सफाई अभियान सञ्चालन भइरहेको छ। 2070 सालको फागुन 10 गतेदेखि शुरू भएको रुद्रमती सफाई अभियानमा अहिलेसम्म 415 वटा संस्था सहभागी भएका छन्। यो अवधिमा 2,87,000 स्वयंसेवकले 7,760 टन फोहोर व्यवस्थापन गरेका छन्। हरेक शनिबार बिहान 2 घण्टा बागमतीसँगै रुद्रमतीको पनि नियमित सफाई हुँदै आएको छ। गजलकार तारा पल्लवीको पहिलो गजल संग्रह सिरानी सार्वजनिक भएको छ। आवरण प्रकाशनद्वारा प्रकाशित गजल संग्रहको गजलकार ज्ञानु वाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो। नारी मनका पीड़ा, संवेदना र विद्रोही चेतनालाई गजल मार्फत अभिव्यक्त गर्ने तारा पल्लवीको गजल संग्रहमा 8 दर्जनभन्दा धेरै गजल समावेश छन्। नेपाली कांग्रेसले 44 बीपी स्मृति दिवसको अवसरमा आउँदो बुधबार 6 गते दौड़ र जलवायु सम्बन्धी बहस कार्यक्रम आयोजना गर्ने भएको छ। ललितपुर कांग्रेसको व्यवस्थापनमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यक्रम गर्न लागेको हो। कार्यक्रम अनुसार साउन 6 गते बिहान 6 बजे ललितपुरको यूएन पार्कबाट शुरू हुने ग्रीन रण्ड दौड़ जावला खेल पुगेर सम्पन्न हुनेछ। जलवायु सचेतना जगाउनका लागि हुने कार्यक्रममा ग्रीन रण्ड मा दौड़पछि बिहान 7 बजे जावलाखेल चोकको फल्सामा जलवायु परिवर्तनको चुनौती निराकरण कसरी भन्ने शीर्षकमा विषय विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना हुने कांग्रेसले जनाएको छ। ललितपुरको गोदावरी नगरपालिका नम्बर 6 टीका भैरवमा रहेको राजकु लोको खोजमा गुजारी सेवास्थमा रहेको एक महिलाको उद्धार भएको छ। पर्ची नखुलेकी महिलाको जिल्ला प्रहरी परिसर ललितपुरमा थप प्रहरी चौकी टीका भैरवबाट खटिएको टोलीले उद्धार गरेको। प्रहरीले महिलालाई उद्धार गरी उपचारका लागि ललितपुरको लेलेमा रहेको आनन्द वन अस्पतालमा पठाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। रुद्रमती सफाई अभियानको 12 वर्ष पूरा अनुभव र उपलब्धि समेटिएको स्मारिका सार्वजनिक। र नेपाली कांग्रेसले आउँदो बुधबार ललितपुरमा दौड र जलवायु सम्बन्धी बहस कार्यक्रम आयोजन गर्ने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेरै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल, लिनुहोस् भाइ।
2: अनि दाई, कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857079934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855509934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गिने के, सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: शिव अब म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बचे भनेको छ नि म
7: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलासम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हो नि सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
9: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
10: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
12: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
12: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
14: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
13: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: मरगा खांसी ओबीसी सीमेंट देश को सीमेंट
1: वर्जल घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
5: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
6: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
7: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
8: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
9: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
10: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
11: ए झन् त झन् त
12: होइन, के भयो बाबु?
13: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
12: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु।

0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नानी खाना खान आऊ।
3: लाउदिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
5: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एसपीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 0175 4969 5 49 6 99।
9: सौजी क्युआर भए
10: ए बोक्नुहोस् त, मेसेज आएको छैन
11: घरि, एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जिलो तमाको बढीराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइ जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
2: फोन नम्बर 0175316041 535641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता देता।
17: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
19: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर ढिका के पिए के चाही, बुझलू ने।
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते आए नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
20: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
20: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाई खुवाऊ,
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
28: सिकल सेल रोगको एक जानकारी।
29: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
28: सिकल सेल रोगका लक्षणहरू:
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
29: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
0: जन्डिस हुने,
29: आँखाका समस्याहरू देखा पर्ने,
0: संक्रमणहरू भइरहने,
29: पक्षघात समेत हुने,
0: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
29: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
0: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
29: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
0: रक्त अल्पताको उपचार गराउनु पर्छ,
29: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
29: धेरै तनाव लिनु हुँदैन,
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
29: सिकलसेल रोगको रोकथाम:
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
29: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
28: सिकल सेल रोगको एक जानकारी:
29: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
28: सिकल सेल रोगका लक्षणहरू:
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
29: छाती पेट हाथ खुट्टा ढार अचानक र कड़ा खालको दुखाई हुने
0: जन्डिस हुने
29: आँखाका समस्याहरू देखा पर्ने
0: संक्रमणहरू भइरहने
29: पक्षीघात समेत हुने
0: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
29: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
0: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
29: आँखाको नियमित परीक्षण गर्नुपर्छ
0: रक्त अल्पताको उपचार गराउनु पर्छ
29: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
29: धेरै तनाव लिनु हुँदैन
0: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
29: सिकलसेल रोगको रोकथाम
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
29: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही
3: खैदाई दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
4: ए ल ल लिनुहोस् भाइ
3: अनि भाइ कति भयो पैसा
4: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शान्तिको आवाज

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो
6: सेवा अब म व्यस्तरी खुसी म त अहिले त
5: अब त म त बस्यो भने छ नि म
7: सुमै रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतातै पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
9: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
10: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
12: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
12: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले दिला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
14: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
13: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
6: किन झोक्राउनु भछ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ्गिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
9: नेपाल सरकार विज्ञापन हो।
11: नानी खाना खान आऊ।
12: लाउ दिनुस्।
11: हात धोयौ?
12: धोइसके बाबा।
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिचिमिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
12: ढिला भइसक्यो।
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ।
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
13: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
14: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
15: नेपाल सरकार विज्ञापनको।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: एसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6999-549-6999।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: होइन, के खुसीको खबर हो दाजु?
18: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
15: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
13: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9806121354।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
17: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 071-531-6141 5-35-6141।
19: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा बीपी गौतमको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। मुलुकभर मनसूनको प्रभाव बढ़्यो, आज राति कतिपय स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदहरूको सुझाव। प्रदेशमा 3 दलीय सरकार बनाउने प्रस्तावमा कांग्रेस सभापति थापाको विमति, प्रदेशसभालाई प्रतिपक्ष विहीन बनाइन नहुनेमा जोड़। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै श्रीलंका भ्रमण सकेर स्वदेश फर्किनुभयो नेकपा संयोजक प्रचण्ड। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने, बाल सुधार गृहमा क्षमता भन्दा धेरै बाल बालिका, सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने सरकारी प्रस्ताव। दाङमा जंगली च्याउ खाएका एकजनाको ज्यान गयो, डंगर गिद्धको संख्या बढ़दै संरक्षण प्रयासले देखायो सकारात्मक परिणाम। बुटोलको घना बस्तीबाट 33 KV हाई टेन्सन लाइन हटाइयो, 550 घर दूरी जोखिम मुक्त। र विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र स्पेन भिड्दै 4 जिल्लाका 200 भन्दा बढ़ीको सहभागितामा दोस्रो तिलोत्तमा कोरा च्यालेन्ज सम्पन्न।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। मुलुकभर मनसूनको प्रभाव बढ़ेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ। यही कारण हाल मुलुकभरको मौसममा बदली आएको मौसमविदहरूले जनाएका छन्। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनको सन्दर्भमा कांग्रेस एमाले र नेकपा मिल्नुपर्ने प्रस्तावमा असहमति जनाउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको विपरीत रहेको जिकिर गर्नुभयो। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी समेत गर्नुभयो। कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। विगतमा कांग्रेसले सत्ताका लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो। राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्ता पक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको खास गिरेको बताउनुभयो। सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। नयाँ पुस्ताको सहभागितालाई टोकन वा औपचारिकमा मात्र सीमित राख्न नहुने उहाँको भनाइ छ। नेकपा एमाले संसदीय गतिविधिहरूलाई थप व्यवस्थित र तार्किक तथा प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पन्ना अर्यालले संसदमा पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई प्रांगिक बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देशन प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको पाँच दिने राजनैतिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। उहाँले काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेको उहाँको सचिवालयले जनाएको छ। संयोजक प्रचण्ड जुलाई 15 श्रीलंका पुग्नु भएको थियो। भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पीपुल्स एसेम्बलीद्वारा आयोजित ह्याण्ड्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रूपमा सहभागिता जनाउनु भएको थियो। श्रीलंका बसाईका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलहरूसँग उच्चस्तरीय भेटवार्ता गरेको सचिवालयले जनाएको छ। सामाजिक सुरक्षा भत्ताका लागि असोज महिनाभित्र परिचय पत्र नवीकरण गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो। सूचनामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूले असोज महिनाभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास रहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रका आधारमा जैविक पहिचान मार्फत गर्नु गराउनु पर्ने व्यवस्था छ। तर 16 वर्ष उमेर पूरा नभएका बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र अनिवार्य हुने छैन। बाल सुधार गृहमा क्षमता भन्दा धेरै बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयास बारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी एन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मस्यौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिहाई भागलाई घटाएर 16-18 वर्षका बाल बालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसै गरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 बढ़ाएर 12 वर्ष पुर्याउने र बाल बालिकाको आचरणमा सुधार आएमा प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। गाङको तुलसीपुर वडा नम्बर 3 बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दिपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 र अर्को परिवारका 2 जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि गत शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दिपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि डाङका विभिन्न अस्पतालमा उपचार गराइएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजिँदै गर्दा बाटोमा ज्यान गएको हो। प्रहरी नायब उपरीक्षक केसीका अनुसार अरू 6 उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। लगातारको संरक्षण प्रयासपछि विश्वकै दुर्लभ डंगार गिद्धको संख्यामा नेपालमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। पंक्षी संरक्षण संघ बीसीएनको हालैको अध्ययन अनुसार सन् 2025-26 देशभर फेला परेका डंगर गिद्धका 794 गुणमध्ये 656 जोड़ी डंगर गिद्धले बचेर उडाउन सफल भएका छन्। यस वर्ष सबैभन्दा बढ़ी कपिल वस्तुमा 187 गुणमध्ये 166 जोड़ीले बचेर उडाएका छन्। यस्तै डाङमा 147, पूर्वी नवलपरासीमा 96 र कञ्चनपुरमा 97 जोड़ी बचेरा उडाउन सफल भएको संघको अध्ययनले देखाएको छ। पश्चिम तराईका साल सिमल जस्ता अग्ला रूखहरूमा गुण बनाउने यो प्रजातिले एक पटकमा एउटा मात्र अण्डा पार्छ। सन् 1990 दशकमा नेपाल र भारतबाट लोप हुने अवस्थामा पुगेको यो प्रजातिको गिद्धको प्रजनन दर करिब 60% पुगेको छ। यस वर्ष डंगरसँगै सानो खैरो, हिमाली, हार्ड फोर र सुन गिद्धको प्रजननमा समेत सकारात्मक सुधार देखिएको अनुसन्धानकर्ताहरूले जनाएका छन्। बुटवलको घना बस्ती माथिबाट लगिएको 33 केवी विद्युत प्रसारण लाइन स्थानान्तरण गरिएको छ। विद्युत लाइन स्थानान्तरणसँगै बुटवल 3 का करिब 550 घरधुरी प्रत्यक्ष रूपमा विद्युत दुर्घटनाको जोखिमबाट मुक्त भएको वडाध्यक्ष विष्णु प्रसाद ढकालले बताउनुभयो। लामो समयको प्रयासपछि इलाका प्रहरी कार्यालय बुटवलदेखि उत्तरतर्फ 16 विद्युत पोलमा जोड़िएको हाइटेन्सन लाइन हटाइएको हो। जनप्रतिनिधिहरूको निरन्तरको पहल र स्थानीय बासिन्दाको दबावपछि विद्युत प्राधिकरण समस्या समाधान गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो। सन् 1965 तत्कालीन तिनाव विद्युत पावर कम्पनीबाट उत्पादन भएको विद्युत बुटवल पावर कम्पनीको कार्यालयसम्म पुर्याउन उक्त प्रसारण लाइन निर्माण गरिएको जनाइएको छ। त्यतिबेला आसपास बस्ती नरहे पनि समयसँगै बाक्लो बस्ती भएपछि जोखिम बढ़दै गएको थियो। नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले बुटवलको राजमार्ग 4 बेस क्याम्पसम्मको 33 केवी हाइटेन्सन लाइन स्थानान्तरण गर्ने प्रक्रिया पनि अघि बढ़ाइएको जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरेनियम च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। खेल अमेरिकाको मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार राति पाउने 1 बजेबाट शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बिहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिल यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीच प्रतिस्पर्धाले खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्टन्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन् तर फ्रान्सका क्लियन क्लेम्बी 10 गोल सहित शीर्ष स्थानमा छन्। र तिलोत्तमा राइडर्सको आयोजनामा दोस्रो तिलोत्तमा कोरा च्यालेन्ज शनिबार सम्पन्न भएको छ। तिलोत्तमाका धार्मिक सांस्कृतिक तथा पर्यटकीय स्थानको प्रबन्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको राइडमा बौद्ध गुम्बा, गौशाला, भूपू सैनिक, मंगलापुर, 52 कुटी, मोक्षधाम, कुञ्ज पार्क, तिलोत्तमा पार्क, बुद्ध विहार लगायतकै स्थानलाई विश्राम स्थान बनाइएको थियो। कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले तिलोत्तमाको गरिमालाई उच्च बनाउन तिलोत्तमा राइस्टले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विश्व साइकल यात्री पुष्कर शाहले आत्मविश्वासले व्यक्तिमा साहस जन्माउने भएकाले धैर्यता र आत्मविश्वासलाई बलियो बनाउन सुझाव दिनुभयो। राइटर्सको उपाध्यक्ष कृष्ण बहादुर कार्कीले तिलोत्तमाको गरिमालाई उच्च बनाउन क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। पत्रकार बिन्दु भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष शंकर मल्ल, सचिव सुभाष थापा, कोषाध्यक्ष दीपक भट्टराई लगायतले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो। 4 जिल्लाका 200 भन्दा बढी सहभागी राइड गरेको कार्यक्रममा 12 वर्ष भन्दा मुनिका 6 जना बालक र 7 जना महिलाको समेत सहभागिता रहेको थियो। यति खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। मुलुकभर मनसूनको प्रभाव बढ़्यो, आज राति कतिपय स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदहरूको सुझाव। प्रदेशमा 3 दलीय सरकार बनाउने प्रस्तावमा कांग्रेस सभापति थापाको विमति, प्रदेशसभालाई प्रतिपक्ष विहीन बनाइन नहुने टिप्पणी। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गराउनु पर्ने। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बाल बालिका सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने सरकारी प्रस्ताव। दाङमा जंगली च्याउ खाएका 1 जनाको ज्यान गयो, डंगर गिद्धको संख्या बढ्दै संरक्षण प्रयासले देखायो सकारात्मक परिणाम। बुटवलको खना बस्तीबाट 33 केभी हाइटेन्सन लाइन हटाइयो, 550 घर दूरी जोखिम मुक्त। र विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र स्पेन भिड्दै 4 जिल्लाका 200 भन्दा बढीको सहभागितामा दोस्रो तिलोत्तमा कोरा च्यालेन्ज सम्पन्न। अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
12: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
11: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ।
12: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ।
11: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
12: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
11: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
12: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेको छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
16: के भनौँ दाई? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन,
15: व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निदान हस्पिटल प्राली तुलुतमा चार नयामिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068805 97676 091979 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निदान हस्पिटल प्राली।
18: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
19: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
19: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
18: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
19: सम्पर्क 98570-16604 98470-78505 र 071514-0029
18: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्दे
20: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भइल भाई औकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे न तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
21: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत
20: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
22: गोश मछली अंडा सबसे बढ़िया बा गोश मछली अंडा सबसे बढ़िया बा
20: फल फूल और सागपात बच्चा के खाना साथ साथ
21: सब मिल के खियावल जाए
20: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर सागपात और पियर जात के फल फूल खियावेली
21: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
20: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही खास करके हाथ सफा रखा खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने
21: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
0: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू ससुर को मेसो खोज्दै छम क्या
0: आहा यो नि तरिका सासू ससुरा को हो त पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिम त नानी।
0: ल यो सुन्नु त रेडियो में फुकेको फुके हुन्छ त
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाई खुवाऊ
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
27: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
28: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
29: स्वास्थ्यमा बटवल
30: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
29: असल अभ्यास देखि मितिका कुरा
30: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
29: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
30: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
29: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सीताजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
31: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
3: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
5: ए ल ल लिनुस् भाइ
3: अनि दाइ कति भयो पैसा
5: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
31: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
30: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
30: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
7: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
30: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
30: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
30: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
31: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 0171531641,
11: 535641।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855050934, ट्याङ्ग्रा चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 19 भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
4: अब त म त बसेँ भनेको छु नि। म
5: रामराजीपुर कल्याणपुर भन्छ तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
10: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनि देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
11: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
14: बर्जर घर रङ रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
15: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा
16: wherever you are stay connected with the wider world with the BBC World Service livestreaming on vimo.fm and the
17: where do we begin
16: with international news you can trust BBC News
17: journalism
15: MLT BSc Nursing BPS
16: around the globe
15: M Pharma विस्तृत जानकारीको लागि कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98
18: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो
19: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
18: राष्ट्रको शान किसान
19: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह।
2: वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
0: बाल सुधार गृहहरूको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर, अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको चार बुँदे निर्देशन।
1: नेपाली कांग्रेसको संस्थापन, इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिलाप प्रयास विफल भएको भनाई।
0: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी।
1: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा साउन गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा आरी गोप्टे वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको छ। त्यही आधारमा 5 थर इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। महाशाखाले निकालेको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
2: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ। पानी मात्रै नभइकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ। कतिपय ठाउँहरूमा चाहिँ विपदका घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ। वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
9: प्री मनसुनमा अलिकति बढी वर्षा, त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो, मनसुनमा के भइरहेछ?
2: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्ष चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो। ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ। तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ यत्तिकै भन्न सक्ने अवस्था रहेन। नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी पर्ने, मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ। जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ। त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो चार महिना जुन मनसुन पिरियडको चार महिनाहरूको समग्र मात्रामा चाहिँ जारी गरेका थियौँ। त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन। यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ, जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसुहाउँछ जस्तो देखिन्छ।
9: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो,
2: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन। नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने, कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ। जस्तै दाङ जिल्लाकै कुरो गर्नुपर्दाखेरि हामीले दाङ जिल्लाको सबै तथ्याङ्क हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बापुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ। भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन, चाहिँ अलिकति रङ भयो भन्ने कुरो पनि आएको हुनसक्छ।
9: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो, त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
2: जुलाई महिना लागिसकेपछि वर्षाको गतिविधिहरू भइरहेको देखिन्छ। वर्षाको गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दाखेरि थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दाखेरि चाहिँ खोला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भनेर चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल। उहाँका अनुसार आज र भोलि केही ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेको छ। महाशाखाको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठा, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नआएको छ। दिउँसो 4 बजेसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजका 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज मिरेले जानकारी दिनुभयो। उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ। यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका वडा नम्बर 6 नेपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो। घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा शव भेटिएको र परिवारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल शव भेटिएको हो। बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्त बहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्।
1: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नागेको छ। वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 गाड़ी एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मोगलिङतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
11: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
10: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
11: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
10: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
11: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
10: आवेदन दिनको लागि peopletopeople.com.np/UN2020-2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
11: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नाग्यो, खतराको चेतावनी जारी लगायतका खबर प्रस्तुत गर्यो।
13: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम, उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरू मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
0: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 मुनिका 20 बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाइ छ।
13: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डुको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विवाद राजनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहार मा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसै गरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस यही 6 गते काठमाण्डौको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीन बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
0: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउन एमाले एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 시간은 딱 해서 보는 스파운 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
1: चन्द्रागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अड्डाबाट ठूलो परिमाणमा लागू औषध सहित दुईजना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका 9 पागादोबाटो बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अहिले चन्द्रागिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा राईलाई पक्राउ गरेको। देउलाले लागू औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
1: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंकका अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले 3 फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी T20 लीग खेलको अनुभव पनि छ।
1: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा राति 1:15 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्।
2: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीबर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड IFAB द्वारा संचालित खेलमा नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
1: र विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नु अघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको संकेत गरेको छ। उनको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सँगै धेरैले फुटबल करियरको विदाईका रूपमा पनि चर्चा गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अप्नाउन आग्रह,
1: बाल सुधार गृहको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर, अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन,
2: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा, राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिला प्रयास विफल भएको भनाई,
1: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी,
2: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं।

0: ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको

0: यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
5: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
4: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो।
7: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
7: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
9: हाम्रा सेवाहरू
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
12: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
4: हाम्रा सेवाहरू
12: जनरल फिजिसियन,
4: स्त्री तथा प्रसुति,
12: बाल रोग,
4: छाला तथा यौन रोग,
12: हार जोड्ने नसा तथा बाथ रोग,
4: टाउको तथा मनोरोग,
12: नाक कान घाँटी,
4: जनरल सर्जरी,
12: भिडियो एक्सरे,
4: डिजिटल एक्सरे,
12: ईसीजी,
4: डेन्टल तथा प्याथोलोजी,
12: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
13: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
14: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
6: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
7: 98-570-21-835।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
4: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 0 71 5 14 59 29
4: पशुपति कलेज तिलोत्तमा 16 कोटिहवा बोहिया रूपन्दे
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफिदै
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
16: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
23: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
24: सिकल सेल रोगको एक जानकारी
25: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
24: सिकल सेल रोगका लक्षणहरू
26: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
25: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
26: जन्डिस हुने
25: आँखाका समस्याहरू देखा पर्ने
26: संक्रमणहरू भइरहने
25: पक्षीघात समेत हुने
26: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
25: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
26: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र एम अस्पताल भैरहवामा गरिन्छ।
25: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
26: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
25: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
26: रक्त अल्पताको उपचार गराउनु पर्छ।
25: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
26: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
25: धेरै तनाव लिनु हुँदैन।
26: मदिरापान, धुम्रापान र सुर्तिजन्य पदार्थको सेवन गर्नु हुँदैन।
25: सिकलसेल रोगको रोकथाम।
26: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
25: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
26: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
25: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
0: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। पार्टी एकताका लागि कांग्रेस संस्थापन इतर समूहद्वारा 5 बुँदे प्रस्ताव सार्वजनिक। नेतृत्व लचक नहुँदा एकता जोगाउनका लागि भएको वार्ता असफल भएको आरोप। मुलुकभर मनसूनको प्रभाव बढ़्यो, आज राति कतिपय स्थानमा भारी वर्षाको सम्भावना। सतर्कता अपनाउन मौसमविदहरूको सुझाव। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने। बाल सुधार गृहमा क्षमता भन्दा धेरै बाल बालिका। सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने सरकारी प्रस्ताव। दाङमा जंगली च्याउ खाएका एकजनाको ज्यान गयो, डंगर गिद्धको संख्या बढ्दै संरक्षण प्रयासले देखायो सकारात्मक परिणाम। बुटबलको घना बस्तीबाट 11 KV हाई टेन्सन लाइन हटाइयो, 550 घर दूरी जोखिम मुक्त। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन भिड्दै।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। आज काठमाडौँको चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी गराउँदै साउनभित्रै राष्ट्रिय भेला गर्ने जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा कृष्ण प्रसाद सिटौला, प्रकाश मान सिंह, डाक्टर शशांक कोइराला, विमलेन्द्र निधि, डाक्टर प्रकाश शरण महत लगायतका शीर्ष नेताहरू सहभागी थिए। एकता जोगाउनका लागि भएको पटक पटकको वार्ता नेतृत्वबाट आवश्यक लचकता नहुँदा सहमति जुट्न नसकेको नेता मीन बहादुर विश्वकर्माले बताउनुभयो। नयाँ पार्टीको तयारी अघि बढ़ाएको इतर समूहले संस्थापन पक्षसँग 5 बजे प्रस्ताव पनि अघि सारेको छ। 14 महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापति गगन थापाको बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने प्रस्ताव राखेको उहाँले बताउनुभयो। पुनर्गठित केन्द्रीय कार्य समितिको बैठकले 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने प्रस्ताव अघि सारिएको छ। यस्तै तत्कालीन महामन्त्री थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई 15 महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन नपाउने विषयसँग जोड्न नमिल्ने संस्थापन इतरको प्रस्ताव रहेको छ। मुलुकभर मनसूनको प्रभाव बढ़ेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यून चापीय रेखा पश्चिमबाट सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ। यही कारण हाल मुलुकभरको मौसममा बदली आएको मौसमविदहरूले जनाएका छन्। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति हिमाली, पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनको सन्दर्भमा कांग्रेस, एमाले र नेकपा मिल्नुपर्ने प्रस्तावमा असहमति जनाउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको विपरीत रहेको जिकिर गर्नुभयो। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गर्नुभयो। कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। विगतमा कांग्रेसले सत्ताका लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा बोल्दै पार्टी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदमा पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरूको ज्ञानको संवेदनबाट पार्टीलाई सही मार्ग निर्देश प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका आधारमा पहिचान क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको सूची तयार गर्ने प्रक्रिया शुरू गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको 5 दिने राजनीतिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। उहाँलाई काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेको उहाँको सचिवालयले जनाएको छ। संयोजक प्रचण्ड जुलाई 15 श्रीलंका पुग्नु भएको थियो। भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पीपुल्स एसेम्बलीद्वारा आयोजित ह्याण्ड्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रूपमा सहभागिता जनाउनु भएको थियो। श्रीलंका बसाईका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्च स्तरीय भेटवार्ता गरेको उहाँको सचिवालयले जनाएको छ। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभ गरेको सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको हो। सूचनामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूले असोज महिनाभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गराउनु पर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो ओडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास रहेको भए बसोबास रहेकै ओडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख गरिएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र को नम्बरका आधारमा जैविक पहिचान मार्फत गराउनु पर्ने व्यवस्था छ। तर 16 वर्ष उमेर पूरा नभएका बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छैन। बाल सुधार गृहमा क्षमता भन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सम्बन्धित मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका बारेमा जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी एन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मस्यौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको 2/3 भागलाई घटाएर 16 देखि 18 वर्षका बाल बालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्न प्रस्ताव गरिएको छ। दाङको तुलसीपुर वडा नम्बर 3 बल्लेमा जंगली च्याउ खाएको एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपापुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुनसहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि गत शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपापुनको स्वास्थ्य अवस्था जटिल बनेपछि दाङका विभिन्न अस्पतालमा उपचार गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा निधन भएको हो। लगातारको संरक्षण प्रयासपछि विश्वमै दुर्लभ मानिएको डंगोर जातको गिद्धको संख्यामा नेपालमा उल्लेख्य वृद्धि भएको पाइएको छ। पंक्षी संरक्षण संघ बीसीएनको हालैको अध्ययन अनुसार सन् 2025-26 देशभर फेला परेका डंगर गिद्धका 794 गुणमध्ये 656 जोड़ी डंगर गिद्धले बचेरा उडाउन सफल भएका छन्। यस वर्ष सबैभन्दा बढ़ी कपिलवस्तुमा 187 गुणमध्ये 166 जोड़ीले बचेरा उडाएका छन्। यस्तै दाङमा 147, पूर्वी नवलपरासीमा 56 र कञ्चनपुरमा 97 जोड़ी बचेरा उडाउन सफल भएको संघको अध्ययनले देखाएको छ। पश्चिम तराईका साल सिमल जस्ता अग्ला रूखहरूमा गुण बनाउने यो प्रजातिले एक पटकमा एउटा मात्रै अण्डा पार्छ। बुटवलको घना बस्तीमाथिबाट लगिएको 33 केभी विद्युत प्रसारण लाइन स्थानान्तरण गरिएको छ। विद्युत लाइन स्थानान्तरणसँगै बुटवल 3 का करिब 550 घरधुरी प्रत्यक्ष रूपमा विद्युत दुर्घटनाको जोखिमबाट मुक्त भएको ओडाध्यक्ष विष्णु प्रसाद ढकालले बताउनुभयो। लामो समयको प्रयासपछि इलाका प्रहरी कार्यालय बुटवलदेखि उत्तरतर्फ 16 विद्युत पोलमा जोड़िएको हाईटेन्सन लाइन हटाइएको हो। जनप्रतिनिधिहरूको निरन्तरको पहल र स्थानीय बासिन्दाको दबावपछि विद्युत प्राधिकरणले समस्या समाधानका लागि तत्परता देखाएर काम भएको बुटवल नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरेनियम च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। खेल अमेरिकाको मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार राति पौने एक बजेबाट शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा एक मात्र गोल बिहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनल 19 वर्षीय युवा स्टार लामिल यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। तिलोत्तमा राइडर्सको आयोजनामा दोस्रो तिलोत्तमा कोरा च्यालेन्ज शनिबार सम्पन्न भएको छ। तिलोत्तमाका धार्मिक सांस्कृतिक तथा पर्यटक स्थानको प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको राइडमा बौद्ध गुम्बा, गौशाला, भूपसैनिक, मंगलापुर, बावनकोटी, मोक्षधाम, कुञ्ज पार्क, तिलोत्तमा पार्क, बुद्ध विहार लगायतका स्थानलाई विश्राम स्थान बनाइएको थियो। कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले तिलोत्तमाको गरिमालाई उच्च बनाउन तिलोत्तमा राइडर्सले खेलेको भूमिकाको प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विश्व साइकल यात्री पुष्कर शाहले आत्मविश्वासले व्यक्तिमा साहस जन्माउने भएकाले धैर्यता र आत्मविश्वासलाई बलियो बनाउन खेलाड़ीहरूलाई सुझाव दिनुभयो। राइटर्सका उपाध्यक्ष कृष्ण बहादुर कार्कीले तिलोत्तमाको गरिमालाई उच्च बनाउन क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। पत्रकार बिन्दु भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष शंकर मल्ल, सचिव सुभाष थापा, कोषाध्यक्ष दीपक भट्टराई लगायतले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो। चार जिल्लाका 200 भन्दा बढ़ी सहभागी राइड गरेको कार्यक्रममा 12 वर्ष भन्दा मुनिका 6 जना बालक र 7 जना महिलाको समेत सहभागिता रहेको थियो। यही खेल खबरसँगै हामी साँझ 7 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। पार्टी एकताका लागि कांग्रेस संस्थापन इतर समूहद्वारा 5 बुधे प्रस्ताव सार्वजनिक। नेतृत्व लचक नहुँदा एकता जोगाउनका लागि भएको वार्ता असफल भएको आरोप। मुलुकभर मनसूनको प्रभाव बढ़्यो, आज राति कतिपय स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदहरूको सुझाव। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड सुदेश फिर्ता। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने। बाल सुधार गृहमा क्षमता भन्दा धेरै बाल बालिका, सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने सरकारी प्रस्ताव। दाङमा जंगली च्याउ खाएका एकजनाको ज्यान गयो, डंगर जातको गिद्धको संख्या बढ़दै समर्थन प्रयासले देखायो सकारात्मक परिणाम। बुटोलको घना बस्तीबाट 11 केवी हाइटेन्सन लाइन हटाइयो, 550 घर दूरी जोखिम मुक्त। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन भिड्दै। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला।

0: भयो के को हल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
9: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
12: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
11: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
13: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
18: किन झोक्राउनु भछ काका?
19: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
18: मैले त भनेकै हो नि काका, तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
19: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
20: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857021757 र 9742796228।
21: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
22: ए जान्त जान्त
23: होइन, के भयो बाबु?
24: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
23: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
25: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
26: उत्सवको पर्व
27: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
26: एसबीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
27: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
26: फोन नम्बर 071542569
28: साउजी क्यूआर भयो है?
29: ए भगनुस् त, मेसेज आएको छैन।
30: घरी एसएमएस आए न घरी।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: तारौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खुलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरणीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम अर्घाखाँची बागलुङ ललितपुर रसुवा रोल्पा र डण्डेधुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गै राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लिन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालय हरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि

0: शक्तिको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न पाँच बुटे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको पाँच बुटे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
2: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराती स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
3: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
4: कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिनासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
3: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि

0: 0951-5224-5353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवा रोपण गरेका छन्।
5: पाल्पाको रिब्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
6: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्न पर्छ।
5: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
7: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसे कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
5: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
8: अधिक मात्रामा रहेको यहाँको बाँझो चेकालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
5: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
9: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
5: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुष

0: पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमाया जीजी पढे होइन, प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौ। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ। यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ।
10: मेरो नाम सृष्टि। हामी जस्ता बाल बालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
11: मेरो नाम युवराज। हामी जस्ता बाल बालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने?
12: नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बाल बालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु।
13: बाल बालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ, र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो, यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ। र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखिएको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
14: नमस्कार, म सर्वानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
12: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
13: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना, अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देख्न पनि सुरु भइसकेको अवस्था छ, रुगा खोकेर झाडा पखाला ज्वरो अनि निरन्तर वर्षात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि, अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ, त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुराहरू जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानीपुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ, अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानुहोला। होइन भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ, विगतमा हामीले देख्दै पनि आएका छौँ, र यसमा तपाईँ हामीले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ। केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ, त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो। र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद।
9: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
8: कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलिएको छ। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील गरिएको छ। नारायणगढ़ मुगलिन सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ, तर दक्ष कामदारको हिस्सा भने बढ़दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त?
5: के भनौँ नाइ, रोग पनि एकदम भएपो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट
4: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाँझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
7: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
7: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
10: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
9: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्ला कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
10: सम्पर्क 9857016604, 9847078 र 0715140029।
9: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।
11: सिकल सेल रोगको एक जानकारी।
12: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
11: सिकल सेल रोगका लक्षणहरू:
13: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
12: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
13: जन्डिस हुने,
12: आँखाका समस्याहरू देखा पर्ने,
13: संक्रमणहरू भइरहने,
12: पक्षीघात समेत हुने,
13: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
12: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
13: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
12: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
13: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
12: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
13: रक्त अल्पताको उपचार गराउनु पर्छ,
12: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
13: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
12: धेरै तनाव लिनु हुँदैन,
13: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
12: सिकलसेल रोगको रोकथाम:
13: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
12: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
13: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
12: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
13: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: स्वास्थ्यमा बटुवल:
10: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि नीतिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
15: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
16: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
17: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
16: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
17: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
16: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
18: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
21: ए ल ल लिनुहोस् भाइ।
20: अनि दाई, कति भयो पैसा?
21: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
22: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन हो।
13: किन आँखा मिचेको मिचे गरेको?
14: हेर्न,
13: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि क्या
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूलाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
9: लैंगिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
10: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
0: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
10: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
0: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
10: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
8: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही, शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक, नारायणगढ़ चितवन, मोबाइल 9855050934।
15: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
16: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
15: किन त्यस्तो गरेको होला त?
16: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
15: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
17: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्।

0: घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लागिरहेछ।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: एबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याग पीड़ित र सरकारबीच नौ बुँदे सहमति, सहमति कार्यान्वयन हुनेमा कति विश्वस्त?
1: इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने मित्रव्याग पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्ना सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्। कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरूद्ध

0: भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बारबरा प्लेट असर, युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढ़ेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। दशवटा डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमौला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मित्रव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 वटा महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौं। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौं। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन् इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छ।
2: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 को निजगढ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। बाह्रको चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाण्डु।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिकमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्क्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौ।
4: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलि प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकैचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि त्यो तयारी छ। अहिलेको एमओयूमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मनसुनमा चाहिँ काम गर्छौँ।
2: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
4: बाढ़ी, पहिरो, त्यस्तै गरेर आकस्मिक बाढ़ीको कुरा, हिमचाल, विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी, होइन, तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढ़ी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
2: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलि बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि अलिकति भन्नुहोस्।
4: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ र हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न बाँकी।
2: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: यी नदीहरू र तिनका उपजलाधारसम्म, जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको।

0: यति बेला रातिको 9 बज्यो।
1: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
5: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाडीको भन्दा 10 फिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
9: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
8: अब त म त बचेँ भनेको छ नि। म
9: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे
10: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्नी अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
12: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
13: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
14: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
15: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
14: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
15: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
15: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भने देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
17: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
18: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
20: पीछो

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: खांची ओबीसी सीमेंट देश को सीमेंट
1: बर्जर घर रंग रौनक घर रमन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
2: सीसीटी कलेज को नया भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
3: हाय दैव फेरि मदर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
4: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
5: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
6: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
7: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
9: Thank you.

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: टिसिएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
3: साउजी क्युआर भयो है?
4: ए भन्नुस् त, मेसेज आएको छैन,
5: घरी एसएमएस आएन, घरी पेमेन्ट आएको छैन, किन साउजी?

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनेछु नि हजुरलाई।
0: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाकु बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था भूस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
1: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
2: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: स्नातक तह भर्ना सम्बन्धी राम्बडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857042624। बीए र बीएड को लागि 9841-29657।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि निकेका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लौ न लौ लौ चट्याङ पर्ने आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
9: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: different relationship.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Generation gap. Hai na pai huncha break. Oh no, tension career ko confusion education ko.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Tragedy attraction.
1: Khulduli. Harek din. बेलुकी 9 बजे
2: नमस्कार हामी खुलदुली.com मा छौं खुलदुली.com को थुप्रै श्रृंखलाहरु मध्ये आज अर्को श्रृंखलामा हामी यहाँ भेला भएका छौं नयाँ विषय लिएर नयाँ कुराकानीहरु गर्नको लागि यहाँहरुले हामीलाई खुलदुली.com को पेजबाट हेरिराख्नु भएको छ खुलदुली.com रेडियो कार्यक्रम मार्फत 100 भन्दा बढी रेडियो एफएम स्टेशनहरुबाट यो कार्यक्रम प्रसारण भइरहेको छ लाखौं लाख श्रोताहरुले सुनिराख्नु भएको छ र लाखौं लाख सुझावहरू प्रतिक्रियाहरू प्रश्नहरू यहाँहरूले हामीलाई सोधिराख्नु भएको छ त्यसै गरेर फर्सी नेटवर्क भन्ने युट्युबबाट पनि खुलदुली.com कार्यक्रम आइरहेको छ यहाँहरूले हामीलाई माया गरिराख्नु भएको छ लाखौं लाख करोडौं करोडौं दर्शकहरूको माझमा हामी पुगिरहेछौं यहाँहरूलाई मैले पटक पटक निवेदन गरे हामी 5 करोड़ भन्दा माथि करिब करिब 6 करोड़को हाराहारीमा चाहिँ दर्शक साथीहरूसँग श्रोता साथीहरूसँग हामी प्रत्यक्ष रूपमा देखिएका छौं र सुनिएका छौं त्यसैले खुलदुली.com यो वर्षौं वर्षदेखि चलिरहेको एउटा अत्यन्तै लोकप्रिय कार्यक्रम यहाँहरूले माया गर्नुभएको छ यहाँहरूले सुनिदिनु भएको छ हेरिदिनु भएको छ त्यसको लागि कार्यक्रम शुरू गर्नु अगावै यहाँहरूलाई आभार व्यक्त गर्दछु धन्यवाद दिन चाहन्छु र म डाक्टर खेम कार्की तपाईँहरूले चिनिनी राख्नु भएको व्यक्ति छु अब म आजको कार्यक्रममा हामीसँग एउटा साथीको हिसाबले विज्ञको हिसाबले हामीसँग छलफल गर्न एकजना नयाँ साथीलाई मैले लिएर आएको छु उहाँको परिचय गरौं डाक्टर साहब परिचय गरौं
3: नमस्ते म डाक्टर अस्मिता घिमिरे हाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ और भन्नुपर्दा निसन्तानपन विशेषज्ञ र हाल म त्रिवी शिक्षण अस्पतालमा एसिस्टेन्ट प्रोफेसर उप प्राध्यापकको रूपमा कार्यरत छु
2: तपाईँले चिनिहाल्नुभयो
3: टल्कियो
2: हेर्नुपर्ने केही छैन
3: छैन त्यस्तो धेरै छैन
2: त्यसो भए डाक्टर साहबको परिचय पाऊ
3: नमस्ते म डाक्टर अस्मिता घिमिरे हाल प्रसूति तथा स्त्री रोग विशेषज्ञको रूपमा एसिस्टेन्ट प्रोफेसरको रूपमा म त्रिवी शिक्षण अस्पतालमा कार्यरत छु र मेरो स्पेसियालिटी भनेको चाहिँ निसन्तानपन विशेषज्ञ
2: यहाँले सुनिहाल्नुभयो हामीसँग निसन्तानसँग जोडिएको एउटा विषयमा पुरुष डाक्टरसँग पुरुष चिकित्सकसँग हामीले एकचोटि छलफल गरेका थियौं र त्यसपछि थुप्रै थुप्रै हाम्रो साथीहरूले चाहिँ महिलाहरूको इन्फर्टिलिटीको बारेमा निसन्तानको बारेमा पनि छलफल गर्नु पर्यो डाक्टर साहब खोज्नु पर्यो कुराकानीहरू गर्नु पर्यो भनेर हजारौं हजार सुझावहरू प्रश्नहरू हामीलाई आएका छन् र उहाँ सेक्सन अस्पताल भन्दा तपाईँहरूले एकदम सजिलै चिन्नुहुन्छ टिचिङ हस्पिटल भनेर चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज मेडिकल क्याम्पसको शिक्षण अस्पतालमा त्यहाँ चाहिँ प्राध्यापन गर्नुहुन्छ पढाउने काम गर्नुहुन्छ र बिरामीको सेवा पनि गर्नुहुन्छ र निसन्तानको सम्बन्धमा उहाँ विशेषज्ञको रूपमा काम गरिराख्नु भएको छ अब त्यसो भएपछि हामीले यो अंग्रेजीमा चाहिँ एकदम सजिलो रहेछ इन्फर्टिलिटी भन्नलाई अब नेपालीमा चाहिँ कसैले निसन्तान भनिदिने कसैले बाँझोपन भनिदिने यो एकदमै अनि यो होइन बाँझोपन चाहिँ भन्न हुँदैन भन्ने होइन निसन्तान भन्नुपर्छ भन्ने अनि फेरि कसैले होइन कहाँ निसन्तान भनेको त सन्तानै नहुने हो यो त स्टेरिलिटी हो भनेर भन्ने होइन यस्तो छ नि डाक्टर साहबले अलिकति त्यसको बारेमा प्रकाश पारिदिउँ अनि त्यसपछि बिस्तारै कुराकानी
3: पहिला चाहिँ बाँझोपन भन्दाखेरि कुनै महिलालाई त्यसरी भन्दाखेरि चाहिँ दोष लाए जस्तो आरोप लाए जस्तो भनेर पहिलेदेखि चलिआएको रीति अनि हामीलाई भन्दाखेरि चाहिँ जुन पनि कज चाहिँ महिलासँग रिलेटेड पुरूषसँग भन्दा पनि बाँझोपन भनेको महिलासँग रिलेटेड भएको हुनाले चाहिँ त्यो परापूर्व कालबाट चल्दै आयो तर अहिले विदेशहरूमा पनि जुन इन्फर्टिलिटी भनेर इङ्ग्लिसमा भनिन्छ त्यसलाई हटाएर बाँझोपन भन्नेलाई हटाएर चाहिँ निसन्तानपन र त्यसलाई चाहिँ इन्फर्टिलिटी नभनौं सब फर्टिलिटी किनभने क्यापासिटी छ हामीले विभिन्न प्रविधिबाट चाहिँ त्यो महिलालाई एउटा बच्चा दिन सक्ने हाम्रो यति धेरै प्रविधि चाहिँ डेभलप भइसकेको हुनाले चाहिँ हामीले चाहिँ त्यो परिभाषालाई चेन्ज गरेर चाहिँ अहिले निसन्तानपन विशेषज्ञ र बाँझोपन विशेषज्ञ भन्दा त्यो भन्ने र इन्फर्टिलिटी अङ्ग्रेजीमा भन्नुभन्दा सफ्ट फर्टिलिटी भन्ने, किनभने उहाँले पाउन सक्ने बच्चा पाउन सक्ने जुन एउटा महिलाको क्यापासिटी छ त्यो चाहिँ कम भएको, तर पाउनै नसक्ने भनेर चाहिँ छैन। हाम्रो यति धेरै विज्ञानले एकदम प्रविधिले कहाँ पुगिसक्यो, त्यही भएर त्यो परिवेशमा चाहिँ पाउन सक्छ जुनै पनि महिलाले चाहिँ बच्चा पाउन सक्छ भन्ने त्यो कन्सेप्टले गर्दाखेरि चाहिँ त्यो
2: एकदमै खुसीको कुरा यहाँहरूले सुनिहाल्नुभयो। विज्ञको कुरा कि अब अहिले टेक्नोलोजीको विकास, प्रविधिको विकास, साइन्सको विज्ञानको विकासको कारणले गर्दाखेरि चाहिँ कुनै पनि व्यक्तिसँग चाहिँ प्रजननको क्षमता हुन्छ, त्यो क्षमता चाहिँ कम भएको अवस्था हुनसक्छ, तर प्रविधिको कारणले गर्दाखेरि त्यसलाई हामी सन्तान दिन सक्छौ, प्रजनन चाहिँ हामीले चाहिँ क्षमता चाहिँ विकास गर्न सक्छौ। त्यसो भएको हुनाले चाहिँ अब यो निसन्तान भन्ने पनि छोडिदिउँ, इन्फर्टिलिटी पनि छोडिदिउँ, तर सब फर्टिलिटी होइन, प्रजननको कम चाहिँ दर चाहिँ कम भएको व्यक्ति व्यक्तित्वहरू भनेर चाहिँ भनौँ भनेर जुन भन्नुभयो, यसले एउटा चाहिँ आशाको किरण होइन लाग्छ सबैलाई पलायो होला, जसले चाहिँ सन्तान नभएर एकदमै पीड़ा भोगिराख्नु भएको अथवा मेरो त नहुने रहेछ अब के गर्ने होला भनेर, र स्पेसली यो पनि कस्तो भने महिलाहरूलाई बढी पर्छ नि त होइन, अर्को श्रीमती ल्याइदिइहाल्छन् होइन, ल उस त्यसकोबाट बच्चा भएन अर्को श्रीमती ल्याइदिइहालौँ भनेर भन्ने भएको हुनाले यो ठुलो चिन्ताको विषय यहाँहरूलाई परिरहेको थियो होला। तर विज्ञको कुरा सुनिहाल्नुभयो, कुनै पनि व्यक्तिलाई प्रजनन क्षमता चाहिँ विकास गर्न सकिने गरी अहिले प्रविधिको विकास भएको हुनाले यहाँहरूले यसमा चाहिँ अलिकति खुसीको एउटा खुसी अनुभव पनि गर्नुहोस् र एउटा चाहिँ भनौँ न आशाको एउटा चाहिँ किरण चाहिँ अलिक बढी भएको चाहिँ महसुस गर्नुहोस्। अब हामी यसमा छलफल गर्दै जान्छौँ, कसरी यो प्रविधिले चाहिँ हाम्रो सन्तान नहुनेहरूलाई सन्तान दिन्छ भन्ने कुराको बारेमा पनि हामी छलफल गर्दै जाउँला। अब यो हामीले अस्ति पुरुषहरूको चाहिँ निसन्तानपन अथवा चाहिँ सफर्टिलिटीको कुराहरू चाहिँ डाक्टर भोजराज लुइटेलसँग हामी लामो गफ गऱ्यौँ अघि, र असाध्यै धेरै श्रोताहरूले त्यो हेर्नु भएको छ, सुन्नु भएको छ, मन पनि पराउनु भएको छ होइन, र हामीले खालि मेलको पर्सपेक्टिभबाट पुरुषको पर्सपेक्टिभबाट त्यसलाई कुराकानीहरू गऱ्यौँ। अब आजको श्रृङ्खलामा चाहिँ हामी महिलाको पर्सपेक्टिभबाट महिलाहरूको सफर्टिलिटी अथवा चाहिँ प्रजननको क्षमता चाहिँ कम हुने कारणहरू के हो, नेपालमा त्यो चाहिँ कस्तो कस्तो कारणहरू चाहिँ बढी छ, अनि तपाईँले आफूले चाहिँ के अनुभव गर्नुभएको होइन, अब त्यो विभिन्न खालको अनुभवहरू हुन्छ नि त्यसलाई अलिकति व्याख्या गर्नु।
3: अब सुरुमा चाहिँ बच्चा कसरी हुन्छ भनेर अलिकति सबैलाई क्लियर भयो भने अनि बल्ल किन हुँदैन भन्ने कज हुन्छ पत्ता लाउने। खासमा चाहिँ महिलाहरूको महिनावारी भएको दोस्रो तेस्रो दिनमा चाहिँ उहाँहरूको अण्डाहरू, अण्डाको भण्डार हुन्छ महिलाहरूमा जसको नर्मल भइरहेको छ, त्यसमा चाहिँ हरेक महिनावारी हुने टाइममा चाहिँ 20-30 अण्डा विकास हुँदै जान्छ महिनावारी भएको दोस्रो तेस्रो दिनको दिन, लगभग भन्नु न एउटा पुलमा 4 लाख जति पुल हुन्छ फिमेलहरूको जन्मिने बेलामा, त्यो बेलाको 20-30 अण्डा चाहिँ हरेक महिनावारीमा चाहिँ उसको विकास हुँदै जाँदाखेरि चाहिँ एउटा अण्डा चाहिँ महिनावारी हुने 14 दिनको दिन चाहिँ 18-20 mm को हुन्छ, अनि त्यही बेलामा चाहिँ अण्डा फुट्छ जुनलाई चाहिँ हामीले अङ्ग्रेजीमा चाहिँ ओभुलेसन भन्छौँ, त्यो चाहिँ ठ्याक्क महिनावारी हुने 14 दिनमा अण्डा फुट्छ, त्यही बेलामा श्रीमान श्रीमतीको सम्पर्क भयो भने श्रीमानको बिउ झर्छ, त्यो बिउले चाहिँ कमिलाले चिनीको बासना थाहा पाए जस्तै जतातिरको अण्डा सयबाट अण्डा झर्या छ त्यतैतिरको अण्डालाई भेट्न पुग्छ, र त्यो अण्डा त्यो नली जुन हुन्छ हामीले फेलोपियन ट्युब अङ्ग्रेजीमा भन्छौँ र नेपालीमा चाहिँ डिम्बाशय भन्छौँ,
2: त्यो
3: नली हजुर डिम्बवाहिनी नलीबाट चाहिँ डिम्बवाहिनी नलीमा चाहिँ औंलाहरू जस्तै फिम्ब्रिया अङ्ग्रेजीमा फिम्ब्रिया नलीहरू त्यो नलीमा चाहिँ औंलाहरू जस्तै हुन्छ, त्यो औंलाले चाहिँ फुटेको अण्डाशयबाट फुटेको अण्डालाई आफूतिर तान्छ, भनेपछि त्यताबाट अण्डा आयो यताबाट बिउ आयो श्रीमानको बिउ भयो, त्यही भएर त्यो बिउ चाहिँ नलीमा भएर बच्चा बस्ने हो नर्मली
2: चाहिँ
3: नलीमा
2: चाहिँ
3: फर्टिलाइजेसन।
2: अब त्यसलाई चाहिँ संस्कृतमा चाहिँ निषेचन भन्छ है, नेपाली शब्द होइन त्यो, निषेचन भनेको चाहिँ अब त्यो के भन्छ पुरुषको र महिलाको ग्यामेट भन्छौ नि हामी, त्यो ग्यामेटको फ्युजन
3: फ्युजन भएको
2: दुईटा चाहिँ अब अण्डा र अनि शुक्रकीटको
3: होइन
2: अन्डा र शुक्रकीटको मिलन भएको अवस्था त्यो चाहिँ नलीमा हुन्छ नि
3: नलीमा हुन्छ पाठेघरमा हुने होइन त्यो नलीबाट बिस्तारै पाँच सात दिन लाएर त्यो नलीले चाहिँ बच्चा बस्ने ठाउँमा लिएर आउँछ अनि त्यो सब बच्चा बस्ने ठाउँ सबै ठिक छ भने बच्चा हुन्छ भनेपछि यो प्रोसेसमै कहीँ केही खराबी छ भने चाहिँ बच्चा बस्दैन भनेपछि अन्डा बनाउने प्रक्रियामा अन्डाशयमा केही प्रब्लम भयो भने समस्या भयो भने बच्चा बस्दैन अर्को भनेको नलीमा यो नलीमै बच्चा बस्ने हो नलीले बच्चालाई बनिसकेको बच्चालाई ल्याएर पाठ्यघरमा ल्याउने हो भनेपछि नलीमा केही समस्या भयो भने पनि बच्चा बस्दैन र पाठ्यघरमा पछि भित्र आइसकेपछि त्यहाँ बच्चा विकास हुने हो सो त्यसमा पनि प्रब्लम भयो भने बच्चा बस्दैन र अर्को चाहिँ मेल कजले जुन हाम्रो पहिलो श्रृङ्खलामा डिस्कार्ब भइसकेको छ छलफल भइसकेको छ सो यही तिनवटा कारणहरू चाहिँ मेन कारण चाहिँ
2: शुक्रकीट चाहिँ अब भनौँ न एउटा चाहिँ हामीले निष्कर्षमा भन्दाखेरि पुरुषहरूले दिने त शुक्रकीट
3: शुक्रकीट हो
2: शुक्रकीट पुरुषले दियो
3: हजुर
2: पाठेघरको मुखमा शुक्रकीट आयो
3: आयो
2: त्यसपछि पाठेघर खुलेर माथि गयो गइसकेपछि त्यो चाहिँ जतातिरको चाहिँ अन्डा चाहिँ फुटेर आएको छ त्यतातिर चाहिँ त्यसले सुँग्दै जान्छ
3: भनौँ
2: त्यसको क्यारेक्टर अनि त्यहाँ पुगिसकेपछि डिम्बबाहिनी नलीमा त्यो पुग्छ उताबाट पनि अन्डा डिम्बबाहिनी नलीमा
3: आउँछ
2: अनि त्यसपछि त्यहाँ मिलेर बच्चा
3: हुने
2: अब यहाँले भने जस्तै एउटा कि त अन्डा उत्पादनमै केही
3: समस्या
2: आउनु पर्यो कि तपाईँको नलीमा केही समस्या आउनु पर्यो कि पाठेघरमा
3: समस्या आउनु पर्यो
2: अब यो तीनटा क्याटेगोरीमा भन्दाखेरि हजुरले देखेको अनुभव गरेको चाहिँ कारणहरू के हो त महिलाहरूको लागि
3: सबसे धेरै कारण भनेको चाहिँ अन्डाशयकै कारण हुन्छ हामीले यदि त्यो पर्सेन्टेजमै गर्ने हो भने चाहिँ 25-35% चाहिँ अन्डाशयको कारण
2: जहाँ अन्डा बन्छ
3: अन्डाको केही पनि कारणले अन्डाशयको केही पनि कारणले गर्दा 25-35% त्यसपछि हामीले 20-30% चाहिँ नलीको कारण
2: भन्छ
3: र 10-15% बच्चा बस्ने ठाउँको युट्रसको जुन भन्छ तर र बच्चा बस्ने अघि जब हजुरले भन्नु नि मुख खुल्ने ठाउँ भनेर त्यसको पनि 5% कारण भन्छ
2: त्यो शुक्रकीट जाने ठाउँ
3: भनेपछि अब अन्डाशयको कारण हेर्दै जाँदाखेरि चाहिँ सबसे धेरै चाहिँ अहिले यङ पपुलेसनहरू जुन नयाँ जेनेरेसनहरू हुनुहुन्छ उहाँलाई पीसीओएस भनेर सबैजना आउनुहुन्छ मलाई पोलिसिस्टिक ओभरियन डिजिज छ भनेर त्यो भनेको चाहिँ कुनै पनि महिलाको अन्डाशयले चाहिँ नर्मली हाम्रो अन्डा फुटेर महिनावारी हुँदाखेरि चाहिँ रगत बग्नु पर्ने त्यो हर्मोनल डिसब्यालेन्स भएर अन्डा जुन फुट्नु पर्ने महिनामा एउटा त्यो अन्डा नफुटेर हर्मोनको गडबडीले गर्दा नफुटेर महिनावारी हुनमा पनि समस्या हुन्छ त्यही हर्मोनलको समस्याले गर्दाखेरि चाहिँ फेसमा बिबिरा डन्डीफोरहरू आउने रौँहरू आउने त्यो सबै हर्मोनल डिसब्यालेन्स गर्छ
2: भनेपछि एउटा हर्मोनमा
3: हजुर
2: त्यो चाहिँ अब महिलाहरूमा हुने हर्मोन त्यो के हर्मोन हो
3: हामीले चाहिँ एलएचएफएसएच इस्ट्रोजेन प्रोजेस्टेरोन मेन भन्छौँ यही चारवटा
2: एलएचएफएसएच भन्ने बित्तिकै ल्युटिनाइजिङ हर्मोन अर्को फोलिकुलर स्टिमुलेटिङ
3: हर्मोन
2: इस्ट्रोजेन
3: प्रोजेस्टेरोन
2: यो चारवटा हर्मोनमा हुने इम्ब्यालेन्स असन्तुलनको कारणले गर्दाखेरि चाहिँ अन्डा बन्नलाई नै
3: समस्या भयो
2: र बन्डा त्यो निस्किने रिलिज हुने
3: समस्या भयो अन्डा रिलिजै भएन भने चाहिँ बच्चा बस्ने
2: अनि त्यो हर्मोनल इम्ब्यालेन्स भइसके पछाडि चाहिँ शरीरमा अरू पनि परिवर्तनहरू हुन्छ जस्तै डन्डीफोरहरू धेरै आउने केटा मान्छेको जस्तो
3: हुने
2: अरू अरू के हुन्छ
3: मोटाउने हुन्छ कोही कोही पेसेन्टहरूले चाहिँ कपाल पनि झर्यो भन्नुहुन्छ एलोपेसिया पनि
2: डायबिटिसको जस्तो सिम्टम हुने
3: त्यो चाहिँ लङ टर्ममा डायबिटिसको एउटा सिम्टम चाहिँ पोलिसिस्टिक ओभरियन डिजिजको पाटो चाहिँ
2: हुन्छ
3: लङ टर्ममा जानुभयो भने डायबिटिस हुने पाठेघर केही मुखको क्यान्सर हुने त्योसम्म पनि जान्छ तर टाइममै बेलैमै भयो भने चाहिँ त्यतिसम्म
2: यो हर्मोनल इम्ब्यालेन्स हुने चाहिँ बढ्दै गएको हो कि पीसीओएसको कारण पीसीओएस भयो अथवा पोलिसिस्टिक ओभरियन सिन्ड्रोम अथवा डिजिज भयो भन्ने मान्छेहरूको संख्या चाहिँ पहिला हामीले चाहिँ हामी हाउस अफिसर भएर काम गर्दा हामी चाहिँ मेडिकल अफिसर भएर काम गर्दाखेरि एकदमै रेयर थियो
3: होइन
2: टेक्नोलोजी पनि थिएन होला तर पनि त्यो अब कम्तीमै अल्ट्रासोनोग्राफीहरू त आइसकेको थियो होइन हर्मोनको चाहिँ टेस्टहरूको चाहिँ त्यस्तो धेरै भइसकेका थिएन नेपालमा तर संसारमा आइसकेका थियो तर अहिले चाहिँ यो साँच्चै नै बढेको हो कि यो डायग्नोसिस बढी भएको
3: डायग्नोसिस पनि हो तर यो बढेको पनि होला किनभने पहिला चाहिँ हामी एकदम हेल्दी एकदम राम्रो लाइफस्टाइल थियो गाउँ घरमा हामीहरू सबै काम गर्ने उठेदेखि फ्रेस खाना खाने फ्रेस हावामा हिँड्ने थियो अहिले हेर्नुहुन्छ भने सबैको सेडेन्ट्री लाइफस्टाइल एकदम विलासी जीवन जस्तो काम गर्न पनि अलिक कम काम गर्छौँ हामीले अनि घुम्न जाने भन्दा पनि घरमै कम्प्युटर चलाएर घरमै अनि खाना घरको खाना खानुभन्दा पनि बाहिरको खानाहरू हजुर सबै कुराहरूले गर्दा सेडेन्ट्री लाइफस्टाइल अनि उहाँहरूको खानाहरूको परिवर्तनले गर्दा ओबेसिटी बढिरहेछ ओबेसिटीले गर्दा ओबेसिटीको एउटा मेन नराम्रो पार्ट मोटोपनको एउटा नराम्रो पार्ट भनेको इस्ट्रोजेन हर्मोनलाई
4: बढाइदिन्छ
3: सो यो पीसीओएसमा पनि इस्ट्रोजेन हर्मोनको मैले अघि नै भने हर्मोनहरूमा एलएचएफएसएस इस्ट्रोजेन प्रोजेस्टेरोनको मेन रोल देखिएको हुनाले चाहिँ मलाई बढ्नुको एउटा प्रमुख कारण चाहिँ मान्छेहरूको त्यो विलासी जीवन जस्तो लाग्छ अहिले
4: अब दर्शक श्रोता साथीहरूले यसलाई फेरि पनि मैले रिपिट गरेँ कि खानेकुराहरूमा ध्यान दिनु पर्यो शारीरिक अभ्यास गर्नु पर्यो शरीरलाई चाहिँ एकदमै आफूलाई चाहिने भन्दा बढी राख्नु भएन होइन अब बडी मास इन्डेक्स भन्ने एउटा हुन्छ त्यो भनेको तपाईँको उचाइ अनुसारको तौल हुनु पर्यो होइन त्यो चाहिँ ब्यालेन्स गर्नु पर्यो अब त्यसको हिसाबै निकाल्ने हो भने त हामीले चाहिँ 18.5 24.9 भनौँ न को बीचको भनेर भनिन्छ त्यो भनेको के हिसाब हो भन्दाखेरि चाहिँ तपाईँको तौललाई चाहिँ हाइट इन मिटर स्क्वायर मिटर भनौँ न हाइटलाई मिटरमा नाप्ने अनि त्यसको स्क्वायर मिटर राख्ने अनि तौललाई गुणा गर्यो भने आउने प्रतिशत त्यसैले बडी मास इन्डेक्स चाहिँ तपाईँले 18.5 24.9 बीचमा राख्नु पर्यो अथवा छोट मतलब एकदम सजिलो भाषामा भन्दाखेरि चाहिँ तपाईँको भुँडी आएको देखिनु भएन कम्मर चाहिँ ठुलो भएको हुनु भएन कम्मर छिनेकै हुनु पर्यो होइन त्यसैले चाहिँ त्योसँग पनि पीसीओएस जोडिएको रहेछ अहिलेको सेडेन्टरी लाइफ खानपिन हेर्नुहोस् न बाहिरको खानपिन होइन हरियो सागसब्जी फलफुल भन्ने चिज चाहिँ मैले पनि बिरामीहरू हेर्छु धेरै त्यस्तो बिरामीहरूमा चाहिँ बच्चा बच्चीहरू आयो भने तिमी तरकारी खान्छौ कि खाँदैनौ भनेर भने तरकारी खाने भनेर भनेपछि त उसको अनुहारै बिग्रिन्छ क्या त्यसैले अहिलेको सहरी जीवनमा चाहिँ यो हरियो सागसब्जीहरूको फलफुलको केराकुडीको प्रयोग भन्दा अरू धेरै ग्रिजीहरू स्यान्डविच खान मन पराउने पिज्जा खान मन पराउने मोमो मनपर्ने समोसा मनपर्ने त्यसले पनि हामीलाई चाहिँ शारीरिक रूपमा ठूलो समस्यालाई हुँदाहुँदा निसन्तान अथवा चाहिँ बच्चा नहुने कुरामा समेत पनि यसले चाहिँ प्रभाव पार्दोरहेछ होइन त्यसैले यो बिहेभियरसँग जोडियो होइन ल एउटा कारण त्यो भयो होला अरू कारण
3: भनेको आजकल चाहिँ अण्डाशयमा सिस्ट पलाएको भनेर पनि सुन्नुहुन्छ होला कतिजना महिलाहरू सिस्ट लिएर आउनुहुन्छ अब यो सिस्ट अरू सिम्पल सिस्ट त हामीले राम्रैसँग ट्रिट गर्न सक्छौँ एउटा अलिकति क्रोनिकै अलिकति धेरै दुःख दिने भनेको एन्डोमेट्रियोसिस भनिन्छ भने चाहिँ अण्डाशयमा हुने सिस्टभित्र रगत जम्मा हुने त्यसको नराम्रो पक्ष चाहिँ के हुन्छ भने त्यसले एउटा महिलाको प्रजनन शक्तिलाई पनि कम गराउँदै जान्छ अनि अर्को नराम्रो पक्ष चाहिँ त्यसलाई निकाले पनि बारम्बार 50-60% त्यसको रिकरेन्स हुन्छ आइराख्छ त्यही भएर चाहिँ अर्को भनेको त्यो आउने कारण भनेको चाहिँ अब युजली चाहिँ त्यो कस्तो महिलामा देखिन्छ भन्दा चाहिँ जुन चाहिँ अलिकति एजुकेटेड फ्यामिलीमा करियर ओरिएन्टेड ढिलो बिहा गर्नुभयो ढिलो बच्चा पाउनुभयो त्यस्तो महिलाहरूमा चाहिँ त्यो देखिन्छ
4: भनेपछि बिहा पनि एकदम ढिलो पनि गर्नु नहुने
3: रहेछ
4: अहिले हामीलाई क्वेसन के आइहाल्यो भने उपयुक्त उमेर के हो त बच्चा जन्माउने भन्ने पनि आयो होइन
3: हामीले चाहिँ विदिन 20-30 भन्छ 20 हामीलाई टु अर्ली हुन्छ यदि करियर ओरिएन्टेड फिमेल हुनुहुन्छ भने एटलिस्ट 25-30 म्याक्सिमम 35 पुग्नु 35 कटिसकेपछि चाहिँ धेरै जस्तोमा चाहिँ समस्या
4: आउँछ ल त्यो एउटा दुईटा मेजर कारण अरू अण्डाशयमा हुने अरू कारणहरू
3: अरू कारण भनेको चाहिँ आजकल एन्भाइरोमेन्टल फ्याक्टर पनि किनभने यङ पपुलेसन पनि हाम्रै ओपिडीमा मैले पनि हेर्दाखेरि देखेको चाहिँ 20-25 वर्षको महिला जसको प्रजनन शक्ति एकदम राम्रो हुन्छ भन्ने हामीले एक्सपेक्ट गर्छौँ उहाँको त्यो हाम्रो अण्डाको भण्डार मेजर गर्ने एउटा एएमएच भन्छौँ एन्टिमुलेरियन हर्मोन जुन चाहिँ अण्डाशयको सानो सानो फलिकलहरूले निकाल्ने हो त्यो नै हाम्रो मिनिमम एकदमै कम भए पनि 1.1 हुनुपर्छ भन्छ 1.1-4 भयो भने चाहिँ ठिक तर एटलिस्ट 2-3 चाहिँ एभरेजमा हुनु पर्यो भने त्यस्तो महिलाहरू यङ महिलाहरू चाहिँ विदाउट एनी कज एएमएच 0.9-0.8 लिएर आइराख्नु भएको छ भनेपछि उहाँकोसँग रिलेटेड अब कुनै सर्जरी भएको थियो या केही थियो भने चाहिँ त्यो जस्टिफाई भयो मतलब ल त्यसले त्यो कारणले गर्दा रहेछ भनेर, तर कति चोटी चाहिँ त्यस्तो महिलाहरू चाहिँ केही पनि नभएको, केही पनि छैन, त्यस्तो
4: नर्मल हेर्दाखेरि
3: नर्मल देखिन्छ, तर कन्सिभ गर्न गाह्रो भयो, बच्चा पाउन गाह्रो भयो भनेर आउँदाखेरि चाहिँ उहाँहरूको प्रजनन शक्ति नै कम भएको देखिन्छ। सो एउटा अर्को मुख्य कारण जुन चाहिँ अहिले जल्दो बल्दो छ, क्लाइमेट चेन्ज भन्छौँ हामीले, एन्भाइरोमेन्टल फ्याक्टर चेन्ज, त्यो चाहिँ साँच्चै नै हाम्रो महिलाहरूलाई र पुरुषहरूलाई पनि त्यसले चाहिँ एफेक्ट गरिरहेको छ
4: एकदमै। अस्तिको छलफलमा हामीले के कुरा गरेका छौँ भने संसारभरि पुरुषहरूको फर्टिलिटी पनि घटेको छ, होइन, उनीहरूको पनि स्पर्मको क्वालिटी एकदम घट्दै गएको छ,
3: र
4: हजुरले भने जस्तै महिलाहरूको पनि अब त्यो डिम्ब अथवा अण्डा उत्पादन हुने त्यो त्यसलाई चाहिँ क्षमतै भनौँ न र म्याचुरेसन गर्ने क्षमतामा पनि यो कमी आएको छ। यसको कारण भनेको चाहिँ वातावरणसँग सम्बन्धित छ, होइन, टक्सिक केमिकल्सहरू छ, इन्भाइरोमेन्टमा यति धेरै चाहिँ पोल्युसन छ। अब काठमाडौँमा हामी अहिले चाहिँ पानी परेर मात्रै आँखा हेर्न सकेको हो, नत्र पनि आँखा हेर्न नसक्ने गरी पोल्युसन छ। त्यसैले वातावरणसँग जोडिएको अथवा चाहिँ अहिलेको हाम्रो चाहिँ खानपिन, अब औषधि हुन्छ नि जस्तो खानेकुराहरूमा हाल्ने औषधि भनौँ न, तरकारीमा पनि विषय छ, चामलमा पनि विषय छ, सबै चिजमा चाहिँ इन्सेक्टिसाइड पेस्टिसाइडहरू हालिएको छ, त्यही खाइएको छ, होइन, त्यसको प्रभाव पनि होला होइन सर है। अब भनेपछि हामीले सामान्यतः अब अण्डाशयमा हुने मेजर मेजर कुराहरू गर्यौँ, अब डिम्ब बाहिनी नलीमा अथवा
3: हाम्रो कन्ट्रीको उसमा हेर्दाखेरि चाहिँ इन्फेक्सनहरू धेरै, संक्रमणको कुरा, संक्रमण धेरै, त्यसमा पनि एकदम डाटा हेर्नुहुन्छ भने नेपालको डाटा त्यस्तो धेरै छैन, तर ट्युबरकुलोसिसले गर्दा यो नलीहरूलाई चाहिँ समस्या भएर यसले चाहिँ बच्चा पाउन मेन असर गर्ने चाहिँ संक्रमणमा
4: एउटा टिभी
3: भयो, गोनोरिया भन्छ, गोनोरिया,
4: क्लाइमेडिया
3: मेन चाहिँ यो तिनवटा कारणहरूले गर्दाखेरि चाहिँ हुन्छ भनेर भन्छ।
4: त्यो भनेपछि डिम्ब बाहिनी नली जुन चाहिँ उताबाट डिम्बे आउँदाखेरि सजिलरी आउनुपर्ने हो, त्यो संक्रमणको कारणले गर्दा अवरोध हुन्छ, आउँछ तर बिस्तारो आउँछ, र यदि बाई चान्स फर्टिलाइजेसन भइहाल्यो भने पनि त्यहाँबाट अगाडि आउनलाई
3: समस्या हुन्छ, र एक्टोपिक लिएर हामीले जुन भन्छौँ बच्चा बस्ने ठाउँ भन्दा बाहिर नलीमा बच्चा बसेर फुटेर रगत भएर त्यस्तो भएर पनि
4: एकदमै इमर्जेन्सी फुटेपछि यति धेरै रगत जान्छ कि होइन, अब आमाको मृत्यु हुन
3: पनि सक्छ।
4: भनेपछि एउटा कुरा के बुझ्नु पर्यो भने हाम्रो दर्शक श्रोता साथीहरूले अहिले डाक्टर साहबले भनेपछि त्यो अण्डा निस्किएर आउने जुन ट्युब छ त्यो ट्युबमा संक्रमण भयो भनेपछि एउटा टिबी र अर्को दुईटा चाहिँ सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन, होइन, यौन प्रसारित रोग भनेर भनौँ न, भनेपछि हाम्रो यौन व्यवहार सुरक्षित भएन
3: भने
4: र त्यहाँबाट चाहिँ यौनजन्य संक्रमण सरेको रहेछ भने पनि त्यसले चाहिँ कालान्तरमा निसन्तानको लागि अथवा बच्चा नपाउने बनाउनको लागि चाहिँ त्यसले पनि ठुलो रोल खेल्छ, होइन, हामी नलीको पनि सक्यौँ। अब पाठ्यघरमा
3: हेर्नुहुन्छ भने पाठ्यघरमा फाइब्रोइड भन्छ, पाठ्यघरमा ट्युमर पलाएको, अब यो पनि कस्तो हुन्छ भने
0: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेसनशिप।
1: खुल्दुली.com म डाक्टर खेम कार्कीको साथ खुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: यङ पहिला को महिला हेर्नुहुन्छ भने पाठ्यघर आङ झरेर आउनुहुन्थ्यो, पाठ्यघरमै ट्युमर पलाएर आउने महिलाहरू एकदम कम हुनुहुन्थ्यो, तर अहिले चाहिँ हेर्नुहुन्छ भने बच्चाहरू कम पाउने दर, ढिलो पाउने दरहरूको महिलाहरूकोमा चाहिँ इस्ट्रोजेन लेभल धेरै हुन्छ, बच्चा पाउने कोही महिला प्रेग्नेन्ट छ या प्रेग्नेन्सीलाई प्लान गर्नुभएको छ भने उहाँको प्रोजेस्ट्रोन लेभल चाहिँ हाई हुन्छ, इस्ट्रोजेनले गर्दाखेरि चाहिँ पाठ्यघरमा ट्युमर आउँछ, प्रोजेस्ट्रोनले गर्दा घट्छ, त्यही भएर कम बच्चा पाउने महिलाहरू, ढिलो बच्चा पाउने महिलाहरूको चाहिँ बडीमा इस्ट्रोजेन लेभल अलिक बढी भएको हुनाले चाहिँ ट्युमर पलाउने, फाइब्रोइड जुन हामीले चाहिँ फाइब्रोइड भन्छौँ, ट्युमर भन्छौँ उस भन्दाखेरि पाठ्यघरमा मासु पलाएर, त्यही भएर पाठ्यघरमा अब बच्चा बस्ने ठाउँमै गएर मासु बस्थ्यो भने त बच्चा आएर बस्न सकेन नि त, अनि बच्चा बस्दैन, त्यो हुन्छ
4: बच्चाको लागि बनाएको ठाउँमा मासु पलाएर बस्थ्यो, त्यो त भयङ्कर ठुलो शत्रु आयो, होइन, बच्चा बस्नै सक्दैन, होइन। अब यो अहिले हजुरले भने जस्तो बच्चा कम पाउनेहरूमा हुन्छ भन्नुभयो नि, अब त्यसो भन्दाखेरि त मान्छेलाई के अनुभव होला, अनुभव अथवा चाहिँ सोच्न सोच्छन् होला भन्दाखेरि ए पहिला पहिला धेरै बच्चा पाएकै राम्रो रहेछ नि भन्ने पनि हुन सक्छ होइन। त्यसैले अब एउटा मात्रै कुरा हामीले सोच्नु भएन होइन, अहिले हामीले पाठे घरको ट्युमरको लागि चाहिँ बच्चा कम पाउने मान्छेहरूमा चाहिँ पाठे घरमा चाहिँ त्यो मासु पलाउने हुनसक्छ भन्ने कुरा सँगसँगै यदि धेरै बच्चा भयो भने त झन् मृत्यु नै हुनसक्छ नि,
3: मृत्यु हुनसक्छ पाठेघर आङ झरेर, पहिला पहिलाको आमाहरू आङ झरेर आउनु,
4: तर त्यति बेला त्यो ट्युमर फाइब्रोइड भन्ने एकदम
3: कम थियो, हेर्नुहुन्छ भने त्यो पहिलाको डाटा र अहिलेको डाटा कम्पेयर गर्नुहुन्छ भने एकदमै कम थियो। तर त्यो भन्दैमा अब धेरै जन्माउने पनि होइन, एटलिस्ट दुईटा जन्माउनु भयो भने त्यो पनि टाइममै जन्माउनु भयो, 30-32 वर्षको उमेरसम्म तपाईँको दुईटा बच्चा भयो भने चाहिँ तपाईँलाई आफ्नो हेल्थको लागि पनि राम्रो, पछि प्रजनन सम्बन्धी समस्याहरू पनि कम हुन्छ
4: वुमेन्स हेल्थको पर्सपेक्टिभबाट
3: चाहिँ
4: राम्रो भयो। भनेपछि एउटा चाहिँ ट्युमर पलाउने, अरू पाठे घरमा केही समस्या,
3: ट्युबरकुलोसिस जुन हामीले नलीमा भनेको त्यो पाठे घरमा पनि भयो भने बच्चा बस्न दिँदैन, किनभने त्यो ट्युबरकुलोसिसले चाहिँ पाठे घरको भित्री तहलाई एकदम पातलो
4: बनाउँछ,
3: अनि पाठे घरको भित्री तह चाहिँ बच्चा बस्नलाई चाहिँ बाक्लो भएर बस्नुपर्छ, हामीले भनिन्छ भने गलैँचा जस्तो बाक्लो भएर उसको एउटा लेभल हुन्छ 7-14 mm भन्छौँ हामीले, जुन बेलामा चाहिँ बच्चा बस्छ त्यो बेलामा चाहिँ 7-14 mm को अनि पात जस्तै ट्रिपल लाइन एकदम पात जस्तै एकदम राम्रो भएर बस्यो भने बच्चा बस्ने हो।
4: प्रकृतिले कस्तो राम्रो बनाइदिएको छ भनेपछि बच्चा उताबाट आउने भयो भने चाहिँ त्यहाँ वेलकमिङ कार्पेट चाहिँ सधैँ राम्रोसँग बसेको हुनु,
3: बसेको हुनु,
4: यदि त्यो कार्पेट त्यहाँ ओछ्याएको रहन्छ भने त्यो बस्नेवाला
3: बस्नेवाला छैन, आए पनि त्यो बच्चा आए पनि त्यो बस्नेवाला
4: छैन। भनेपछि पाठेघरको स्वास्थ्य पनि एकदमै
3: महत्वपूर्ण,
4: किनभने त्यो पाठेघरमा चाहिँ उसले 9 महिना बिताउँछ होइन, अनि त्यहाँ त उसले खानेकुरा खानु पर्यो, एकदम पोषण पनि हुनु पर्यो, त्यसैले पाठे घरमा जुन चाहिँ लेयर बन्छ रगतको र न्युट्रिसनको लेयर त हो होइन, अनि त्यो त्यहीबाट उसले खाएर हुर्किँदै जाने हो होइन, अनि त्यसपछि प्लासेन्टा बन्ने भनौँ न, साल बन्ने भनेको पनि त्यसैबाट बन्ने हो होइन, त्यसपछि त्यो त्यो पाठे घरमा अलिकति पनि समस्या रहेछ भने त उसलाई समस्या हुने भयो होइन। कहिले काहीँ डाक्टर साहब त्यो पाठे घर चाहिँ दुईटा भागमा हुन्छ अथवा तिनटा भागमा भनिन्छ नि, त्यसले पनि बाजोपनमा केही अथवा यो
3: हेरेर सबसे कन्सिभै मतलब बच्चा नै पाउन चाहिँ नमिल्ने चाहिँ होइन, तर बच्चा बसिसकेपछि चाहिँ कुनै कुनै जुन पाठे घरको समस्याले बच्चा नै बस्न दिँदैन, तर कुनै कुनै चाहिँ बच्चा बस्छ जस्तै भित्ता भन्छौँ हामीले, पाठे घरको भित्ता भयो बिचमा भित्ता भयो भने चाहिँ बच्चा बस्यो भने चाहिँ कि चाहिँ त्यही भित्तामा गएर बस्यो भने बच्चा बस्दैन, यदि त्यो भित्तालाई प्रिभेन्ट गरेर अब अलिकति साइडमा गएर बसौँ न भनेर बच्चा बाठो भएर गएर बस्यो भने त्यो ग्रो गर्दै जाँदा त्यो भित्ताले चाहिँ धकलेर त्यसलाई अबर्सन गराइदिन्छ, मतलब बच्चा बस्नलाई चाहिँ गाह्रो
4: हुन्छ। भनेपछि अर्को एउटा चाहिँ समस्या के हुन्छ भने कहिले काहीँ पाठे घरको भित्र जे खालको चाहिँ एउटा स्पेस हुनुपर्ने खाली हुनुपर्ने, त्यसमा चाहिँ कोठा बनेको कोठा बनेको हुन्छ, त्यो कोठा बनेको रहेछ भने त्यसले पनि बच्चा चाहिँ बस्न खोज्यो पनि बस्न सक्दैन
3: होइन,
4: हुर्किन
3: सक्दैन
4: होइन, त्यो भएपछि पनि जाने भयो होइन, त्यसो भए भने पनि बच्चा त नहुने भयो
3: होइन,
4: बच्चा आउने भयो खेर जाने भयो, बच्चा आउने भयो खेर जाने पनि भयो। अब त्यसपछि पाठे घरको मुखतिर जाउँ, मुखको
3: अब मुखको चाहिँ कारणहरू भनेको हाम्रो तरल पदार्थ भनौँ न, महिलाहरूको योनिमा यस्तो तरल पदार्थ हुन्छ जसले चाहिँ शुक्रकिटलाई माथि जानलाई चाहिँ सहज बनाइदिन्छ, तर त्यही तरल पदार्थमा चाहिँ कहिलेकाहीँ चाहिँ इन्फेक्सनको कारणले गर्दाखेरि चाहिँ कुनै संक्रमणको कारणले गर्दाखेरि चाहिँ त्यही शुक्रकिटलाई नै मार्ने प्रकृतिको तत्त्वहरू हुन्छ, त्यस्तो तत्त्वहरू छ भने पनि बच्चा शुक्रकिट माथि जाँदैन बीचमै मर्छ अनि बच्चा चाहिँ बस्न गाह्रो हुन्छ।
4: भनेपछि पाठेघरको मुखमा हुने संक्रमणको कारणले
3: गर्दा
4: चाहिँ संक्रमणले गर्दाखेरि चाहिँ केही न केही टक्सिक मटेरियल भनौँ न अथवा चाहिँ शुक्रकिटको लागि, शुक्रकिट पनि त एकदम भल्नरेबल हुन्छ नि त, एकदमै त्यो पनि के भन्छ त्यसलाई एकदमै जोखिमवाला होइन, अलिकति छोयो कि गडबड भइहाल्यो होइन, त्यो खालको हुन्छ। अनि शुक्रकीटलाई पाठेघरको मुखबाट भित्र छिर्नु पर्यो
3: होइन,
4: अनि त्यति बेला चाहिँ यदि कुनै चाहिँ उसलाई उसलाई उसको शरीरलाई पोल्ने घोच्ने भनौँ न
3: होइन
4: विषालु चिज रहेछ भने अब त्यो मरिहाल्ने भयो, अनि अथवा जानै
3: नसक्ने,
4: अब जानु पर्यो नि त उता, उसको यात्रा त धेरै लामो छ, पाठे घर पनि छोडेर नलीमा
3: जानु पर्यो
4: होइन
3: हजुर,
4: अनि नलीमा पनि जति बेला जतातिर डिम्बा आएको छ
3: त्यतातिर जानु पर्यो,
4: भनेपछि त्यो त भयङ्कर हेल्दी हुनु पर्यो, हेल्दी नभइकन उसले चाहिँ यो गर्न नसक्ने
3: होइन।
4: त्यसो भएको हुनाले पाठेघरको मुखको स्वास्थ्य पनि महत्वपूर्ण रहेछ, भनेपछि त्यहाँको चाहिँ अधिकांश संक्रमण
3: संक्रमण
4: पाठेघरको मुखको क्यान्सर,
3: पाठेघरको मुखको क्यान्सरले पनि समस्या त गर्छ, तर यङ पपुलेसनमा युजली क्यान्सर चाहिँ देखिरहेको हुँदैन, जस्तो युजली हाम्रो बाई मोडल पिक भन्छौँ, 30 वर्षमा एउटा देखिन्छ, 60 वर्षमा 30, त्यो दुईटामा 30 वर्षको उमेरमा देखिने क्यान्सर कम हुन्छ, तर त्यो भयो भने पनि समस्या चाहिँ त्यसले पनि गर्छ,
4: समस्या चाहिँ त्यसले पनि गराउँछ होइन। भनेपछि हामीले अहिलेसम्म श्रोता साथीहरूलाई दर्शक साथीहरूलाई डिम्बाशय अथवा अन्डा बन्ने ठाउँमा हुने समस्या, डिम्ब बाहिनी नलीमा हुने समस्या र पाठेघरको भित्र र मुखमा हुने समस्या गरी यो चार ठाउँमा हुने समस्याहरूको कारणले चाहिँ अब बच्चा नहुने हुन सक्छ भन्ने कुराहरू चाहिँ हामीले बतायौं। अब यो डाक्टर पुरुष र महिलाको बीचमा धेरै मान्छेहरूलाई खास गरी पुरुषहरूले र हाम्रो चाहिँ संस्कारले पनि के भन्छ भन्दाखेरि यो पुरुषको कारणले होइन महिलाको कारणले चाहिँ बढी बच्चा नहुने हुन्छ भन्ने एउटा आरोप छ
3: होइन।
4: अब यो चाहिँ हाम्रो तथ्याङ्कहरूले के भन्छ,
3: अहिलेको तथ्याङ्क हेर्दाखेरि चाहिँ महिलाको कारणले गर्दा 30-40%, पुरुषको कारणले गर्दा 30-40%, दुईटैको कारणले गर्दा 20%, र केही पनि कज नभएको चाहिँ 20%। भनेपछि महिला र पुरुषको उत्तिकै रोल छ बच्चा पाउनलाई र बच्चा नपाउनलाई पनि, त्यही भएर चाहिँ अहिलेको तथ्याङ्कमा चाहिँ 50-50% उहाँहरूको रोल छ भने
4: अब त्यो केही पनि नभएर भनेर जुन भन्नुभयो के हुन्छ,
3: हुनुपर्ने केही पनि नभएकोमा चाहिँ सुरुमा चाहिँ हामीले टाइमिङहरू हामीले नर्मली चाहिँ अघि नै मैले सुरुमा भनेको कारण चाहिँ 14-15 दिनको दिन अन्डा फुटिसकेपछि त्यो अन्डा जुन छ त्यो जम्मा 24 घण्टालाई बाँच्छ, त्यो 24 घण्टाको बेलामा चाहिँ श्रीमान श्रीमतीको सम्पर्क भयो भने बच्चा बस्यो बिउ आयो, तर त्यो 24 घण्टामा त बच्चा त्यो अन्डाशय अन्डा जुन निस्केको हुन्छ त्यसको काम हुँदैन, भनेपछि त्यही बेलामा अब कतिजना महिला पुरुषहरू हाम्रोमा आउनुहुन्छ कस्तो भन्दा म 2 वर्ष विदेश बसेर आएँ 1 महिना ट्राई गरे भएन, तर त्यो 1 महिना ट्राई गरेर भएन,
4: भनेपछि यहाँनिर हामीले चाहिँ बाँझोपन त भन्न भएन,
3: भन्न नै मिलेन त्यस्तो।
4: अब के भन्नु पर्यो भने सन्तान नहुनेको जुन हामीले परिभाषा भन्छौँ सबपट्टि त्यो भनेको चाहिँ निरन्तर रूपमा होइन चाहिँ बच्चा पाउने उद्देश्यले चाहिँ श्रीमान र श्रीमतीको बीचमा, अब श्रीमान र श्रीमतीको बीचमा मात्रै भन्न पनि पाइँदैन अहिले त,
3: अहिले
4: जोडीको बीचमा पार्टनरको बीचमा होइन बीचमा चाहिँ बच्चा पाउने उद्देश्यले लगातार रूपमा उनीहरूले कति
3: शारीरिक सम्पर्क
4: गर्नु पर्यो, कति समयसम्म
3: एक वर्ष
4: यदि 1 वर्षसम्म गर्दाखेरि पनि भएन भने
3: बल्ल
4: अनि त्यसलाई चाहिँ हामीले बच्चामा केही समस्या छ, बच्चा पाउने कुरामा केही समस्या छ अथवा सफर्टिलिटी छ
3: भनेर
4: भन्नुपर्ने भयो होइन। भनेपछि हामीले झन्नै 25-30 मिनट त यसैमा छलफल गरि नै हाल्यौँ। अब यसको चाहिँ जस्तो हामी कहाँ नेपालमा पनि अहिले बच्चा नहुने दर पुरुषको कारणले महिलाको कारणले इन्फर्टिलिटी हुने अथवा सबफर्टिलिटी हुने दर चाहिँ बढेर गएको बुझिन्छ
3: होइन,
4: त्यसो भएको हुनाले चाहिँ हाम्रा सहर बजारहरूमा चाहिँ इन्फर्टिलिटी क्लिनिक अथवा निसन्तान केन्द्रहरू भनेर पनि बेसरी बढेको देखिरहेको छ। अब उपचार चाहिँ हामी कसरी गर्छौँ अलिकति छोटोमा डाक्टर साहबले बताए,
3: छोटोमा हामीले पहिला कारण जस्तै अन्डाशयको कारण नलीको कारण अनि पाठेघरको कारण र मुखको कारण पुरुषको कारण भन्यो, त्यही भएर कारण के छ होइन, कारणमा जस्तै अनएक्सप्लेन्ड कज अघि नै भने जस्तै सानैबाट सुरु गरौँ, अनएक्सप्लेन्ड कज छ भने चाहिँ हामीले युजली त्यस्तो महिलाहरूलाई या चाहिँ सबै रिपोर्ट ठिक छ, अन्डाशयमा अन्डा बनाउने मात्रै प्रब्लम छ, अन्डाशयको मात्रै प्रब्लम छ, खालि अन्डा मात्रै बनिरहेको छैन, नली पनि ठिक छ, पाठेघर पनि ठिक छ, श्रीमानको बिउ पनि ठिक छ भने अन्डा बनाउनलाई हाम्रो अन्डा बनाउने औषधिहरू हुन्छ, सो त्यो औषधि चाहिँ हामीले युजली चाहिँ महिना महिनावारी हुने दोस्रो दिनदेखि सुरु गर्छौँ, पाँच सात दिनसम्म, र हेरेर त्यो पेसेन्ट त्यो महिलालाई हामीले फलोअप गर्छौँ. फलोअप गरेर उहाँको अण्डाशयलाई हामीले अल्ट्रासाउन्ड, जुन नेपालीमा अल्ट्रासाउन्ड भन्छौँ, टिबिएस, टिबिएस गरेर त्यो महिलालाई हामीले फलो गरिराख्छौँ. र अण्डा 18-20 mm को जुन हामीले प्राकृतिक रूपमा भएको कुरालाई अलिकति आफूले आफ्नो औषधिको कारणले 18-20 mm को भएपछि फुटाइदिन्छौँ र उहाँहरूलाई अप्सन दिन्छौँ. तपाईँहरू आफैले नेचुरली, यदि श्रीमानको बिउ राम्रै छ भने नेचुरली नै ट्राई गर्नु, किनभने अण्डा मात्रै नबनाए हो नि त. हामीले औषधि दियौँ, अण्डा बन्यो, अण्डा फुट्छ, अनि त्यसपछि बच्चा बस्नको लागि शारीरिक सम्पर्कमा बस्नु, अण्डा फुटेको टाइमको वरिपरि जुन बेलामा हामीले अण्डा फुटाउने औषधि दियौँ त्यसको वरिपरिमा चाहिँ शारीरिक सम्पर्कमा बस्नु भनेर. त्यो चाहिँ अण्डा सहीको मात्रै प्रब्लम, अण्डा बन्न गाह्रो भएको प्रब्लम भयो भने.

0: उसको आफै त्यो महिलाको नेचुरली बसिसक बन्छ भने नेचुरल अण्डालाई चाहिँ फुटाइदिन्छौँ अनि श्रीमानको बिउलाई चाहिँ प्रिपेयर गरेर ठ्याक्क त्यही टाइमिङ मिलाएर हामीले उहाँको गर्भाशयमा राखिदिन्छौँ।
1: आर्टिफिसियल
0: इन्सेमिनेसन हामीले इन्ट्रायुट्राइन इन्सेमिनेसन युट्रसमा हालिदिउँ त्यही भएर इन्ट्रायुट्राइन इन्सेमिनेसन त्यो अर्को सजिलो बाटो भयो।
1: शुक्रकीटलाई निकालेर अथवा वीर्यलाई निकालेर पाठेघरको मुखबाट भित्र राखिदिने
0: प्रोसेसिङ गर्ने हामीले आफ्नो कुरामा तर बेसिकली भन्दाखेरि चाहिँ त्यसलाई भित्र राख्ने त्यो चाहिँ अर्को सजिलो उपाय
1: चिकित्सकले नै गर्ने हो
0: चिकित्सकले नै गर्ने
1: त्यसो भएको हुनाले अब यो तरिकाहरू छन् कि अब यहाँहरूले सुनिदिनु भयो राम्रोसँग बुझिदिनु भयो भने चाहिँ जो जो समस्या पर्नु भएको छ चिकित्सकहरू कहाँ आउनु पर्यो र चिकित्सकहरूले गर्ने तरिका बताउनु
0: तरिका मात्रै सिम्पलमा एज सानो सानो भन्दा पनि एज अ होल कस्तो हुन्छ भनेर यो चाहिँ सिम्पल मेथड भयो तर जसको अण्डाशयको अण्डाको भण्डारै कम छ अब अण्डाको भण्डार हामीले कसरी हेर्छौँ भन्दाखेरि एएमएच भन्ने एउटा हुन्छ जसले
1: मतलब कस्तो भने हामी अप्रत्यक्ष रूपमा
0: अण्डा
1: चाहिँ हर्मोनै हो त्यो
0: हर्मोनै हो
1: त्यो हर्मोन चाहिँ जति धेरै अण्डा छ त्यति धेरै
0: हजुर
1: त्यसैले त्यो हर्मोन भनेको एएमएच भनेर अहिले बुझिरहेको होइन त्यो एएमएच भन्ने हर्मोन चाहिँ
0: यदि कम छ होइन नेचुरली बच्चा बस्दैन जस्तो छ या श्रीमानको पनि बिउ एकदमै कम छ हाम्रो नर्मली चाहिँ 16 मिलियन पर एमएल प्लस त्यसको अस्ति नै हाम्रो मेल उसको क्लासमा पनि भइसक्यो होला त्यो एकदम कम छ उहाँको तत्त्वहरू जति शुक्रकीटमा हुने तत्त्वहरू कम छ भने क्राइटेरिया अनुसार मिट भएको छैन भने चाहिँ त्यस्तो मामा चाहिँ हामी टेस्ट ट्युब बेबीमा जाम है भनेर चाहिँ हामीले पेसेन्टहरूलाई चाहिँ
1: अब टेस्ट ट्युब बेबी भनेको के यहाँ त फेरि टेस्ट ट्युब भनेको
0: नामै टेस्ट ट्युब है पहिला चाहिँ के भयो भन्दाखेरि चाहिँ भर्खरै सुरुमा हाम्रो यो अण्डा निकाल्ने चाहिँ कसरी भएको थियो भन्दा चाहिँ ल्याप्रोस्कोपीबाट दूरपिनले पेटमा पुवाल पारेर अनि त्यहाँबाट बिउ झिकेर टेस्ट ट्युबमा राख्नुभयो अरे कि अनि त्यो बेबी टेस्ट ट्युबमा ग्रो गर्नलाई त्यही भएर नाम चाहिँ त्यहाँबाट टेस्ट ट्युब बेबी भनेर टेस्ट ट्युबमा निकालेको हुनाले चाहिँ टेस्ट ट्युब बेबी अनि अहिले पनि हामीले निकाल्दाखेरि चाहिँ अहिले चाहिँ पेटमा ल्याप्रोस्कोपिक त्यस्तो गर्नु पर्दैन साइन्सले फड्को मारेको हुनाले चाहिँ हामीले योनीबाट एउटा टिभीएस मसिन भन्छौँ त्यो हालेर अनि लामो एउटा औजार जस्तो हुन्छ त्यसलाई छिराएर सक्सनको हामीले निकाल्ने चाहिँ त्यो टेस्ट ट्युबमै हो त्यही भएर निकालेको अण्डा चाहिँ टेस्ट ट्युबमा गयो जुन चाहिँ हाम्रो एम्ब्रियोलोजिस्टलाई दिएर उहाँले शुक्रकीटसँग मिलाएर ऊ बनाउनुहुन्छ त्यही भएर चाहिँ त्यो बेबीको नाम चाहिँ टेस्ट ट्युब बेबी त्यहाँबाट आएको
1: भनेपछि यसमा चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ केटी मान्छेको अण्डा निकालिन्छ
0: अण्डा निकालिन्छ
1: केटा मान्छेको शुक्रकीट निकालिन्छ अनि अण्डा र शुक्रकीटको मिलन चाहिँ त्यो डिम्बवाहिनी नलीमा हुनुपर्ने ल्याबमा गर्छ त्यही टेम्परेचरमा त्यही खालको अवस्था मिलाएर त्यसको लागि छुट्टै विज्ञले काम गर्नुहुन्छ होइन त्यो विज्ञले चाहिँ त्यहाँ काम गर्नुहुन्छ र अण्डा र शुक्रकीटको मिलन गराइदिनुहुन्छ अनि त्यो मिलन गराइदिइसकेपछि के गर्नुहुन्छ
0: त्यो मिलन गराइसकेपछि चाहिँ हामीले फेरि पाठ्यघरलाई प्रिपेयर गर्नु पर्यो अघि बाक्लो गलैँचा जस्तो वेलकमिङ हजुरको वर्ड वेलकमिङ कार्पेट जस्तो हुनु पर्यो त्यही भएर त्यो वेलकमिङ कार्पेट जस्तो गराउनलाई चाहिँ महिलाहरूलाई चाहिँ हामीले औषधि दिन्छौँ त्यो पाठ्यघर अलिकति जुन हुनुपर्ने जस्तो 7-14 mm को जस्तो हुनुपर्छ त्यसमा रगत सञ्चालन राम्रोसँग हुनु पर्यो पात जस्तै गरेर एकदम ट्रिपल लाइन्ड हुनु पर्यो त्यस्तो भइसकेपछि हामीले अनि त्यो हामीले युजली त्यो जुन अण्डा हुन्छ त्यो अण्डालाई चाहिँ 3 या 5 दिनको अण्डा बनाएर फ्रिज गरेर
1: राखिन्छ
0: जस्तै आज अण्डा निकाल्यौँ भने तेस्रो दिनसम्म र कि चाहिँ 5औं दिनसम्म हेरेर त्यो 3 दिन राख्ने कि 5 दिन राख्ने भनेर हेरेर राख्छौँ यदि 3 दिनको अण्डा छ भने हामीले औषधि दिएको हिसाबले गर्दा 3 दिनको अण्डा उ गर्छौँ त्यही अनुसार उहाँको पाठ्यघरलाई प्रिपेयर गर्छौँ 5 दिनको अण्डा राख्नु छ भने त्यही 5 दिनको अण्डा राख्नलाई त्यही अनुसार इस्ट्रोजेन र प्रोजेस्ट्रोन ब्यालेन्स गरेर प्रिपेयर गरेर अनि त्यसरी
1: अनि त्यसपछि लगेर फेरि
0: पाठ्यघरमा
1: त्यसो गर्दाखेरि चाहिँ अलिकति अब अहिलेसम्मको चाहिँ अनुभवहरू हेर्दाखेरि चाहिँ प्राय गरेर त्यसरी जन्माएको बच्चा चाहिँ एउटा नहुने रहेछ होइन दुईटा हुने तिनटा हुने त्यस्तो हो
0: हजुर यस्तो सर उहाँहरूले चाहिँ अब विशेषज्ञहरूले भनौँ पहिला चाहिँ अब एउटा बच्चाको क्वालिटी राम्रो हुँदैन दुईटा राखौँ एउटा मरे पनि अर्को हुन्छ भन्ने हिसाबले धेरैजनाको कन्सेप्ट किनभने त्यो महिलाले त्यो पुरुषले धेरै दुःख पाएर भइसक्या हुन्छ भन्ने हिसाबले चाहिँ राख्न चाहिँ दुईटा राखिराख्ने चलन थियो पहिला तर अहिले चाहिँ त्यो दुईटा बच्चा राखेर त्यसको हुने कम्प्लिकेसन ट्विनबाट हुने कम्प्लिकेसन आमालाई प्रेसर हुन्छ सुगर हुन्छ चाहिने भन्दा अगाडि बच्चा जन्मिन्छ त्यो आमाको

0: पेटले धान्न नसकेर अनि बच्चालाई एनआईसीयू राख्ने स्टेप भएको हुनाले चाहिँ इन्टरनेसनली चाहिँ यो गाइडलाइनलाई चेन्ज गरेर अहिले एउटा बच्चा मात्रै राख्ने है भनेर.
1: यो कहिलेदेखि यस्तो भयो?
0: यो रिसेन्टली 3-4 वर्षदेखि मात्रै भएको छ.
1: अब धेरैलाई के छ भन्दाखेरि चाहिँ ल यो टेस्ट ट्युब बेबी भनेको त एउटा हुँदैन नि, दुईटा तिनटा हुन्छ होइन, त्यसैले एकदम जन्माउन पनि गाह्रो हुन्छ भन्ने पनि छ होइन. त्यसैले डाक्टर साहबले एकदमै क्लियर गरिदिनु भयो एउटा मात्रै बच्चा,
0: एउटा मात्रै. हजुरले यदि विशेषज्ञलाई मलाई एउटा मात्रै बच्चा चाहिएछ भनेर भन्नुभयो भने उहाँले एउटा मात्रै भ्रूण गरेर हजुरको पेटमा राखिदिनुहुन्छ. दुईटा राख्ने कन्सेप्ट चाहिँ पहिला पहिला थियो, अहिले चाहिँ एउटा मात्रै राख्यो भने त्यो हेल्दी बच्चा जन्माउनलाई हजुरलाई पनि सजिलो हुन्छ र बच्चालाई पनि पछि गाह्रो हुँदैन.
1: अब यो भनेपछि हामीले चाहिँ तिनटा कुरा चाहिँ बढी गर्यौं. एउटा चाहिँ डिम्बको उत्पादन छैन भने डिम्बको उत्पादन बढाउने, अर्को चाहिँ डिम्बको उत्पादन पनि राम्रै छ अनि शुक्रकीटको उत्पादन पनि राम्रै छ तर कसो कसो चाहिँ भएको छैन भने चाहिँ आर्टिफिसियली हामीले शुक्रकीटलाई पाठेघरमा राख्ने त्यसले पनि गर्छ. यदि त्यस्तो भएन, शुक्रकीटको क्वालिटी पनि अलिकति डाउन छ भने चाहिँ हामीले त्यो केटा मान्छेको केटी मान्छेको केटा मान्छेबाट शुक्र कि केटी मान्छेबाट चाहिँ डिम्ब निकालेर अनि ल्याबमा हामीले चाहिँ त्यसलाई गर्भ धारण गराएर अनि त्यसपछि त्यसलाई चाहिँ हामीले पाठेघरमा राख्ने काम गर्छौँ होइन. अब संक्रमणहरूलाई हामीले त्योभन्दा अगाडि नै क्लिन गर्छौँ. अब कतिपय चाहिँ संक्रमणबाट हुने चिजहरू त हामीले संक्रमणको त सामान्य उपचार गरेपछि भइहाल्छ. टिबी छ भने टिबीको उपचार गर्ने, क्लाइमिडिया छ भने क्लाइमिडियाको उपचार गर्ने, गोनोरिया छ भने गोनोरियाको उपचार गर्ने.
0: बेबीमा चाहिँ कस्तो हुन्छ भने नली यदि फुल्लिएको छ सुन्निएको छ भने चाहिँ अब जसले गरिसक्नुभयो उहाँहरूलाई थाहा छ होला, हामीले नलीहरू काटेरै फाल्नु भनेर भन्छौँ. त्यस्तो सम्बन्ध यदि टेस्ट ट्युब बेबी प्लान गर्नुभएको छ नलीको इन्फेक्सन, किनभने त्यो नलीबाट जुन तरल पदार्थहरू
1: हो
0: त्यो चाहिँ हजुरको पाठ्यघरभित्र आएर चाहिँ त्यसले हामीले जुन भ्रूण राख्यौँ बनाएर राम्रो भ्रूण राख्दैनौँ तर त्यहाँबाट तरल पदार्थ नराम्रो तरल पदार्थ आएर चाहिँ पाठ्यघरको
1: संक्रमण
0: फैलियो. त्यही भएर चाहिँ त्यस्तो सम्मत पनि समित पनि गर्नुपर्ने.
1: भनेपछि कम्प्लिटली अब अङ्ग्रेजी भाषामा चाहिँ पाठेघर र पाठेघरको वरिपरिको संरचनालाई स्टराइल गर्नु होइन, भनेपछि संक्रमण रहित
0: बनाउनु
1: होइन. त्यसैले यो जटिलै छ होइन. यदि बच्चा कसैको नर्मल्ली नेचुरली भएन भने चाहिँ फेरि बच्चा पाउनको लागि चाहिँ अलिकति धेरै मेहनतै गर्नुपर्छ. तर हाम्रो साइन्स एन्ड टेक्नोलोजीले विकास गरेको, प्रविधि विकास भएको, त्यो अनुसारको तालिम प्राप्त चाहिँ चिकित्सकहरू भएको हुनाले चाहिँ कोही पनि हाम्रो चाहिँ दर्शक साथीहरू श्रोता साथीहरूलाई यस्तो खालको समस्याहरू छ भने चाहिँ नेपालमै पनि उन्नत स्तरको होइन अहिले संसारमा भएको जे उन्नत स्तरको चाहिँ यो व्यवस्थाहरू छ सब फर्टिलिटीको ट्रिटमेन्टको भनौँ न त्यसको चाहिँ उपचारको नेपालमा पनि त्यो उपलब्ध छ होइन. त्यसो भएको हुनाले सम्भवतः धेरैलाई यो विषयमा चाहिँ अलिकति जानकारी हामीले दियौं होइन. अब यसमा धेरै प्रश्नहरू आउन सक्छन् होइन, धेरै चाहिँ जिज्ञासाहरू आउन सक्छन् किनभने हामीले मेडिकल ल्याङ्ग्वेजमा कुरा गरिरहेछौँ अलिअलि चाहिँ होइन. हामी दुइटै डाक्टर भएको हुनाले हाम्रो भाषा सकेसम्म सिम्प्लिफाई गरेका छौँ, तैपनि मेडिकल ल्याङ्ग्वेजमा कुरा भइरहेछ. तपाईँहरूलाई कुनै पनि हामीले बोलेको शब्द पनि यदि अप्ठ्यारो लाग्यो भने हामीलाई सोध्नुहोस्, हामीले चाहिँ तपाईँहरूको यस्तो शब्दहरू सोध्नको लागि त तपाईँलाई गोप्य सोध्नु पनि परेन. हाम्रो चाहिँ युट्युबको तल लेखिदिनु भए पनि हुन्छ, हाम्रो चाहिँ पिएचको khuldoli.com लेखिदिनु भए पनि हुन्छ, अथवा चाहिँ हामीलाई चाहिँ रेडियोको हाम्रो च्यानलहरूबाट पनि पठाउनु भए पनि हुन्छ. फोन नम्बरमा तपाईँहरूले चाहिँ टिपाउनु भए पनि हुन्छ. हामीले त्यो फोन नम्बर चाहिँ फर्सी नेटवर्कको युट्युबमा पनि त्यो फोन नम्बर राखेका हुन्छौँ. त्यो फोन नम्बरमा यदि तपाईँहरूले चाहिँ त्यसकोमा वाट्सएप छ, त्यो वाट्सएपमा तपाईँहरूले लेखेर पठाउन पनि सक्नुहुन्छ होइन. अब जाँदा जाँदै चाहिँ तपाईँको आफ्नो अनुभवमा हाम्रो चाहिँ शिक्षण अस्पतालमा कस्तो कस्तो खालको चाहिँ सब फर्टिलिटीको केसेसहरू हेर्नुहुन्छ? यो तिनवटा हामी थुप्रो कारणहरू भन्यौँ नि, त्यसमा नेपालमा चाहिँ कुन चाहिँ बढी छ भन्न खोजेको?
0: नेपालमा चाहिँ त्रिवी शिक्षण अस्पतालमा आउने धेरै महिलाहरू चाहिँ डिम्बाशयको र नलीको इन्फेक्सन धेरै लिएर आउनुहुन्छ. डिम्बाशयको पनि कहिले काहीँ सिस्टहरू लिएर र पीसीएस जुन भने पोलिसिस्टिक ओभरियन डिजिज र नलीको इन्फेक्सन लिएर धेरै आउनुहुन्छ. त्यो एउटा महिलाहरूको पाटो गयो. अनि खाडी मुलुकमा धेरै गएको पुरुष साथीहरू चाहिँ शुक्रको एकदमै धेरै, कसैको त जिरो नै भनौँ न त्यस्तो, तर त्यसको पनि समाधान हुन्छ जुन चाहिँ हामीले मेल
1: अस्ति हाम्रो डाक्टर लुइट भजराज लुइटेले भन्नुभएको छ त्यो त्यो टेस्टिजमा गएर त्यहाँनिर चाहिँ त्यसको बिउ निकालेर फेरि अरू उत्पादन गरेर भए पनि हामी गर्छौँ भन्नुभएको छ, त्यसैले चिन्ता
0: गर्नु पर्दैन। त्यही भएर महिलाहरूमा चाहिँ हाम्रोमा आउने महिलाहरू चाहिँ मेन चाहिँ यो दुईटा महिलाहरू चाहिँ त्यो दुईटा कारणले, पुरुष चाहिँ शुक्रकिट एकदमै कम
1: कारणले गर्दाखेरि आउँछन्। त्यसैले यो बढ्दो समस्या छ, त्यसैले समयमै हामीले यसको चाहिँ उपचार प्राप्त पनि हुन्छ, उपचारको लागि हामीले कोसिस गरौँ। र यो बच्चा जन्माउन नसक्ने हुन्छ कि क्या हो भन्ने हिसाबमा यहाँहरूलाई यदि स्क्रिनिङ गर्न मन लागेको छ भने पनि त्यो स्क्रिनिङको सेवा सुविधाहरू पनि नेपालमा प्राप्त छ। आजलाई हामी यति नै छलफल गरौँ, यहाँ आइदिनुभयो हामीलाई हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई यति धेरै कुराहरू जानकारी गराउनु भयो, यसको लागि हामी कुलदेवी.com को टिमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै हामी अब दुवैजना एकैसाथ बिदा हुन्छौँ। नमस्कार।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक कुन्दुली, फ्रेन्डशिप र रिलेसनशिप
1: कुन्दुली.com। म डाक्टर खेम कार्कीको साथ
2: जेनरेसन ग्याप थाहै नपाइ हुन्छ ब्रेक, ओ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: कुन्दुली.com। म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ,
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ,
3: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो,
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ,
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ,
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: No! No! No!
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसनाङ्गी गाइडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामले मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छु नि। म
6: सुँगै सुँगा रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको चाहिँ खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खानी भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहाँ बस्ने हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 98550 5094

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरीद नपाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
5: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
4: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
4: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
7: कहाँ हुनु नि म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
6: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त हृष्टपुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
7: हो नि दिदी म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्ध ऐन 2074 पहिलो संशोधन 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहिलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ
7: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
6: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
8: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
9: होइन
10: पुर्खे बा किन के भयो र
9: बाह्र चौर घुमे गरेर
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
11: चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
12: होइन पुर्खेबा फेरि दौडिँदै कता हो?
9: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
13: हाय दैव फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
15: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
14: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
16: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
17: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
18: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
19: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
20: ए जान्त जान्त।
15: होइन के भयो बाबु?
21: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
15: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
18: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
23: होइन के खुसीको खबर हो दाजु?
22: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
23: हो र?
22: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
24: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: अब फोन पोइन्टसँग सधैँ रिवार्डेड
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-5702-42-471 फोन 071-5625-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
6: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो
10: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
9: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
10: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
9: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-4142-268 मोबाइल 98-5703-34-520
11: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेको छौ त
12: के भनौँ दाइ रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
11: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
13: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
7: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
14: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
7: बाल रोग,
14: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
14: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
7: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
20: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एकपटक

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू एकपटक। अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। यमाल बने नायक। अमेरिकाको न्यू जर्सीमा स्पेनले रच्यो इतिहास। पार्टी एकताका लागि कंग्रेस संस्थापन इतर समूहद्वारा 5 बुँदे प्रस्ताव सार्वजनिक। नेतृत्व लचक नहुँदा एकता जोगाउनका लागि भएको वार्ता असफल भएको आरोप। मुलुकभर मनसूनको प्रभाव बढ्दो। गैराती देशका विभिन्न भागमा भारी वर्षा। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै श्रीलंका भ्रमण सकेर नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता। सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बाल बालिका सजयका लागि अवधि खटाइने। दाङमा जंगली च्याउ खाएका एकजनाको ज्यान गयो। डगर गिद्धको संख्या बढ्दै संरक्षण प्रयासले देखायो सकारात्मक प्रयास। भूटलको घना बस्ती माथिबाट 33 केवी हाईटेन्सन लाइन हटाइयो। 550 घर दूरी जोखिम मुक्त। तिलोत्तमा कोरा दौड़ सम्पन्न।

0: लक्ष्य गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: अब हाल खबर विस्तारमा प्रसंग फिफा विश्वकप फुटबलको स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 उपाधि चुमेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोल अन्तरले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरेका थिए। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डिजले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले हराएसँगै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। टोरेसले गरेको एउटा गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। पूरै खेल अवधिभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिन्थ्यो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम गर्दै अग्रता जोगाएको थियो। योसँगै प्रशिक्षक लुइस देला फुइन्तेले 2 वर्ष अघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन्। युवा र अनुभवी खेलाड़ीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका छन्। उपाधि जितेपछि प्रशिक्षक देलाले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रहेको छ। उपाधि वितरण समारोहमा मेसी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको देखिन्थ्यो। सन् 2030 विश्वकप शुरू हुँदा मेसी 42 वर्ष भन्दा माथि हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। यसैबीच फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट रहेको फ्रान्सेली टोलीको नेतृत्वमा 27 वर्षीय विलियम एम्बापे रहेका थिए। समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको प्रदर्शन पनि जबरजस्त थियो। प्री क्वार्टर फाइनलमा एम्बापेले उत्कृष्ट प्रदर्शन गरेका थिए। पाराग्वे विरूद्ध केही संघर्ष गरे पनि सेमी फाइनलसम्म आइपुग्दा एम्बापेले सही टीमलाई नेतृत्व दिएका थिए। तर अल युरोपियन सेमी फाइनलमा स्पेनसँग 2-0 पराजित हुँदै फ्रान्स उपाधि होडबाट बाहिरिएको हो। एम्बापेले सन् 2018 19 वर्षकै उमेरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए। त्यसको 4 वर्षको पछि कतारमा विश्वकप हुँदा एम्बापे परिपक्व भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्याउँदै गोल्डेन बुट पनि जितेका थिए। फाइनलमा अर्जेन्टिना विरूद्ध ह्याट्रिक गरे पनि पेनाल्टी सुटआउटमा फ्रान्स अभागी बन्दा एम्बापे लगातार विश्वकप ट्रफी उचाल्नबाट वञ्चित बनेको थियो। पहिलो विश्वकपमा 4 गोल गरेका उनले 2022 सर्वाधिक 8 गोल गर्दै व्यक्तिगत अवार्ड जितेका थिए। आफ्नो तेस्रो विश्वकपमा एम्बापे कप्तान नै बने। 27 वर्षको उमेरमा फ्रान्सको कप्तानी गर्दा भने एम्बापेले टीमलाई फाइनलमा पुर्याउन सकेनन्। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछिका उत्कृष्ट खेलाड़ीको रूपमा देखिएका एम्बापेले लगातार 2 पटक विश्वकप फाइनल खेल्दै 1 पटक विश्वकपको स्वाद चाखिसकेका छन्। टीमबाट उपाधि जित्न नसके पनि यसपटक एम्बापेको व्यक्तिगत प्रदर्शन भने गजबको देखिएको छ। फाइनल पुग्न नसके पनि तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्धको खेलमा 2 गोल गर्दै एम्बापेले गोल स्कोरिङमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनी 23 संस्करणको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन्। यसअघि पनि उनले गोल्डेन बुट अवार्ड जितिसकेका छन् र लगातार 2 पटक गोल्डेन पुल बुट जित्ने खेलाड़ी बनेका छन्। यसपटक उनले डबल डिजिटमै गोल स्कोर गरेका छन्। कुल 8 खेल खेल्दै 10 गोल र 4 असिस्ट गरे। तेस्रो स्थानमा फाइनल खेल अघिसम्म एम्बापे सर्वाधिक गोल गर्नेमा असिस्टका आधारमा मेसी भन्दा पछि थिए। मेसी र एम्बापेको समान 8 गोल थियो भने मेसीले 4 र एम्बापेले तीन असिस्ट गरेका थिए। तर तेस्रो स्थानको खेलमा एमाबेले दुई र एक असिस्ट गरे। फाइनलमा मेस्सीले स्पेन विरूद्ध भने गोल गर्न सकेनन्। एमाबेले लगातार दोस्रो पटक सर्वाधिक गोलकर्ता बनेर दुई पटक गोल्डेन बुट जित्न सफल भएका छन्। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। सुन्देवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी गराउँदै साउनभित्रै राष्ट्रिय भेला गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा कृष्ण प्रसाद सिटौला, प्रकाश मानसिंह, डाक्टर शशांक कोइराला, विमलेन्द्र निधि, डाक्टर प्रकाश शरण महत